0: बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफलेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनु भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा गढी घट्टे खोला र टिमुरे कोसाईकुण्ड 5 को स्याफ्रुवेसी आमछोन्दिङ मो र 1 को आकुवेसी तथा उत्तर गया 4 को पैरेवेसी र वडा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताउनु भयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली खटाइएको छ। हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा पाएका छन्। धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी, गोरखापत्र दैनिकमा खबर छ।
1: नेपालका नदी र खोला मनसुनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित बुटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रका बस्ती र पूर्वाधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ्दै गएको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ्नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन्, जुन बाढीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत संकलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकास को जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमाङ्कन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउँदैनन्, तबसम्म मनसुनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
0: भरिए सब गृह शनाखत हुनै मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। बोटेकसी नदीको विनाशकारी बाढीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव संकलन गरेर शव गृहमा राखेका छन्। तर मृतकको शनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीडामा छन्। बाढीले बगाएका शवहरू भोटेकोसी, त्रिशुली र नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मर माथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीडित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
1: लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाडी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भुटेको हुँदै विनाशकारी हिमबाडी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाडी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड घनमिटर बराबरको पानी भोटेको सिउँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसो भन्दा बढी बहाव भोटेको सीमा बढेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढीको बहाव बढेको खबर आए लगत्तै काठमाडौँ मा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढेको हो वा बढी पानी बगेकै कारण बहाव बढेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: Yes, sir. LG लेले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो हो नेपाली रेडियो.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. सरकारले भोटेकोशी बाढीमा परी सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यु टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सडक सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ. परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिकको उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यु टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्.
4: एउटा भिडियो सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चलिरहेको छ. त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ. जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ. यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ. त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको. बुधबार आएको बाढीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ. तर 11 जलविद्युत आयोजना 934 अझै सम्पर्क विहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ. ती आयोजनामा कति मान्छे फसेका छन् भने एकिन तथ्याङ्क अझै आइसकेको छैन.
3: भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय, संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ.
4: भोटेकोशीमा बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन्. उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्.
3: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन्. महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मञ्च गठन गरिएको थियो. यो क्षेत्र भारतको धौली गंगा बाँध र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ.
4: भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, विपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढेको छ. अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 4,38,08,52,252 रुपियाँ संकलन भएको छ. यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो. थप 2 बैंक हिमालयन र लक्ष्मीमा 6,80,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाइ छ.

0: इतियत सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ
5: अब खेल खबर नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाडी रविन्द्र डाड बजाङको बागले अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन् चीनको सांघाईमा जारी रोड टू यूएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्
4: अब विचार विश्लेषणको पालो आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा उद्धार र राहत महत्वपूर्ण छन् तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ्नुपर्छ किनकि प्रकृति पर्खेर बस्दैन अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा दुईवटा विनाशकारी बाढी देख्यौं दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमै केन्द्रित रह्यो विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन् अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन अब विपत्ति आउँदा हामी तयारी छौ कि छैनौ भन्ने तर्फ केन्द्रित हुनुपर्दछ
5: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: 93.2 स्वदेश FM
2: स्वदेश टाइम चेक
3: इस समय सूचक का साथमा
4: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाडि संपर्क 0556 5563 5855 7071 र 0855 7073 5853
5: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4993 580 र 98 550 26 440
2: 6 o'clock अहिले 6 बजेको छ
6: FM रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
7: आज 2083 साल भदौ 13 गते शनिबार सन् 2026 अगस्ट 29 तारिक भदौ कृष्ण पक्षको प्रतिपदा तिथि।
8: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिङ सोलुसन्स
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: बाढीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाई।
6: भारत र चीन उद्धार र राहतमा अघि सरे राहत कोषमा जम्मा भयो 4.38 अर्ब रुपियाँ 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता।
7: बाढी प्रभावित क्षेत्र

0: कुन जमानामा छौ यार? टेक माइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेक माइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
2: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
6: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0056-493-580, मोबाइल 98-550-26-440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड।

0: निकोबाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0556 858 553 5189 953
1: सुरुङ जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ। सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन्। कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन्। आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफ्रुबेसी लाङटाङ चिलिमी तथा त्रिशुल जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन्। सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनु परेको सरकारी भनाई छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेकाले वास्तविक अवस्था पहिचान गर्न कठिन छ। बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ। 1924 सम्पर्कविहीन रहेका छन् भने 3 दिनमा 4451 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीपछि नुवाकोट रसुवा धादिङका करिब 2000 जना विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्।

0: 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन्। कतिपय खुला आकाश मुनि बसिरहेका छन्।
1: गएको बुधबार भीषण बाढी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन्। बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका बाढी विज्ञ मनोज पोखरेललाई सोधेका छौं।
2: अहिले अब हामीहरूको स्टेसनहरूले देखाए अनुसार त त्यस्तो अब बाढीको अवस्था चाहिँ देखिँदैन। अब हिजो एक्काइस त्यहाँ रसुवा प्रहरी कार्यालयबाट तिनवटा सूचना आएछ भनेर हामीलाई सूचना दिनुभएको थियो, अनि हामीले एसएमएसहरू यहाँबाट प्रभावित क्षेत्रमा पठायौँ। र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
1: आउने सम्भावना के छ?
2: अब आउने सम्भावना त अब तालमा त अब पानी जमेर बसेको त छ, अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ, केही अब सूचना प्राप्त भयो भने उता चिन साइडबाट पनि अब हामी त्यसलाई रिलिज चाहिँ गरिहाल्छौँ।
1: अहिले जो भोटेकोशी अनि नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
2: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल बर्ड एलर्ट भन्ने छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढी सम्बन्धी जानकारी सोध्नु भयो 1155 अनि 2 डायल गर्नु पर्यो।
1: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढेको जनाएको हो। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
0: नुवाकोटमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढाएका छन्। सहयोग बढाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्च स्तरीय छलफल भएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्य कर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तानले पनि बाढी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेली ब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली सुरुङमा फर्क

0: रुपियाँ संकलन भएको छ। यस्तै बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोग मागेको छ। तत्काल राहतसँगै पुननिर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर सुवाणिम वाग्लेले उद्धार, राहत तथा पुननिर्माणको योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25 अर्ब रुपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। काया कैरनमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनु पर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: मौनकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
5: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9852512206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
12: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ।
0: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा, कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिलेलाई ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, भारत र चीन उद्धार राहतमा अघि सरे, राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ रुपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
13: अब बाँकी खबर। भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो, कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए, कोही डाँडापाखा लागे, कोही गाड़ी लिएर बाढ़ीको बेगभन्दा अगाडि भागे, कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए कसैलाई भने बाढी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो, जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए, तर बाँचेकाहरूको कथा कहाली लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए तर आँखै अगाडि बस्ती बगेको देखे, सँगै काम गर्ने साथी आफन्त र परिवारका सदस्यहरू गुमाए। कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन्, कतिलाई भने आफू बाँचेको खुसीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोसीको बाढीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोसी बाढी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
0: रसुवा, नुवाकोट, धादिङ, तनहु, गोर्खा, चितवन, नवलप्रासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ्दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
13: त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध भएको बुधबारदेखि अवरुद्ध नागडुङ्गा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाडीलाई गन्तव्यतर्फ पठाइएको छ। तर त्रिशुली नदीमा फेरि पनि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाडी सञ्चालनमा रोक लगाएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाडी सञ्चालन हुन सक्ने प्रहरीको भनाइ छ।
0: बाढी पछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी, चिसो र भिजेको वातावरण, स्वच्छताको अभाव र बिजुली सञ्चार अवरुद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखला, छालाको समस्या, श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानी बारे कुरा गर्नुभएको छ।
14: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्त्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेऱ्यो भने धेरै आफन्त गुमाउनु भएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको गासबास समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिराखेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुगाखोकी लगायत इन्फ्लुएन्जाका समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, केटाकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाइमा पनि त्यसले ठुलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू, झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुहिने कुराहरू घर नजिक, आफ्नो वासस्थान नजिक आउन सक्ने, त्यो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर तिर ल्याउन सक्ने रोगहरू, बरको समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनु भएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू नियमित गर्न नसकेर त्यसले समस्याहरू ल्याउन सक्छन्।
13: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
14: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्त्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाइ र खाना अनि पानीको आरामको कुरा, मानसिक रूपमा जुन घटना देखेर आउनु भएको छ, जुन आफूलाई पनि आफ्नो किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको, कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि मनमा हो भन्ने, यसरी त्यसले पनि समस्या ल्याउन सक्ने हुन्छ। त्यही भएर हामी आम सर्वसाधारणलाई नडराउन, नआतिन, यो विपदको समयमा हामी सबै सँगै छौँ, हामी सबैले मिलेर एकले अर्कोलाई ढाडस दिने, घर परिवारमा एकअर्काले आफन्तले एकअर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले, अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाइका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौँ, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौँ।
13: केही भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
14: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 11-15-1115 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी दिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौँ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिकति डर लाग्ने खालको भइरह्यो भने हामीले 1166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौँ, फोन गरेर जानकारी लिन सक्छौँ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी। बाढीपछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
15: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
16: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ।
17: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
18: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
17: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
19: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
20: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
13: अब बाँकी खबर। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपक्षी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढीले रसुवा सहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलप्रासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सडक, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमिनमा पनि बाढीले ठूलो क्षति पुर्यायो। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। अहिले कृषिभन्दा मानवीय उद्धारमा ध्यान दिनुपर्ने भएकोले कृषिको विवरण लिन सकिरहेका छैनौं, उहाँले भन्नुभयो। तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतीयोग्य जमिन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुङ्गा, गेग्रान र हिलो थोप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड दिनुभएको छ। सिपिसी केन्द्रीय समितिको राजनीति ब्युरोको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा सी सहितका नेताहरूले भएको बुधबार गाईरुङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ित प्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नु भएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायले निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपद पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
13: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू युएफसी सिजन 5 को फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका कासिप मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुङ ग्रेन कोरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 को सुरुतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र युएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा चौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती र आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक दुई ठाउँमा ठुलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
13: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात्र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी शीर्षकको खबर गोरखापत्र दैनिकले छापेको छ।
0: बाढीले रसुवा, नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
13: नर्वेका राजा हेलार्डको 89 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
0: भारतबाट 25,000 टन डिएपी मल जी2जी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। यो सँगै जी2जी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
13: यस्तै सरकारले भोटेकोशी बाढीमा सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल, रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जडान गरी सडक सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ।
0: र भोटेकोशीको बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्क विहीन छन्। काया कैरनमा अब पालो उखानको
13: दुःखको मित्र पक्का मित्र
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
13: बाढीपछि सुरुङ, जङ्गल तथा भिरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाइमा। 1,000 विस्थापित होल्डिङ सेन्टरमा, कतिपय खुला आकाशमुनि, भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाई।
0: भारत र चीन उद्धार राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रुपियाँ सर्व वैदेशिक सहायताको प्रतिबद्धता।
13: बाढी प्रभावित क्षेत्रमा मानसिक समस्या सँगै पानीजन्य रोगको जोखिम, एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
0: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन, मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
13: र रविन्द्र ढाँटले रोड टु युएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। बाढीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिन्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठुलो बाढी आएको छ, बाढीले ग्यास सिलिन्डर दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिन्डर समाउन तछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिन्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ, अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको कायाकैरनमा सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। आधिकारिक र प्रमाणित सूचनामा मात्र विश्वास गरौँ। नमस्कार।
1: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। यतिखेर देश सङ्कटमा छ, देश अप्ठ्यारो परिस्थितिमा छ, देशमा निकै ठुलो महाप्रलय विपत्ति आएको छ, हजारौँ घरबार विहीन भएका छन्, हजारौँले शहादत प्राप्त गरेका छन्। अझै पनि एकिन डाटा छैन, करिब करिब 3-4 हजारको हाराहारीमा मानिसहरू बेपत्ता भएको भन्ने खबर आइरहेका छन्। र अझै पनि पुष्ट खबरहरूमा करिब करिब 1,500 भन्दा बढीको त सम्पर्कविहीनदेखि लिएर बेपत्ता भएको सूची बाहिर आइ नै सकेको। आदरणीय श्रोता, यो महाविनाशकारी र प्रलयकारी यो भूकम्पका कारणले गर्दाखेरि निकै ठुलो समस्या र शास्त्री जनताहरूले खेपिरहेका छन्। 3 दिन बितिसकेको छ, क्षतिको आकलन पनि अझै राम्रोसँग भइसकेको छैन। आदरणीय श्रोता, भोटेको चाहिँ बाढी गएको 3 दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षति।
21: वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक डाक्टर प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। अध्यक्ष साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
22: नमस्ते खेमजी।
21: होइन, देशमा निकै ठुलो महाविपत्ति आयो, महाबाढी आयो, त्यसको प्रिएजप्सन कसैले पनि गर्न सकेका थिएन, किनभने विश्वको ध्यान यतिखेर नेपालको बाढी र यो प्रलयतर्फ पनि छ, कतिको हताहती भयो भन्ने खालको अझै पनि आँकडा आइ नसकेको एउटा परिस्थिति छ। तपाईँको स्मरणमा नेपालमा यति ठुलो बाढी ताण्डव मचिएको भूकम्प भन्दा अगाडि वा त्यस पछाडिका घटनाहरू मध्ये यो निकै ठुलो हो, होइन डाक्टर साहब?
22: हुन त यो त एकदमै प्रलय नै हो, मेरो समझमा मेरो सञ्जनामा त्यति ठुलो आएको छैन। होला 2051-52 सालतिर यो सर्लाही सिरातिर यो तराईतिर ठुलो जनजलको क्षतिबाट ठुलो चाहिँ बाढी पहिरो बाढी आएको चाहिँ म सम्झिन्छु। तर यस्तो छोटो समयमा यस्तो खतरनाक तरिकाबाट कति ध्यानै नदिकन अचानक यसो प्रलय आउनु भनेको चाहिँ एकदमै यो नेपालको बडो दुःखको कुरा हो। तर यसले के हामी अहिले चाहिँ के भयो कति क्षति भयो भन्ने बारेमा हामी बडो चिन्तित छौँ, त्यसमा केन्द्रित छौँ। तर यसले के कुरा पनि इन्डिकेट गर्छ, के कुरा देखाउँछ भने भविष्यमा पनि यी घटनाक्रममा आउन सक्छौँ। हामी हिमालको फेदमा काखमा छौँ, हाम्रा पहाडी भेगका चाहिँ जिल्लाहरू, गाउँहरू, सहरहरू, यो चाहिँ के अरे सम्बन्ध त्यो हिमालको फेदमा बन्ने हिमताल या हिम चाहिँ पोखरीबाट जहिले पनि असुरक्षित छ भन्ने कुरा आज मात्र होइन, आजभन्दा केही वर्ष अगाडिको विश्लेषण पनि हुँदैछन्। त्यो कार्बन उत्सर्जनले गर्दाखेरि हिम हिमाल पग्लिएर जाने, त्यो पहिलेका हिउँहरू हिमतालमा गएर जम्मा हुने, र हिमतालमा कुनै पनि जब त्यहाँ चट्टान त्यहाँ माटा त्यो बढ्दै गएपछि जब प्रेसर बढ्छ कुनै पनि बेलामा त्यो विस्फोटन त्यहाँ फुट्न सक्छ। र फुट्यो भने हाम्रो भौगोलिक अवस्था कस्तो रहेछ अहिले घटना के आयो भने माथि आएको विभिन्न पहिरो ढुङ्गाको बिचबाट एक प्लेट ठुलो मात्रामा भलोमा पानी आउँदाखेरि त्यसले स्पिड बढी ल्याउने र धेरै खुम्चिनै पर्ने फैलिन नपाउने, त्यसैले जहाँ जहाँ खुम्चिन सक्ने अवस्था छ जहाँ कन्दार ढुङ्गा बाटो बनेको छ त्यो ठाउँमा बढी प्रभाव। जब यो हामी चाहिँ मुगलिनपछि आइसकेपछि जब चितवनतिर नलप्रासित गयो त्यो फैलिएको हुनाले त्यसको प्रभाव चाहिँ कम छ। त्यसै हुनाले यो घटनाक्रमलाई दुईवटा तरिकाले हेर्नु पऱ्यो। अब भएको राष्ट्रिय जोखिम विपद पहिरोमा कसरी राहत पुर्याउने, कसरी अझै पनि ब्याङ्कहरू कन्दरा पहाडका कुना काछोमा या चाहिँ यो चाहिँ टनेलमा परियोजनाको विद्युत परियोजना टनेलमा पनि फँसेको छ, सरकारको पहुँच पुगिसकेको छैन भन्ने कुरा जनगुनासो आएको छ। त्यसलाई सम्बोधन गर्नु एउटा महत्त्वपूर्ण पक्ष, सरकारले तुरन्त सशक्त रूपबाट त्यसबाट उनीहरूलाई राहत र उद्धार पुर्याउने कुरामा लाग्नुपर्छ। लागेको पनि छ, प्रयास पनि नगरेको होइन। तर साथसाथै के पनि देखिन्छ भने अहिले पनि चिनबाट के आइसकेको भने केही हिमपालमा पानी जम्मा भएर प्रेसर बढी भइसकेको छ। कुनै पनि बेलामा त यस्तो बाढ आउन सक्छ है भनेर होसियार पठाइसकेको हुनाले यसले चाहिँ अब आउने सरकारले या भैले भएको सरकारले पनि अब यो खोला किनारमा नजिकमा पनि नीति पनि हामीले चाहिँ एउटा तय गर्नु पर्यो। अब पहाडको कन्दरामा या पहाडतिर भएका खोला नालातिर नजिकतिर घरहरू बसोबासहरू बढ्न दिनुहुन्न, केही किलोमिटर या केही मिटर छोडेर चाहिँ घर मिना गर्ने नीति पनि निर्णय गर्नु पर्यो। यसले धेरै कुराहरूलाई पाठ सिकाएको छ, हामी कति यो पाठलाई सिकेर अगाडि बढ्छौँ ती हेर्न मागिन्छ।
21: ठिक छ, अब यो निकै ठुलो पीडा छ देशलाई होइन, देशलाई हरेक ठाउँबाट सरसहयोगहरू पनि आइ नै रहेका छन्, धेरैले दात्री निकायले पनि सहयोग गर्दैछन् र स्वयं स्वदेशी नेपालीहरूले पनि एक एक रुपियाँ दान वा चाहिँ आफूले सक्दो सहयोग गरेर चाहिँ राष्ट्रिय ढुकुटीमा अर्थात् दैवी उद्धार प्रकोप कोषमा चाहिँ त्यो बचत पनि भइरहेको छ। यो एउटा बिस्तारै अब यो घाउ बिर्सने भन्दा पनि यो घाउबाट चाहिँ पाठ सिक्ने र आगामी दिनलाई अझ अझ कसरी चाहिँ होइन बाढी पूर्वानुमानको प्रणालीहरू व्यवस्थित पार्नेदेखि लिएर चाहिँ कसरी यसबाट चाहिँ पूर्व तयारी गर्ने भन्ने खालको विषयमा सरकारले काम गर्ला। अब यो सँगसँगै नेपालको राजनैतिक परिदृश्य पनि अलिकति फरक देखिएको छ। पुरानो राजनीतिक दल लोकतान्त्रिक पार्टी नेपाली कङ्ग्रेस जो चाहिँ पटक पटक अदालतको ढोका ढकढकाउन पुगेको छ, संस्थापन इतर पक्ष वैधानिकता पाइसके पछाडिको परिस्थिति पनि नेपाली कङ्ग्रेसमा निकै ठुलो जटिल बन्दै गएको छ र अस्ति मात्रै शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले हालेको रिट जुन अन्तरिम आदेशै दिन अस्वीकार गर्यो सर्वोच्चले, यसका पछाडिका घटनाक्रमहरू के हुन्?
22: एकदम राम्रो कुरा गर्नुभयो। एउटा कुरा चाहिँ हामीले अहिले चाहिँ खालि नेपाली कङ्ग्रेसको निवेदन पर्यो, स्टे अझ जारी भयो भएन, एउटा पक्षले चाहिँ महाधिवेशनलाई विशेष महाधिवेशनलाई मान्यता दिएको छैन, अर्कोले चाहिँ ठिक गरेको छ, त्यो गर्छ भने हामी यो पेरि फेरिमा बसेर हामी सधैँ अदालततिर चाहिँ धाउन खोजेका छौँ। एउटा कुरा के बुझ्नु जरुरी छ भने पोलिटिकल पार्टीको सन्दर्भमा राष्ट्रिय राजनीतिक दल सम्बन्धी ऐन नै नेपालले बनाएको छ र त्यसमा राजनीतिक निर्वाचन आयोगको चाहिँ दायित्व के, पोलिटिकल पार्टीको हैसियत के भन्ने बारेमा बोलेको हुनाले कुनै पनि यो चाहिँ पोलिटिकल पार्टी राजनीतिक दलको भित्र निर्वाचन विधान भन्ने कुरा नितान्त पोलिटिकल बढी पोलिटिकल कुरा हो। कानुनी कुरा भनेको त त्यसरी भएका पार्टीगत रूपबाट भएको निर्वाचन बमोजिम निर्वाचित भएको कार्य समितिले जब राष्ट्रिय राजनीतिक दल सम्बन्धी ऐन अनुसार जब अध्यादेश गर्न चाहिँ निर्वाचन आयोग आउँछ त्यस बेला मात्र त पार्टीको आन्तरिक कुरामा निर्वाचन आयोगको भूमिका सीमित हुन्छ, त्यो पनि विधान अनुसार निर्वाचन भएर आएको छ कि छैन भन्ने कुरा सम्म हो। त्यो बाहेक अदालत या राजनीतिक दल सम्बन्धी कुरामा न निर्वाचन आयोगले भित्र जानु हुँदैन, यो पोलिटिकल इस्यु पनि हो र रेडी पनि अदालत पोलिटिकल इस्युमा कति हदसम्म जाने भन्ने कुरा कानुनी छिद्र देखाएर पोलिटिकल इस्युमा गयो भने यसले झन् ठुलो दुर्घटना ल्याउँछ। अस्तिको सर्वोच्च अदालतले गरेको इन्टिम अर्डर नदिनु र योभन्दा अगाडि पनि अलिक पुनर्लेखन जानुभन्दा अगाडि पनि सर्वोच्च अदालतले जुन निर्णय गर्यो त्यसले के देखाउँछ भने सकेसम्म राजनीतिक दलको विषयमा मिनिमम कानुनी अध्यादेश गर्ने कुराको हदसम्मको कुरामा निर्वाचनलाई आयोगले गरेको प्रक्रिया पुगेको छ छैन त्यसमा नै हेर्ने हो। त्यो बाहेक अन्य कुरा चाहिँ हेर्नुपर्ने अवस्था छैन। त्यसमा पनि नेपालकै नेपाली कङ्ग्रेसकै विधानले पनि के भने कुनै पनि विषयमा त्यो पार्टीभित्र बहुमत अनुसार यदि कुनै कुरा पास हुन्छ भने त्यो वैधानिक हुन्छ र प्रजातन्त्रको मूल मर्म के हो भने एज लङ एज देयर इज अ मेजोरिटी इन द पार्टी अर एनी डिसिसन मेकिङ प्रोसेस इफ द्याट हेज बिन इस्टाब्लिस देयर इज नो रिजन फर अ कोर्ट टु इन्टरभेन, त्यहाँ इन्टरभेन गर्ने पनि अवस्था पनि आउँदैन। त्यसै हुनाले यो यसलाई राजनीति भन्दा पनि एउटा चाहिँ कानुनी भन्दा पनि राजनीतिक रूपबाट हेर्नुपर्छ। आजको दिनमा गगन थापा कि त के स्टाब्लिस देखाउनु पर्यो भने अब त्यो अस्तिको अध्यादेश दिएर अन्तिम आदेश नदिएपछि त अब केही दिनमा महाधिवेशन हुँदैछ, महाधिवेशनले झन् त इस्युलाई अहिले त विशेष महाधिवेशनबाट निर्वाचित कार्य समिति अब महाधिवेशन पछि सिमेन्टेड गर्ने हुनाले मलाई लाग्छ अब पार्टीको विवाद अस्तिको घटना जब सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएन एउटा विवादको बाटो टुङ्गो लागेको छ। अब नेपाली कङ्ग्रेस गगन थापाको नेतृत्वमा अगाडि बढ्दैछन् र पुराना पार्टीका साथीहरूले दुई तिन ठक्कर खाइसके त्यति भन्दै गर्दा पनि उनीहरूले गरेको योगदान उनीहरूले गरेको त्याग र उनीहरूले गरेको तपस्यालाई हामीले नजर गर्नुपर्ने उहाँलाई सम्मानपूर्वक बस्ने तर सम्मानको लागि सम्मान पनि प्राप्त गर्ने भविष्यत राख्नु पर्यो। शेरबहादुरजी जस्तो सम्मानित व्यक्ति भनेको व्यक्तिले हङकङबाट फर्केर आज यस्तो किसिमको केही समो स्वार्थ ग्रुपको पछि लागेर फेरि लाग्नु पर्यो।
21: एउटा कुरा कि अन्तरिम आदेश दिन चाहिँ अस्वीकार गर्यो होइन,
22: शब्द सुन्नुहुन्थ्यो
21: सर्वोच्चले,
22: जानेर वा नजानेर शेरबहादुरजी पनि धेरै ठाउँ चुक्नु भएको छ, त्यसको प्रतिफल अरूले पनि भोग्दैछन्
21: होइन। अब एउटा कुरा कि जस्तो अब शेरबहादुर देउबाजी हङकङबाट फर्किसके पछाडि यतरमा एउटा हौसला र त्यस पछाडिको राष्ट्रिय भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरिया छ, अब सर्वोच्चको यो अन्तरिम आदेश दिने अस्वीकार गर्नु भनेको चाहिँ यतापट्टि पूर्णबहादुर खड्काजी र शेरबहादुर देउबाजीको मुद्दा कमजोर भएको, उहाँहरू चाहिँ अलिकति अप्ठ्यारोमा पर्नु भएको भन्ने बुझ्न सकिन्छ। अब
22: तपाईँले दुईवटा कुरा यहाँ तपाईँले गरेको प्रश्नमा खै सर्वोच्चले कुनै बेलामा पार्टीलाई सहयोग गर्ने कुनै बेला नगर्ने त्यो अनुसारको निर्णय गरेको भन्ने हिसाबले बुझ्नुभन्दा पनि अस्तिसम्म उहाँलाई के थियो भने अधिवेशन बस्दैछ, अधिवेशन रोक्ने अरू कुनै उपाय त भएन, अदालतको सहारा लिएर भने केही स्टे अर्डर दियो भने केही समय हामी सहारो गर्छौँ, त्यसरी सारेपछि फेरि हामी नेगोसिएसन गरेर केही स्ट्राटेजी बनाउला भन्ने सोच भएको थियो। अघि मैले भनिसकेँ सर्वोच्च अदालत पोलिटिकल पार्टीको आन्तरिक विषयमा धेरै सरल संलग्न हुने र त्यो आन्तरिक राजनीतिक विषयलाई कानुनी चाहिँ रूप दिएर चाहिँ हेर्नु चाहिँ यो राजनीतिक विषयमा हस्तक्षेप गर्ने प्रवृत्तिको द्योतक देखिन्छ भनेर अदालतहरू निष्पक्ष रूपबाट बाहिर बसेका मात्र हुन्। अस्तिको घटनाक्रमले के देखाइदियो भने जब स्टेट नेपाली कङ्ग्रेसको महाअधिवेशन हुने त छँदै थियो अहिले केही दिनभित्रैमा, त्यसलाई रोक्ने जब यो स्टेट नभइदिन्छ महाअधिवेशन सहज रूपबाट अगाडि बढ्नुभयो, सहज रूपबाट महाअधिवेशन भइसकेपछि पोलिटिकल पार्टीको ठाउँमा त्यो बाबुमा देखाउनु भएको बहुमत हो, कति आउँछ कि त हुनुपर्थ्यो माध्यम बोलाउँदाखेरि सम्पूर्ण पार्टीको चाहिँ 50% नकमाने उपस्थित भयो भने त्यसले वैधानिकता पाउँदैन, नत्र पचास या चाहिँ विधानले सोधेको गणपूर्वक सङ्ख्या पुर्याएर यदि महाअधिवेशन भइसकेपछि त त्यो वैधानिक हुँदैन र विधानले खोजेकै त्यही हो, अन्ततको त जे जति झगडा भए पनि त्यहाँ चाहिँ महाअधिवेशन प्रतिनिधिले कति प्रतिशत ले त्यहाँ उपस्थित भएको छ त्यसबाट नै कुनै पनि महाअधिवेशनको वैधानिकता अवैधानिकताको ठुलो लाग्छ, न कि नेताको गर्जन नेताको इच्छा चाहना विपरीत भयो भन्नेमा त्यसले वैधानिकता वा अवैधानिकता हुने कुरा होइन।
21: अब नेपाली कङ्ग्रेसको अर्को मुद्दा त छन् त होइन, मेन मुद्दा त त्यहाँ रिट दायर भएको छ, यसको आधिकारिकता विवाद पूर्ण इजलासमा पुगेको एउटा परिस्थिति छ, यसको पिएससीको प्रक्रिया र यो जुन पूरक रिट निवेदनहरू गएका थिए अन्तर्कालीन आदेश आउँछ कि भन्ने खालको जुन एउटा आशंका थियो, अब त्यो यो टरिसके पछाडि त्यो मूल मुद्दामा चाहिँ कस्तो खालको बहस हुन सक्छ, यसले महाधिवेशनलाई असर गर्छ गर्दैन?
22: अहिले अहिले त केही पनि किन गरेन भने तपाईँलाई थाहा छ अस्ति चाहिँ योभन्दा अगाडि सर्वोच्च अदालतले जुन निर्णय गर्यो पार्टीको वैधानिक सम्बन्धमा निर्वाचन आयोगले जुन अध्यावधि गरेको थियो भगन थापाको पक्षमा त्यसलाई चाहिँ ठिक छ त्यसलाई हेरिराख्नुपर्नु भएन भनेर त्यसको वैधानिकताको गगन थापाको समूहको पक्षमा गरेको विदेश महाधिवेशनलाई मान्यता प्राप्त गरेर निर्णय गरेको थियो। अब त्यो अन्तिम हो, जहिले पनि कुनै पनि सर्वोच्च अदालतले गरेको निर्णय विशेष संयुक्त इजलासले गरेको निर्णय अन्तिम हुन्छ, तर त्यसलाई पुनरावलोकन गरियो। अब पुनरावलोकन गरिसकेर अहिले फेरि अचार चाहिँ तिन न्यायाधीशले बसेर पुनरावलोकन गरेर फेरि रिभ्यू गर्दैछन्, तर यसको अर्थ त्यो रिभ्यू भनेको नि जहिले कान तथ्यगत प्रमाणको हेरे कि कानुनी त्रुटि के छ त्यस विषयलाई हेरेर यो पुनरावलोकन हेरिन्छ। जस्तो त्यहाँ अध्यादेश त्यहाँ महाधिवेशन बोलाउँदा कतिजनाले भोट हालेका थिए, कतिजना कम भएको थियो, सिग्नेचर के थियो, त्यसलाई ती प्रमाण हेर्ने काम चाहिँ सर्वोच्चले गर्दैन। सर्व त्यो गर्ने काम त चाहिँ निर्वाचन आयोगले गरिसक्यो, सबैजनाले दुवै पत्र राखेर निर्णय गरेर कागज हेरेर निर्णय सकिन्थ्यो। त्यसरी त्यो सर्वोच्च अदालतले जुन गरेको निर्णय वैधानिक दियो त्यसमा कानुनले संवैधानिक त्रुटि के छ त्यसमा मात्र सीमित भएर पुनरावलोकन हुने हो। अब प्रश्न उठ्यो पुनरावलोकनको लागि पनि अब स्टे अर्डर दिएर कि नदिएन, पुनरावलोकनको लागि हियरिङ कहिले आउँछ भन्ने कुरा नितान्त त्यहाँ सर्वोच्च अदालतमा भएको केसको लोड अनुसार अवस्था अनुसार अब फुल बेन गएको छ, त्यसै हुनाले यसलाई हेर्ने भनेको विभिन्न परिस्थितिवश विभिन्न ठाउँमा गएर जाने हेर्छौँ। तपाईँले विगतमा पनि थाहा छ कुनै मुद्दा एक वर्ष पनि टुङ्गो लाग्छ, कुनै 2 वर्ष 3 वर्ष लागेको छ, तर ती आउनुभन्दा अगाडि नै यहाँ अधिवेशन बन्ने भइसक्यो, यो अधिवेशनले अझ चाहिँ गगन थापाको पक्षमा भएको वैधानिकमा बढ्यो अझ सिमेन्टेड गर्ने हुनाले अब त त्यो सर्वोच्च अदालतमा भएको त्यो पुरानोको मुद्दाले पनि कुनै सरकार राख्न मलाई लाग्दैन र विशेष र भोलि त्यही मुद्दा हेर्दाखेरि सरकारै सम्पन्न भइसकेर महाअधिवेशन भएर एउटा वैधानिक तरिकाबाट पार्टी अगाडि बढिसकेको हुनाले त्यसमा हुन सक्छ भने सर्वोच्च अदालत बोल्न सक्छ, तर यो सब जुडिस विषय भएको हुनाले हामीले अदालतले यस्तो गर्नुपर्छ यसो गर्दा भने हामी विवादमा आऊँ, तर त्यसको सान्दर्भिकता घट्यो भन्ने मलाई विश्वास लाग्छ।
21: होइन अब कङ्ग्रेसको चाहिँ यो महाधिवेशन त अब निर्धारित मितिमा हुने नै होला, तर यो महाधिवेशन पछाडि यदि फैसला आयो भने चाहिँ के समस्या हुन्छ?
22: अब महाधिवेशन आइसकिसकेपछि कुरा महाधिवेशन भइसकेपछि एकातिर विशेष महाधिवेशन भएर त्यसले पनि मान्यता पाएर काम अगाडि बढिसक्यो, पार्टी एउटा ठाउँमा भएर महाधिवेशन गऱ्यो, अब यो कति गरेर यो चाहिँ अदालतले कति हदसम्म हस्तक्षेप गर्ने अधिकार राख्छ, कति हदसम्म जानुपर्छ भन्ने कुरा सर्वोच्च अदालतको चाहिँ न्यायाधीशको बिचमा चाहिँ ठुलो बहस र चुनौतीको विषय बन्छ, र कतिपय ठुल्ठुला मुद्दाहरूमा पनि सान्दर्भिकता टुङ्गिसकेको जुन विषयको लागि रिट आएको छ त्यसको विषयवस्तु नै अगाडि बढेर नयाँ परिस्थिति सिर्जना भएकोले यसको सान्दर्भिक छैन भने कति ठाउँमा रिटहरू खारिज भएको पनि अवस्था छन्। त्यसैले रिटको पक्षमा यो अधिवेशन हुनु र पार्टीले एउटा चाहिँ वैधता प्राप्त गर्दै अगाडि बढ्नु जुन छ र राजनीतिक दलसम्बन्धीन र नेपाली कलको विधान अनुसार प्रक्रियागत रूपबाट अगाडि बढिसके त्यो दिन प्रतिदिन यो चाहिँ जुन अहिले चाहिँ गगन थापाको समूहलाई विरोध गर्ने पुरानो स्थापित पक्षलाई झन् गाह्रो पर्छ। मलाई लाग्छ अदालतले यी सबै विषयवस्तु हेर्छ, बरु कहिले यसमा फेरि निर्भर के गर्छ भने हियरिङ कहिले हुन्छ, सुनवाई कति हुन्छ, जति ढिलो हियरिङ भयो उति चाहिँ वैधानिकता गुमाउँदै जान्छन् पुरानो पार्टीका।
21: हामी नेपाली बहसमा छौँ, विशेष गरी नेपाली बहसमा हामी पछिल्लो राजनीतिक अवस्था र वैधानिकताको विषयमा कुराकानी गरिरहेका छौँ र यतिखेर प्राध्यापक डाक्टर गान्धी पण्डितसँग सम्पर्क विच्छेद भएको छ र विशेष गरी यो नेपाली कङ्ग्रेसको वैधानिकताको कुरा, नेपाली कङ्ग्रेसको आधिकारिकताको कुरालाई लिएर हामी बहस र चर्चा गरिरहेका थियौँ। अब कङ्ग्रेसको आधिकारिकताको विवाद कहाँ पुग्दैछ, कहाँ जाँदैछ र पण्डितजी एउटा कुरा अब जाँदा जाँदा के बताइदिनुहोस् भने नि, जस्तो अब यो आधिकारिकताको कुरा त भइ नै रह्यो, पार्टीहरू र नेपाली कङ्ग्रेस पटक पटक अदालत गुहार्दैछ जुन आधिकारिकताको लागि, यो पार्टीमा आन्तरिक लोकतन्त्र पनि कमजोर हुँदै गएको हो यो सबै परिस्थिति हेर्दाखेरि?
22: हो डेफिनेट, निश्चित रूपबाट पार्टीमा आन्तरिक राजनीति कमजोर हुँदै गएको, प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर हिँडेका पार्टी इमान्दार कार्यकर्ताहरू बाहिरिएका छन्, केही ठेक्का पत्ता राजनीतिहरूबाट व्यापारिक प्रभाव भएर प्रभाव पर्ने व्यक्तिको चाहिँ बढी उपस्थिति छ। यो नेपाली कङ्ग्रेसको लागि ठुलो दुःखको कुरा हो, यो त नेपाली कङ्ग्रेसलाई मात्र होइन कि यो फागुन 21 गतिको निर्वाचनको मर्मलाई पनि नेपाली कङ्ग्रेसले अहिले अहिलेसम्म आत्मसात गरेको छैन। तिमीहरू 35-36 वर्षसम्म सत्तामा बसेर रजोज गर्यो, भ्रष्टाचार व्यक्तिले बढायो, देश र जनतालाई जति गर्नु पनि थियो त्यसलाई बारम्बार मौका दिँदा पनि तिमीहरू छुट्यौ, अब तिमीहरू बसेर बाहिर बस, तिमीहरू आफूलाई सुधा आन्तरिक प्रजातन्त्र बलियो बनाऊ, सत्तामा बसी चाहिँ चाहना छोडिदेऊ, पार्टी बलियो गराऊ, भोलि त तिमीहरूको भूमिका आएर छैन, यी सरकारले पनि सही राम्रो काम गरेन भने त प्रतिवेशी चाहिन्छ, तिमीहरू सबै चाहिन्छ। त्यसैले अहिले पार्टीमा भएका हिजोका विगतमा भएको कमजोरी तिमीहरू गर, तिमीहरूलाई परिमार्ज गर, सुधार गर भनेर जनताले ज्यादै न्यून भोट दिएर नेपाली कङ्ग्रेस एमाले र प्रचण्डले पनि दिएको नि, त्यो भाषाले नबुझिदिने, ए हामी सुध्रिनु भयो अनि उनीहरू सुध्रिनै नपर्ने, हिजोको इतिहास बोकेको कारणले नेपाली कङ्ग्रेस जे गर्यो भने ठिक छ, उसले जे पनि गर्दै छुट छ भन्ने भाष्य बनाएर बस्नु भएन, त्यो मर्मलाई बुझ्नु पऱ्यो। र त्यो मर्मलाई खालि शेरबहादुर देउपाले मात्र होइन, खालि पूर्णबहादुर खड्काले मात्र होइन, त्यो मर्मलाई चाहिँ अहिलेको सभापति गगन थापाले बुझेर त्यो मर्म अनुसार अगाडि बढ, पहिला पार्टीलाई समृद्धिशील बनाऊ, आन्तरिक लोकतन्त्र बलियो बनाऊ, यी इमान्दार र तथ्य चाहिँ यो जसले प्रजातन्त्रपछि आबद्ध ती व्यक्तिहरूलाई चाहिँ आबद्ध गराएर पार्टीलाई सशक्त रूपबाट अगाडि बढाऊ, स्वार्थका समूहलाई चाहिँ पाहाडे पार भन्ने भाषालाई र चाहिँ जनताको चाहना अनुसार यदि चल्न सकेन भने नेपाली कङ्ग्रेस अझै कमजोर भएर जान्छ। यही रोग आज एमाले पनि सल्केको छ, यही रोग प्रचण्डको पार्टीमा पनि सल्केको छ, यी सबै सुध्रिनुपर्छ भन्ने नै भन्ने
21: हस्। यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन, कस्तो राम्रो छ अहिले माइजी।
15: हेलिकप्टर क्यान्सल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
16: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
17: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
18: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
17: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042213443 र 98।
21: निकै धेरै समस्या छ, अप्ठ्यारो परिस्थिति यतिखेर बनिरहेको छ, किनभने यो बाढी महाविपत्तिले गर्दाखेरि चाहिँ धेरै ठाउँ तहसनहस भएको छ। हामी प्रत्यक्ष रूपमा धादिङ, नुवाकोट, रसुवा लगायतका जिल्लाहरूबाट पनि तपाईँलाई जानकारी गराइरहेका छौँ कस्तो खालको असर गरेको छ बाढीबाट। प्रभावित क्षेत्रमै पुगेर हाम्रा वरिष्ठ पत्रकार ऋषि धमलाले त्यहाँको बारेमा जानकारी गराउँदै हुनुहुन्छ। उहाँ धादिङदेखि लिएर विभिन्न पीडितहरू र प्रभावित क्षेत्रमा पुग्नु भएको छ। त्यहाँको अहिलेको परिस्थिति कस्तो छ, जनजीवन कस्तो छ, सरकारले समयमा राहत उपलब्ध गराउन सकिरहेको छ कि छैन, सरकारले राहत दिन सक्यो कि सकेन, त्यहाँको स्थलगत निरीक्षणपछि त्यहाँको अवस्था के छ त। जस्तो धादिङमा निकै ठुलो जोखिम भएको भन्ने खबर पनि प्राप्त भएको छ। त्यहाँ चाहिँ पुल पुलिसहरू भत्किएका छन्, टुटेका छन्। अहिलेको पछिल्लो स्थितिमा चाहिँ मानिसहरूलाई आवत जावत गर्नै समस्या छ। खाद्यान्न रित्तिएको छ कतिपय ठाउँमा। रसुवाबाट पनि हामीले हिजो कुराकानी गरेका थियौँ, समयमा सुरुङ मार्गमा फँसेका कामदारहरू र हाइड्रोका कर्मचारीहरूको पनि उद्धार हुन नसक्दाखेरि एउटा निकै ठुलो समस्या र जोखिम छ। र अहिले प्रभावित क्षेत्रबाट यतिखेर धादिङबाट हामीसँग प्रत्यक्ष सम्पर्कमा वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। बताउनुहोस् त्यहाँको अवस्था के छ अहिले?
3: धन्यवाद सुमजी, म आफ्नो जन्मभूमि छु, धादिङमा छु। धादिङमा अब भौतिक क्षति त अकल्पनीय छ, धेरै भएको छ। धादिङको गल्छीमा धेरै चाहिँ तसनसै भएको छ। धादिङ 4-5 ठाउँमा निकै प्रभावित छ। यो ठाउँमा म हिजो बिहानदेखि नै आएर सबभन्दा पहिला यहाँको स्थानीय बासिन्दाहरू जो विस्थापित छन् बाढीबाट, उनीहरूसँग मैले कुरा गर्दाखेरि अहिलेसम्म राहत आइपुगेको रहन्छ। धादिङ सबभन्दा ठुलो समस्या, उद्धारमा पनि समस्या छ धादिङमा, खास गरी किन भन्दाखेरि धेरैको ध्यान नुवाकोट र रसुवातिर केन्द्रित भयो, तर धादिङको जनताहरू चाहिँ अहिले समस्यामा छन्। त्यसैले मैले यहाँ आएर यहाँका जनताहरूसँग बसेँ, कुराकानी गर्दाखेरि उहाँहरूको भनाइ के छ भने सरकारको पनि नजर नपरेको हो कि भन्ने उनीहरूको जनगुनासो छ है धादिङवासीहरूको। त्यसैले मैले आउने बित्तिकै हिजो बिहानदेखि नै यो पृथ्वीराजमार्ग खुलाउनको लागि मैले सरकारलाई आग्रह गरेँ, सडक विभागलाई आग्रह गरेँ, र हिजो राति 8:30 बजे एकतर्फी रूपमा पृथ्वीराजमार्ग चाहिँ सुचारू भयो है। म सरकारलाई धन्यवाद दिन चाहन्छु, किनभने म हिजो बिहानदेखि धादिङमा थिएँ। कतिपय ठाउँमा बिजुली पनि बलेको छैन, कतिपयको घर अन्धकार छ। मैले बिजुली बाल्न पनि नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेँ, अनुरोध गरेँ, र केही ठाउँमा हिजो बिजुली पनि राति बल्यो। म त्यो बिजुलीको जुन किसिमको छ नि जनताहरूको ठुलो समस्या थियो, अन्धकारमा बसेका थिए, उनीहरूले बिजुली बाल्न पाए एउटा राम्रो पक्ष, अर्को सडक एकतर्फी सुचारू भयो। र अर्को कुरा, जनतामा सबभन्दा ठुलो चाहिँ पीडा दुःख र त्रास केमा रहेछ भन्दाखेरि जतिखेर पनि बाढी आउँछ भनेर भन्ने, अनि मान्छेहरू चाहिँ खोलाको किनारामा बसेका मान्छेहरू त त्यहाँ घर भएर घर बनाएर बसेका मान्छेहरू त डाँडामा पुग्नु पर्यो, माथि डाँडामा। अहिले धादिङमा ठुलो समस्या के छ भने सबै मान्छे डाँडामा छन्, तपाईँको खुल्ला आकाशमा छन्, र होल्डिङ सेन्टर पनि त्यहाँ त्यति निर्माण भइसकेको छैन, स्थानीय सरकारले पनि त्यति राहत त्यहाँ दिन सकेको छैन, र कतिपय गाउँपालिकाले र नगरपालिकाले चाहिँ अलिअलि राहत दिएको, तर सङ्घीय सरकार र प्रदेश सरकारले चाहिँ राहतै नदिएको जनगुनासो यहाँको जनताले गरिसकेपछि हिजो रातारात मैले अलिकति राहत मगाएर र चाहिँ कोर्डिनेसन गरेर समन्वय गरेर केही व्यक्तिहरूलाई करिब 200 चाहिँ जनताहरूलाई हामीले राति नै हिजो 10:30 बजे राति,
21: जस्तो यो तल्लो तटीय क्षेत्रका जनताहरू चाहिँ यतिखेर डाँडोमा उक्लिएका हुन् वा उहाँहरू एकीकृत भएर बसेका हुन्? तल्लो तटीय क्षेत्र जो चाहिँ बाढी आउन सक्ने जोखिम वा नदी किनारका सबै नागरिकहरू चाहिँ माथि हो अहिले अहिलेको अवस्थामा?
3: एकदम माथि हो, किन डाँडामा बसेका छन्, जङ्गलमा बसेका छन् उनीहरू, किन भन्दाखेरि अब उनीहरूलाई डर छ,
4: सरकारले पनि भनिराखेको छ भाइ बाढी आउँदैछ, फेरि पनि दोस्रो चाहिँ बाढी आउँदैछ, त्यहाँ फुट्दैछ हिमताल भनेर भनेको छ नि त होइन। तिब्बतबाट चाहिँ अब अर्को जुन किसिमको सूचनाहरू पनि प्रभाव भयो, चिनबाट पनि भयो, नेपालबाट पनि भयो, त्यसैले गर्दाखेरि त्यसको चाहिँ ठुलो सन्तास चाहिँ यहाँको जनताले भोगिराखेका छन् होइन। र अर्को कुरा यहाँ अब घरहरू त पुरिएको छ होइन,
21: मान्छेहरूले
4: त्यहाँ सामानहरू निकाल्न पाएका छैनन्, हिजोदेखि उनीहरूले अस्तिदेखि जुन जुन लुगा लगाए त्यही लुगा लगाएर अहिलेसम्म बसिराखेका छन् होइन। समस्या छ, लगाउने लुगा छैन, बस्ने ठाउँ छैन। अब तपाईँलाई थाहा छ उनीहरूको भनाइ के छ भन्दाखेरि, बाढी आएको दिन हामीले जसरी घरबाट निस्क्यौँ त्यही अवस्थामा हामी छौँ अहिले, हामीले न लुगा लगाउन पाएछौँ, न हाम्रो सामानहरू निकाल्न पाएछौँ घरबाट भनेर उनीहरूको चाहिँ पीडा चाहिँ समस्या कहाँनिर छ भन्दाखेरि खेमजी, अब धादिङ जिल्लामा ठुलो असर परेको छ है। अब धेरै पुलहरू चाहिँ बगाएको छ, सडकहरू भत्केको छ, अनि तपाईँको धेरै चाहिँ घरहरू पुरिएको छ, बगाएको छ होइन। जनताहरू ठुलो समस्यामा चाहिँ धादिङमा छन्। अब धादिङ अहिले भूकम्प पछिको चाहिँ यो ठुलो बाढीको चाहिँ शिकार भएको छ धादिङ, किनभने पहिला 72 सालको भूकम्प पनि धादिङमा ठुलो क्षतविक्षत भएको थियो भने अहिले बाढीले चाहिँ धादिङलाई ठुलो तहस नहस पारेको छ यो बाढीले। त्यसैले मेरो प्रश्न कहाँनिर भन्दाखेरि, राज्य संयन्त्रलाई सरकारलाई अब सरकारले अहिले काम गरेन भनेर म आलोचना गर्दिनँ। यो राष्ट्रिय विपत्तिको बेलामा सरकारले सक्दो काम गरेको छ, रसुवामा सरकारले अब विशेषमा ध्यान दिएको छ, त्यहाँ अझै पनि उद्धार बाँकी छ, नुवाकोटमा पनि उद्धार बाँकी छ। म त अस्ति बाढी आएकै नै नुवाकोट पुगेको मान्छे होइन, नुवाकोट पुगेर त्यहाँको जनताहरूसँग अन्तर्क्रिया गरेँ, सरकारलाई मैले आग्रह गरेँ, अनुरोध गरेँ उद्धारमा ध्यान दिनुपर्छ भने, अब अहिले राहतमा ध्यान दिनुपर्ने अवस्था छ। अब धेरै ठाउँमा रात पुगेको पनि छ, वितरणमा पनि सरकारले एकदर प्रणाली ल्याएको छ, त्यसमा त मैले सुरुदेखि नै यसपटक रात एकदर प्रणालीमै वितरण हुनुपर्छ, सरकारले रात बाँध्नुपर्छ। अब धेरै मान्छेले रात बाँध्दाखेरि अब पाउनेले पाउँदैन, नपाउनेले पाइरहेको छ भन्ने गुनासो आएको कारणले गर्दाखेरि विगतमा हामीले हेरेका छौँ, त्यसका अनुभव पनि हामीले भोगेका छौँ। म त भूकम्पको बेलामा पनि धेरै सक्रिय भएको मान्छे, कोरोनाको बेलामा निकै सक्रिय भएको मान्छे। मेरो प्रश्न कहाँ मेरो भन्दाखेरि, अहिले चाहिँ धादिङको म तपाईँलाई कुरा गर्न चाहन्छु। धादिङका जनताहरूको भनाइदिए एउटा छ, यो तपाईँले लोकप्रिय सञ्चार माध्यम मार्फत राखिदिनु पनि पर्छ, किनभने नेपाली बहस अब यहाँका जनताले पनि सुन्दै राखिन्छ, धादिङमा मात्र होइन देश होइन सबभन्दा बढी सुन्ने कार्यक्रम भएको कारणले गर्दाखेरि उनीहरूको भनाइ चाहिँ के छ भने, पहिलो कुरा अब हामीलाई सरकारले राहतको व्यवस्था गरिदिनु पर्यो, बस्ने व्यवस्था गरिदिनु पर्यो, हामीलाई तिरपाल चाहियो, टेन्ट चाहियो, पाल चाहियो भन्ने उनीहरूको भनाइ छ। मैले केही तिरपालहरू त हिजो वितरण गरेको छु होइन, करिब 10 वटा तिरपाल हिजो वितरण गरेको छु मैले धादिङ बहुमुखी क्याम्पसमा गएर, त्यहाँ करिब करिब 129 जना मान्छे बसेका छन् यहाँ होइन।
21: प्रभावितहरू के कति छन् र त्यहाँको क्षतिको आकलन के गर्न सकिन्छ? एउटा निकै ठुलो त्यो फुर्के खोलाको पुलदेखि लिएर धेरै बगाएको भन्ने कुरा छ नि त होइन।
4: अब होइन क्षतिको आकलन त अहिले गर्नै सिकिँदैन, गिन्ती छ, अब त्यो लेखाजोखै छैन होइन। अब कति क्षति भयो, कति के हो भन्ने कुरा चाहिँ अहिले भन्न सकिँदैन, धेरै क्षति भएको छ। अब अर्को कुरा के छ भन्दाखेरि, भौतिक क्षति चाहिँ यहाँ धेरै भएन होइन, तर पनि सबको जुन त्यहाँ गन्धहरू चाहिँ आइराखेको छ, जुन ठाउँ म पुगेको छु अब त्यहाँ उनीहरूको भनाइ के छ, यहाँ मान्छेहरू चाहिँ गाडीको छ बाहिरबाटै, जस्तो रसुवाबाट आयो अथवा नुवाकोटबाट आयो, त्यहाँको चाहिँ मान्छेहरूको चाहिँ उनीहरूको भनाइअनुसार कतिपय चाहिँ सबहरू यहाँ गाडीको पनि हुनसक्छ, यहाँ गन्ध आइरहेको छ भनेर उनीहरूको भनाइ थियो हिजो मसँग कुरा गर्दाखेरि। खास गरी गल्छीको कुरा गर्दैछु, म बैरेनीको कुरा गर्दैछु, यहाँको मान्छेहरूको कुरा गर्दैछु होइन, गजुरीको कुरा गर्दैछु, गजुरीको जनताको कुरा गर्दैछु, बेलको खोलाको कुरा गर्दैछु, यहाँको जनताहरूको भनाइ होइन समस्या छ। त्यसले गर्दाखेरि यसलाई तत्काल सरकारले अब सन्धान गर्न त पहल गरेको छ, स्थानीय बासिन्दाको कुरालाई पनि सरकारले सुन्नुपर्छ, स्थानीय सरकार बढी सक्रिय हुनुपर्छ, मैले आग्रह पनि गरेको छु। दोस्रो कुरा तपाईँले भन्नुभयो, अब त उनीहरूको घर त पुरियो, उनीहरूको घर त बगायो, अब उनीहरू पुरिएको घरमा पनि उद्धार गरेर ती बस्न चाहन्छन् क्या, त्यो घरमा सफा गरेर बस्न चाहन्छन्। मैले हिजो सशस्त्र प्रहरीलाई पनि आग्रह गरेँ, अब त्यहाँ स्थानीय बासिन्दाहरूको माग अनुसार उनीहरूलाई घरमा जानको लागि अब सडक म चाहिँ लामै छ, समस्या छ, घरमा जान पाउँदैनन्। अब नदीको चाहिँ किनारा उनीहरूको घर थियो, अनि त्यो घरमा जानको लागि पनि बाटो सहजीकरण गरिदिनु पर्यो भन्ने स्थानीय बासिन्दाको भनाइ छ। त्यसैले अब आज म भाजिङको प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरेर यहाँको जनताहरूको समस्या सम्मान गर्ने, स्थानीय सरकारसँग पनि मैले समन्वय गरिराखेको छु, यहाँका गाउँपालिकाका अध्यक्षहरूसँग, उपाध्यक्षसँग र सबै पोलिटिकल पार्टीका नेताहरूलाई पनि मैले भनेको छु। भाजिङमा त धेरै पोलिटिकल पार्टीका नेताहरू हुनुहुन्छ, मैले सांसदहरूलाई पनि भनेको छु, आशिका तामाङलाई पनि भनेको छु, उहाँले चुनाव जितेको क्षेत्र पनि हो। यहाँ आएर जनतालाई पहिला हामीले उद्धार पनि गर्नुपर्छ, कतिपय मान्छेहरूलाई किनभने राम्रो ठाउँमा राख्नुपर्ने पनि अवस्था छ, नभएको होइन। अर्को चाहिँ राहतको वितरण गरेर उनीहरूलाई अब आर्थिक रूपमा विपन्न वर्ग पनि धेरै छन् यहाँ, त्यसैले उनीहरूको लागि चाहिँ अब सरकारले आशा विश्वास र भरोसा कसरी जित्न सक्छ भन्दाखेरि अब सरकारले उनीहरूलाई राहतको विशेष व्यवस्था गर्ने, उनीहरू बसेका ठाउँमा चाहिँ तिरपालहरू लगिदिने, टेन्टहरू लगिदिने र उनीहरूलाई सुरक्षित ठाउँमा पहिला राख्ने, त्यो काम गर्न सक्यो भने दार्जिलिङको समयभन्दा समस्याको समाधान हुन्छ भन्ने मेरो भनाइ छ खेमजी। त्यसैले अहिले सबैको ध्यान भनेको यो राष्ट्रिय विपत्तिमा हामी एक हुनुपर्छ खेमजे, राज्यलाई साथ दिनुपर्छ, सरकारलाई साथ दिनुपर्छ, जनतालाई दुःख परेको बेलामा सही हातहरू हेर्नु नेपालमा चाहिँ धेरै छन्, होइन धेरैले सहयोग गरेका पनि छन्। म सबै उद्योगपति, व्यापारी, पोलिटिकल पार्टी, नागरिक समाज, हरेक तर तबका कलाकारलाई पनि धन्यवाद दिन चाहन्छु। आर्थिक सहयोग पनि उनीहरूले गरेका छन्, आर्थिक सहयोग पनि गर्नुपर्छ सरकारलाई यो बेलामा, सरकार बलियो हो भने देशमा, किनभने जनताको समस्या समाधान हुन्छ। त्यसैले सरकारको हात बलियो बनाउने, सरकारलाई चाहिँ सचेत गराउने र खबरदारी पनि गर्ने र उद्धार र राहतमा ध्यान दिने, उपचारमा ध्यान दिने। धेरै घाइतेहरूले उपचार पाएका छैनन्, कतिपयको भनाइ छ, त्यतातिर पनि सरकारले ध्यान दिन म आग्रह गर्छु।
21: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार ऋषि धमल। आधुनिक श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 59 63 98 5570 7061 र 98 5570 7053।
6: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 4 93 580 र 98 5570 26 440।
7: It's 7 o'clock, अहिले 7 बजेको छ।
23: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
24: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
25: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

सड़क खण्डको मर्मत कार्य अहिले जारी छ। भरतपुर देश स्थित रापी नदी पुलदेखि माडीको बनकटा स्थित रिउ खोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारा कुमारी काशी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि सड़क डिभिजनकै सहयोगमा बनकटादेखि कसरासम्मको सड़कको दुवैतर्फ झाडी फडानी गरिएको थियो। झाडी फडानी पछि अहिले सड़कको अवस्था सुधार गर्न मर्मत कार्य अगाडि बढाइएको हो। माडी चितवन काठमाडौँ सम्पर्क समाज काठमाडौँले तिजको अवसरमा आयोजना गर्ने भनिएको दरखाने तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। तिब्बतर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको भन्दै समाजले तिजको दरखाने तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको हो। समाजका अध्यक्ष शङ्कर पाण्डे मुक्तिद्वारा जारी सूचनामा उत्सवभन्दा मानवीय समवेदना, जीवन रक्षा र सहयोगलाई प्राथमिकता दिँदै तिजको कार्यक्रम रोक्ने निर्णय गरिएको जनाइएको छ। त्यसको सट्टामा भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म रक्तदान आयोजना गरिएको उहाँले जनाउनुभयो। रक्तदान कार्यक्रम नयाँ बानेश्वर शान्तिनगर गेट स्थित नमस्ते A to Z कम्प्लेक्समा रहेको आयोजकको कार्यालयमा सञ्चालन हुनेछ। कार्यक्रमको आयोजक माडी चितवन काठमाडौँ सम्पर्क समाज र सहायोजक ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन रहेका छन्। प्राविधिक सहयोग भने नेपाल रेड क्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवाले गर्ने जनाइएको दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूपराज पाठकको स्मृतिमा गठित भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म माडीचार खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने प्रतिष्ठानले जनाएको हो। शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, निशुल्क औषधि वितरण तथा अल्ट्रासाउन्ड सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरका लागि मौलाकालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा लायन्स क्लब अफ चितवन ब्लू स्काईले प्राविधिक सहयोग गर्नेछन्। आयोजक भूपराज पाठक स्मृति प्रतिष्ठानले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। सोही दिन प्रतिष्ठानको वार्षिक साधारण सभा समेत सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले बताउनुभयो। स्वर्गीय भूपराज पाठक माडी क्षेत्रका परिचित हास्य कलाकार, शिक्षक तथा पत्रकार रहनु भएको थियो। रक्त क्यान्सरको कारण विक्रमसम्म 2081 फागुन 7 गते उहाँको निधन भएको थियो। उहाँको योगदानलाई जीवन्त राख्न गठित प्रतिष्ठानले विभिन्न सामाजिक एवं सचेतनामूलक कार्यहरू गर्दै आएको छ। भुटेकोसी नदीमा आएको बाढीले बगाएर त्रिशुली तथा नारेटी नदीमा ल्याइएका सबको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका 11 निवासी 23 वर्षीय कवीर लाल चौधरीको सब दाजु संग्रेन थारूले पहिचान गर्नुभएको हो। यसै गरी रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका 4 नेवारपानी निवासी 43 वर्ष रामकाजी पौडेलको सब उहाँका दाजु सुभाष पौडेलले शनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जनाउनुभयो। एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले रसुवाको फोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत एवं पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20 लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। यसैबीच नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 10 लाख सहयोग गरेको छ। रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा रकम सहयोग गरेको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भुटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म 547 जना भन्दा बढीको शव फेला परेको छ। बाढीमा परी रसुवामा 13, धादिङमा 40, गोर्खामा 44, नवलप्रासी पूर्वमा 134, नुवाकोटमा 38, चितवनमा 221, तनहुँमा 29 र नवलप्रासी पश्चिममा 28 जनाको शव फेला परेको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि 4473 प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण 27 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये 1 जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या 1473 पुगेको छ। जसमध्ये रसुवामा 572, नुवाकोटमा 898 र धादिङमा 3 जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार र तथा डिस्चार्ज भइसकेका घाइतेहरूको संख्या 94 रहेको छ।
भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवेशी चरण अस्पताल महाराजगंजमा आउनेको संख्या 48

0: पुगेको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शुक्रबार दिउँसो 4 बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित 48 जनामा 27 जना उपचाररत छन्। तीमध्ये 21 जना डिस्चार्ज भएका छन्। 1 जनाको मृत्यु भएको छ। उपचाररत बिरामी मध्ये पछिल्लो विवरणमा 6 जना आइसियू र 1 जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ। यसैबीच सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याप्रु र मैलुङबाट थप 257 जनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रबार 40 जना विदेशी सहित थप 257 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1 अर्ब 91 करोड रुपियाँ भन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैङ्क बैठकहरूमा रहेको खातामा 1 अर्ब 91 करोड 86,50,911 रुपियाँ दाताहरूले 36 घण्टा अवधिमा रकम जम्मा गरेका हुन्। सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले घिमिरेलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्री परिषदले उनलाई सचिवमा नियुक्त गरेका हुन्। सदरमुकाम धुन्चे सडक सञ्जालमा पुनः जोडिएको छ। सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म 4 चक्के साना सवारी जाने बाटो खुल्ला भएको हो। विभागका अनुसार काठमाडौँबाट टोखा, सहरे, गडखार, पुल, आर्फा, नर्सा, ल्याछाङ, समरथली, पार्टी खर्क हुँदै बोगटीटार, काली स्थान हुँदै धुन्चे सडक खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सुचारू भएको हो। सडक खण्ड सुचारू भएसँगै त्यहाँको जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ। यसले राहत र उद्धार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ। नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट करिब 93,000 मानिस प्रभावित भएको अनुमान गरिएको छ। नेपालका लागि आइएफआरसीका प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठूलो जनसङ्ख्या प्रभावित भएको बताउनु भएको हो। यसैबीच बाढीबाट कम्तीमा 17,000 बालबालिकाको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले जनाएको छ। युनिसेफका अनुसार बाढीका कारण प्रभावित बालबालिका घर, विद्यालय, सडक तथा अन्य आधारभूत पूर्वाधारमा क्षति पुगेको छ। करिब 10,000 बाल बालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स मार्फत सम्वादको जानकारी गराउँदै राहत सामग्री पठाउने प्रतिबद्धता समेत जनाउनु भएको छ। र नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चिनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कसिब मार्डेकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउन्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी हुनुभएको हो। पहिलो जजले ढाँटको पक्षमा 29-28 अङ्क दिएका थिए। दोस्रो जजले कसिबको पक्षमा 29-28 अङ्क दिए। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाँट विजयी हुनुभएको हो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो देशमा पटक पटकमा विपत्ति आइ नै लागेका छ। हामीले भूकम्पको सामना पटक पटक गरिरहेका छौँ, बाढीको सामना पनि गर्यौँ, तर अप्रत्याशित रूपमा कल्पनाभन्दा बाहिरको बाढीको पनि, महाबाढीको पनि सामना यतिखेर तपाईँ हामीले देखेका छौँ। जुन रसुवा तिब्बत भएर रसुवा हुँदै आएको बाढीले गर्दाखेरि कतिसम्मको जनधनको क्षति गर्यो भन्ने यकिन तथ्याङ्क त छैन। अझै पनि उद्धारको पर्खाइमा धेरै छन्, सुरुङभित्र धेरै फँसेका छन्, नेटवर्क विच्छेद छ, विद्युत आपूर्ति बन्द छ। यो समग्र परिस्थितिलाई यहाँले चाहिँ कसरी लिनु भएको छ? नेपाल चाहिँ अब इपिसेन्टर भन्दै गएको हो यो महाविपत्तिको, प्रलयको, हिजो पनि यस्तै हो।
2: होइन, यो हाम्रो देश यसै पनि एउटा विशेष अवस्थामा छ। हामी हिमालयको वरिपरि जो बसेका छौँ करिब 3.5 अरब जनता होइन चीन र दक्षिण एसियाको बिचमा बसेका यी 8-10 वटा मुलुकहरू जुन छौँ त्यो मुलुकहरू सुरुदेखि नै एउटा अलिकति जोखिमपूर्ण ठाउँहरूमा पनि छौँ र हामी सबैको पानीको चाहिँ मुख्य टावर भने पनि स्रोत भने पनि वास्तव हिमालय नै हो। त्यो हिमाल भनेको चाहिँ अब हिउँको स्थल हो र करोडौँ वर्षदेखि त्यहाँनिर हिउँ जमेर बसेको छ जसको आधारमा यो वरिपरिको जनसङ्ख्या चाहिँ बाँचेको हो। तर अहिले जुन विश्वमा चाहिँ जुन ढङ्गले कार्बन उत्सर्जन भइरहेको छ इन्डस्ट्रियलाइजेसनको नाममा र विविध ढङ्गले चाहिँ यो कार्बन उत्सर्जन गर्ने गराउने काममा खास गरिकन विकसित मुलुकहरूले लामो समयदेखि जुन ढङ्गले चाहिँ यी कामहरू गरे र यसो गर्दाखेरि चाहिँ अब हाम्रो वातावरण चाहिँ निरन्तर विग्रह भएर गइरहेको छ। ग्लोबल वार्मिङ भएको भएकै छ, पृथ्वी तातेको तातेकै छ। त्यसले गर्दाखेरि चाहिँ अब माथिको हिउँ निरन्तर पग्लने, विभिन्न ढङ्गका हिमतालहरू सृजना हुने अनि हिमताल कुनै पनि बेलामा फुट्न सक्ने, त्यहाँ पहिरो जान सक्ने खालका घटनाक्रमहरू यो फ्रिक्वेन्टली अगाडि बढ्दै जान थालेको अवस्था छ। त्यसले गर्दाखेरि यो सङ्कट चाहिँ निरन्तर बढ्दो अवस्थामा छ। अहिले यो जुन घटना घट्यो यति मात्रै होइन, अरू घटनाहरू पनि घट्न सक्छन्। यद्यपि यो चाहिँ सामान्य एउटा हिमताल फुटेको मात्र नभएर एउटा चाहिँ माथि चट्टान सहितको हिमाल चाहिँ मा पहिरो गयो, त्यो पहिरो गएर यो चिनतिरको चाहिँ यो छोचेन र यो स्याक्पो खोलालाई चाहिँ थुनिदियो र त्यहाँ एउटा ठुलो ताल बनेछ। त्यो ताल चाहिँ नि खोलिएर यो ढङ्गको ठुलो बाढी आयो यसपटकलाई। त्यो पनि यही ग्लोबल वार्मिङसँग नै सम्बन्धित विषय हो। त्यस कारणले
1: विपत्ति धेरै छ, होइन, विपत्ति बाजा बजाएर आउँदैन, धेरै क्षेत्र विच्छेद भएको छ। किनभने अब तीर्थाटन भर्न जानेहरू पनि त्यहाँ बसेका थिए, उहाँहरूको पनि अहिलेसम्म आँकडा छैन। आफन्तहरू आफ्ना दिवंगत तस्विरहरू वा बेपत्ता सम्पर्कविहीन भएका तस्विरहरू राखेर चाहिँ सामाजिक सञ्जालमा खोजीका निम्ति हारगुहार गरिरहेका छन्। कतिपय ठाउँमा फुलफुलेसा भत्काएर निकै ठुलो अप्ठ्यारो परिस्थिति छ। तर यो क्षति पनि आकलन बाहिर छ, यति यति धेरै कल्पना त गरिन्थेन होला, होइन, नेपालमा यति धेरै विपत्ति महाविपत्ति एकैचोटि आउँछ भनेर।
2: अब यो क्षतिको त कुनै अहिले आकलन गर्न सक्ने अवस्थै छैन। मानिस मात्रै पनि अब करिब 600 मान्छेहरूको मृत्यु भइसकेको प्रमाणित भइसक्यो, होइन, करिब 1000 मान्छेहरू अहिले पनि सम्पर्क बाहिर छन्। अब अझै कतिपय मान्छेहरू सुरुङमा के मान्छे बसेका छन्, कोही भागेर त्यो जङ्गलतिर पुगेका होलान्, त्यो ठाउँमा अब कम्युनिकेसन छैन, सम्बन्ध सम्पर्कहरू हुन सकेका छैन। त्यहाँनिर चाहिँ बाटाघाटाहरू नै भन्नुहोस् न, करिब 42 किलोमिटर बाटो त अब ध्वस्त भएको अवस्था छ, उसले स्वाटै पखालेर लगेको छ। गाउँका गाउँ बगेका छन्, बजारका बजार बगेका छन्। कति मानिसहरूको चाहिँ यो निधन भयो भनेर बुझ्न पनि सकिने अवस्था छैन। यसो हुनाले गर्दा अहिलेसम्मको आङ्कडा मात्रै हेर्दाखेरि चाहिँ त्यसो देखिन्छ, अब 3500 मानिसहरूलाई त सामान्य रूपले सरकारले उद्धार गरेको देखिन्छ। 10,000 अझै बढी मात्रामा मान्छेहरूमा चाहिँ यो यसले प्रभाव पारिरहेको अवस्था चाहिँ देखिन्छ। त्यसो हुनाले यो अत्यन्तै ठुलो हाम्रो देशको इतिहासमै भयावह चाहिँ यो प्राकृतिक प्रकोप हो। र यस्तो प्रकोपका विरुद्ध एउटा यो चाहिँ फेरि एउटा ठुलो हाम्रो निम्ति चाहिँ घन्टी बजाएको कुरा पनि हो, यो सत्य घन्टी। त्यस कारणले यसलाई गम्भीरतापूर्वक लिएर नयाँ बाटो, नयाँ नीति, नयाँ प्रोग्रामका साथमा अगाडि बढ्नुको कुनै विकल्प छैन। अहिलेको अवस्थामा चाहिँ अब सरकारले जनतालाई कसरी उद्धार गर्ने हो, कसरी राहत उपलब्ध गराउने हो, अब औषधि उपचारहरू कसरी गराउने हो, उनीहरूलाई चाहिँ अब होल्डिङ सेन्टर के बनाएर हुन्छ, कसरी चाहिँ उनीहरूलाई बचाउने, उनीहरूलाई चाहिने त्यहाँ लत्ता कपडा घाँस बाँस कसरी उपलब्ध गराउने, यो कुरामा केन्द्रित भएर लाग्नु पर्ने छ। र हामी सबैले पनि त्यो ढङ्गले वक्तव्य दिएर सम्पूर्ण आफ्ना आफ्ना पार्टीहरूलाई त्यो परिचालित गरेका छौँ। अब सरकारले सेना प्रहरी सबै परिचालित गरेर त्यो हिसाबले चाहिँ सेवा उपलब्ध गराउने काममा युद्ध स्तरमा लाग्नुपर्छ। अझै कतिपय ठाउँमा सम्पर्क सम्बन्ध नै भएको छैन, जस्तो रसुवाबाट मलाई विभिन्न साथीहरूले फोन गर्नुभयो, अब हिजै मात्र पनि फोन गर्नु, हामीसँग त कसैले सम्पर्क पनि गरेका छैन, सम्बन्ध पनि छैन, मानिसहरू त्यो जङ्गल जङ्गलमा तलबाट चाहिँ कोही भाग्न सक्ने भागे होइन भने कसैले बाबुआमा गुमायो, कसैले श्रीमती गुमायो, कसैले बाबु श्रीमान गुमायो, कसैले छोराछोरी गुमाए, यो प्रकारको एउटा अत्यन्तै परिवारभित्र नै भयावह विच्छिन्नता प्रकट भएको छ भन्ने खालको कुराहरू त्यसो भइरहनु भएको छ।
1: अब एउटा कुरा नि पूर्व प्रधानमन्त्रीज्यू, अब यस्ता विपदहरू नेपालले कति सामना गर्नुपर्ने हो, हाम्रै आँखा अगाडि पनि धेरै विपदहरू हामीले देखिरहेकै छौँ, तर अहिले यो राष्ट्रिय एकताको कुरा जस्तो अब दलहरू बिचमा हुने सामिप्यताको कुरा, केही साना दलहरूको अक्रमणीयता अलिकति फरक पाटोमा पनि छ, सामाजिक सञ्जालमा आएका कतिपय विषयहरूलाई चाहिँ यसलाई एउटा राजनैतिक रोटी सेक्ने बाटो पनि बनाएका छन् कतिपयले भन्ने कुरा त आएको छ, तर पटक पटक नेपालले चाहिँ यो विपत्तिमा महाविपत्तिमा सबैलाई एक ठाउँमा उभ्याउन सक्ने एउटा क्षमता पनि राखेका छ, अहिलेको पछिल्लो परिस्थितिलाई कसरी हेर्नु भएको छ?
2: होइन, पटक पटक नेपालमा राजनीतिक पार्टीहरू भए पनि नभए पनि जति बेला ठुल्ठुला प्राकृतिक प्रकोपहरू प्रकट हुने गर्छन् त्यो बेलामा सम्पूर्ण नेपाली जनता स्वत पनि एकताबद्ध भएर त्यसका विरुद्ध चाहिँ जुझ्ने कामहरू गर्दै आएका छन्। हिजो राणाकालमा भन्नुहोस् त्योभन्दा अघि 2013 सालतिर नै 1913 सालतिर अथवा त्योभन्दा पनि अगाडि विविध कालखण्डमा पनि यस्ता घटनाहरू घट्दै आएका हुन् र केही समय अगाडिको अर्थक्वेकमा पनि हामीले भूकम्प जाँदा त्यही ढङ्गको चाहिँ एउटा स्थिति बनेको थियो। अहिले सबै पार्टीहरूले खास गरिकन अब हिजो अल पार्टी मिटिङ नै गरेर 10 बजे चाहिँ एउटा वक्तव्य समेत निकालेको अवस्था छ, सबै एकताबद्ध भएर यो प्राकृतिक प्रकोपसँग जाउँ भन्ने खालको कुराहरू गरेका छन्। यस्तो बेलामा अब केही मानिसहरू यति बेला रोटी सेक्ने मान्छेहरू पनि हुन्छन्, जस्तो अब यो तिनले चाहिँ सूचनै नदिएर यस्तो खालको चाहिँ ध्वंस भयो भनेर केही पत्रकारहरूले न्युजहरू छापे, होइन त्यो नितान्त भ्रामक र गलत कुरा हो, तिनले सूचना नदिएको भन्ने होइन, तिनै यत्रो ठुलो विध्वंस भएको छ अहिले,
1: अहिले
2: जिरोङमा मात्रै 530 जना बढी मान्छेहरूको निधन भएको छ र त्यहाँका संरचनाहरू त्यहाँको चाहिँ जुन सहरै एउटा सहरै समाप्त भएको छ, त्यसो हुनाले उसले सूचना नदिएको भन्ने खालको कुराहरू पनि होइनन्। यस्ता एउटा चाहिँ प्रकोपको बेलामा गलत समाचारहरू दिएर रोटी सेक्ने खालको यो गलत अमानवीय प्रवृत्तिहरूसँग हामी सतर्क पनि हुनुपर्छ र राष्ट्रिय एकता यस्तै बेलामा चाहिने हो, त्यसको लागि चाहिँ सबै राजनीतिक पार्टीहरू एकताबद्ध भएर यसको प्रतिकारमा चाहिँ जुट्नुपर्छ।
1: अब एउटा कुरा जस्तो हाम्रो अब पूर्व तयारीको विषय पटक पटक आउने गर्छ, नेपालमा हरेक वर्ष बाढी पहिरो आउँछ तर हामी अझै पनि पूर्व तयारी होइन, घटना भएपछि उद्धार गर्ने राज्यका रूपमा प्रमाणित भएका छौँ, अब सब गृह भरिएका छन्, शनाखत हुन निकै ठुलो मुस्किल पनि छ, सबलाई बेर्ने प्लास्टिक समेत पाएको छैन, प्लास्टिकका लागि पनि भारतलाई गुहार्नुपर्ने एउटा परिस्थिति आयो भनेर समाचारहरू सम्प्रेषण भइरहेका छन्। हामी चेताउँदैनौँ, भूकम्पपछि पनि चेताएनौँ, त्यसपछि आएका रसुवामै गएको बाढीपछि पनि चेताएनौँ, पोखरामा गएको बाढीपछि पनि चेताएनौँ, यो यस्तो चाहिँ किन भइरहन्छ?
2: यसको लागि हामी जस्तो खालको मुलुकमा बसेका छौँ त्यो मुलुकमा आइपर्न सक्ने समस्या चुनौती आदिको बारेमा पहिले नै दूरदर्शी भएर सरकारले त्यो प्रकारका नीति बनाउने, त्यो प्रकारका कार्यक्रम बनाउने, त्यो प्रकारका योजना बनाउने कामहरू गर्नुपर्ने हुन्छ। जस्तो अब यो बाढी त आइ नै रहेछ सधैँभरि, त्यसको लागि चाहिँ हामीले जुन अत्याधुनिक सूचना प्रणाली हो त्यो सूचना प्रणाली स्थापित गर्ने कुराहरूमा पहिलेदेखि नै हामीले ध्यान दिनु पर्थ्यो, देशभित्र सूचना कार्य प्रणाली मात्रै स्थापित गरेर पनि पुग्दो रहेनछ, हाम्रा खोलाहरू चाहिँ अब चिनबाट पनि आइरहेका छन्, त्यसकारण त्यस्तो खालको चाहिँ एउटा चाहिँ संरचना भएको ठाउँमा चिन र नेपाल र भारतको बिचमा झन् यो सूचना आदान प्रदान गर्ने एउटा अत्याधुनिक सिस्टम जरुरी छ भन्ने कुरो यो घटनाले झन् बढी चड्का रूपमा देखाएको छ। त्यति मात्रै होइन, यो तिनवटा देशको बिचमा एकदमै गहिरो समझदारी हुनुपर्ने, अप्पर राइपेरियन माथिल्लो तटीय देशहरू र तल्लो तटीय देशहरूको बिचमा एउटा सामान्य कोअपरेसन मात्रै होइन, संस्थागत एउटा सहयोग नै हुनुपर्ने त्यस्तो खालको आवश्यकता पनि देखा परेको छ। त्यस कारणले फेरि यो समस्या भनेको नेपालको राष्ट्रिय समस्या मात्र होइन, यो सिङ्गै एउटा रिजनको दक्षिण एसिया र चिन यो क्षेत्रमै खास गरिकन हिमालयको वरिपरि भएका 8-10 मुलुकहरूकै रिजन जहाँ हामी 3.5 अरब जनसङ्ख्या बस्छौँ, त्यो क्षेत्रको समस्या हो र यो समस्या रिजनल समस्या मात्र नभएर विश्वको समस्या हो। त्यस कारणले यो समस्या भनेको चाहिँ अब संसारमा जुन ढङ्गले चाहिँ कार्बन उत्सर्जन भइरहेको, ग्लोबल वार्मिङ भइरहेको, विश्वको वातावरणमा चाहिँ भइरहेको एउटा विग्रह जुन छ त्यो कुरासँग जोडिएको समस्या हो यो। त्यस कारणले हाम्रो देशको सरकारले पनि त्यो उच्च धरातलमा उभिएर संयुक्त राष्ट्रसङ्घमा पनि आवाज उठाउन सक्नु पर्यो, हाम्रा छिमेकीहरूलाई मोबिलाइज गर्न सक्नु पर्यो, त्यो ढङ्गको चाहिँ यहाँनिर संस्थाहरू निर्माण गर्नु पर्यो, इमर्जेन्सी फन्डहरू निर्माण गर्नु पर्यो, टेक्निकल्ली र वैज्ञानिक ढङ्गले पनि त्यो खालको चाहिँ संरचना यहाँ निर्माण गर्नु पर्यो जसले निरन्तर भइरहेको प्रक्रियाको बारेमा अध्ययन गर्न सकोस्, जनतालाई सुसूचित गर्न सकोस् र उनीहरूको जीवनलाई चाहिँ ठिक ढङ्गले मार्गदर्शन गर्न सकोस्। त्यो भयो भने मात्रै हामी जोखिमपूर्ण ठाउँहरूमा नै बस्न सक्छौँ। जस्तो अब एकदमै बढी भूकम्प जाने जापान पनि हो नि त, त्यो जापानमा भूकम्प जालाकी भन्ने हिसाबले चाहिँ घरहरू पनि त्यही ढङ्गले निर्माण भएका छन्। अब हाम्रो त खोला किनारमा गएर हामीले घरहरू बनाएका छौँ, बस्तीहरू बसाएका छौँ, सहरहरू बसाएको छौँ, अलिकति यत्रो ठुलो बाढी आउने बित्तिकै यत्रो ठुलो विनाश हुन्छ। सबै कुरालाई ध्यानमा राखेर अगाडि जान जरुरी छ।
1: नेपालमा राष्ट्रिय विपद नीति छ, प्राधिकरण छ, बजेट पनि हुन्छ, सेना प्रहरी पनि छ, तर सङ्कट आउँदा नागरिक अझै पनि भगवान भरोसामै पर्नुपर्ने यो परिस्थिति सिर्जना भएको छ, होइन? यो कुरा त स्वीकार्नुहुन्छ नि?
2: एकदमै यो कुरालाई चाँडोभन्दा चाँडो अन्त्य गर्न सक्नुपर्छ। अब देशको सरकारमा खालि सत्तामा बस्ने मात्रै होइन, कुर्सीमा बस्ने मात्रै होइन, कुर्सीमा मात्रै बस्ने अनि आफ्नो
1: पूर्व तयारीको कुरा त हिजोदेखि पनि पुरा हुन सकेन नि त पूर्व प्रधानमन्त्रीज्यू, हिजोदेखि नै तयारी हुन सकेन क्या? हिजोदेखि नै पूर्व तयारी हुन सकेन होइन?
2: हो, हिजोदेखि नै तयारी गर्नुपर्ने कुरा जुन थियो, खास गरिकन यो बाह्य वातावरणमा आइरहेको जुन विग्रह छ त्यसका विरुद्ध लड्ने हिसाबले प्रकृति र समाजका बिचको अन्तर्विरोध चाहिँ चर्को हुँदै गइरहेको छ भन्ने कुरालाई महसुस गरेर पोलिटिकल पार्टीले होस् अथवा चाहिँ राजा राजतन्त्र जे जे रहेको बेलादेखि होस् त्यसैदेखि गर्नुपर्ने तयारी यहाँ पुगेन। त्यो कारणले गर्दाखेरि यस्ता खालका घटनाहरू घटिरहेका छन्। अब अहिलेको सरकारले यी सबै कुरालाई ध्यानमा राखेर युद्ध स्तरमा तयारी गर्न सक्नुपर्छ।
1: राष्ट्रिय राजनीतिको पछिल्लो परिस्थिति अपडेट के छ तपाईँलाई? पछिल्लो नेपालको राष्ट्रिय राजनीति कतातर्फ मुभ भइरहेको छ, कतातिर गइरहेको छ, सबै कुरा राम्रै चलिरहेको छ, के भन्नुहुन्छ?
2: अब अहिले राष्ट्रिय राजनीतिको बारेमा धेरै चर्चा गर्ने भन्दा पनि हामी यो अहिलेको सङ्कटको बेलामा छौँ। यो सङ्कटको बेलामा सबै राजनीतिक शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। अब राष्ट्रिय राजनीतिको अलग कुराकानी गर्नु हो भने राइट डिरेक्सनमा गइरहेको छैन, यसमा धेरै समस्या एकुमुलेट भइरहेका छन्। जसरी माथि पानी एकुमुलेट भएर चाहिँ त्यो जम्मा भएर यहाँ बाढी आयो, त्यस्तै यदि राजनीतिक क्षेत्रमा पनि समस्याहरू चाहिँ एक ठाउँमा जम्मा हुँदै गयो भने त्यसले विस्फोटक रूप लिन सक्छ। त्यस कारणले अहिले जो कुर्सीमा बसेका साथीहरू छन्, कुर्सीमा बसेकाहरूले अगत कुर्सीमा बस्ने मात्र होइन, राष्ट्रिय भिजनका साथमा देशको तत्कालिक र दीर्घकालीन हितको कुराहरूलाई ध्यानमा राखेर योजनाबद्ध ढङ्गले राष्ट्रिय एकता निर्माण गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसमा चाहिँ अब सम्बन्धित पक्षले गम्भीर रूपले ध्यान दियोस्।
1: अब समग्रतामा सरकारको उद्धार, राहत र सरकारको सक्रियता धेरै डोनेट पनि भएको छ, यो पिएमओ प्रधानमन्त्री कार्यालयको राहत उद्धार दैवी प्रकोप उद्धार कोषमा यो सक्रियता र यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ?
2: अब यस्ता कुराहरूमा कसरी यो विपत्ति विपक्षसँग चाहिँ जुत्छौँ, त्यसका विरुद्ध कस्तो नीति लिएर जान्छौँ भन्ने कुरामा सरकार एकदमै सचेत हुनुपर्छ। धेरै विशेषज्ञहरू यहीँ पनि छन्, इसिमोड जस्तो संस्था पनि छ, उसले पनि विविध इन्फर्मेसनहरू दिने कामहरू गरिरहेकै हुन्छ। त्यो कुरा लिएर चल्नुपर्ने ठाउँमा अब हाम्रो सरकार चाहिँ अलि बढी अस्थिर भएर हिँडिरहेको अवस्था देख्छु मैले। अब हिजो मात्रै पनि अब यो बाहिरबाट चाहिँ आउने विशेषज्ञहरू ल्याउनु पर्यो, इत्यादि गर्नु पर्यो भनेर कति देशहरूले माग गरे, चाहे भारतले अमेरिकाले कसैले माग गर्यो, यहाँ उनीहरूका कतिपय पर्यटकहरू फँसेका पनि छन्, त्यो पनि यथार्थ हो। सुरुमा चाहिँ सरकारले भन्यो होइन हामी नै पर्याप्त छौँ, हामी नै सब कुराहरू गर्छौँ, त्यसरी चाहिँ यो स्पेसलाइज रेस्क्यु टिमहरू चाहिँ विशेषज्ञ भएका टिमहरू चाहिँ हामी ल्याउँदैनौँ भन्ने खालको कुराहरू गर्यो। फेरि बेलुकीसम्म गएपछि घुँडा टेक्ने काम गर्यो, होइन ती मान्छेहरू त आए नै, अब भारतबाट त त्यो प्लेनबाट चाहिँ यहाँ आएर उत्रिनै छ ती मान्छेहरू, त्यस कारणले त्यो ढङ्गको चाहिँ एउटा व्यवस्था विवश भएर घुँडा टेक्ने खालको कुराहरू होइन, जे गर्नुपर्ने हो एउटा स्ट्यान्डका साथमा उभिने र राष्ट्रको लागि जसरी सगरमाथा हिमालयमाथि उभिरहेको छ त्यसै पनि राष्ट्रिय हितका पक्षमा दृढतापर उभिन सक्नुपर्छ सरकारले, र अस्थिर नीति लिएर कहिले पनि देशको सेवा हुन सक्दैन, देशको विकास पनि हुन सक्दैन, सरकारले पनि यो कुरालाई भेरमा राख्नु पर्यो। र विदेशीहरूलाई कसरी के कुराहरूमा चाहिँ हामीले सहयोग लिने त्यो कुराहरूमा पनि प्रश्न हुनुपर्छ, सहयोग गर्न अहिले जो पनि तयार भइरहेको छ, चाइनाले पनि जे चाहिन्छ भन्नुहोस् हामी सहयोग गर्छु भनिरहेकै छ, भारतले पनि भनिरहेको छ, बङ्गलादेश पाकिस्तानले पनि भनिरहेको छ, संयुक्त राष्ट्रसङ्घले भनिरहेको छ, अमेरिकाले पनि भनिरहेको छ, अस्ट्रेलियाले पनि भनिरहेको छ, यसरी सबै हाम्रा मित्र राष्ट्रहरूले हामी छाएको जो संस्था दौत्य सम्बन्ध छ उनीहरूले यो प्रकारले सहयोग गर्नुपर्ने कुराहरू आफ्नो कर्तव्य ठानेका छन्, किनभने यो विश्वकै सबभन्दा ठुलो मध्येको यो दुर्घटना हो, अहिले संसारमै यो खालको घटना घटेको थिएन, त्यस कारणले विश्वको ध्यान सबै त्यसमा केन्द्रित भएको छ, यो कुरालाई ध्यानमा राखेर हामीले चाहिँ नै देशलाई एउटा यस खालका समस्याबाट मुक्त बनाउने हिसाबले अगाडि बढ्न सक्नुपर्छ, यही बेलामा चाहिँ आफ्ना स्वार्थ सिद्धि गर्नेतिर कोही पनि लाग्नु हुँदैन।
1: हस् पूर्व प्रधानमन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।
4: नमस्कार, जनता जान्न चाहन्छन् मा स्वागत छ, म ऋषि थपलिया। लुट्न सके लुट कान्छा, लुट्न सके लुट, मुलुक शोकमा छ, भोटेको सीमा आएको विनाशकारी बाढीले बस्ती बगाएको छ, परिवार बिछोडिएको छ, कैयौंको सपना र जीवन नै नदीमा बगेका छन्, उद्धारमा खटिएका हातहरू थाकेका छैनन्। तर यही विपत्तिको बीचमा देखिएका केही दृश्यले प्राकृतिक विपत्ति भन्दा ठूलो प्रश्न उठाएको छ, हामी भित्रको मानवीयता कहाँ हराउँदैछ? लासबाट गहना निकाल्ने, बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर जम्मा गर्ने, बैंक र पसल लुट्नेहरू आखिर के खोजिरहेका छन्? सम्पत्ति, पैसा कि विपत्तिलाई अवसर बनाउने मानसिकता? विपत्ति कसैको सम्पत्ति लुट्ने लाइसेन्स होइन, यो परीक्षा हो हाम्रो चरित्रको, हाम्रो समाजको र हाम्रो राज्यको। आज लुट्ने होइन, बचाउने समय हो, सहयोग गर्ने समय हो, किनकि बाढीले घर भत्काउन सक्छ, पुल भत्काउन सक्छ, तर हाम्रो विवेक भत्किन दिनु हुँदैन। यी र यस्तै विषयसँगै राष्ट्रिय विपदसँग जोडिएका विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व एआइजी एवं विपद व्यवस्थापन कार्यालयका संस्थापक ठुले राई र विपद व्यवस्थापन विद एवं नेपाल सेन्टर फर डिजास्टर म्यानेजमेन्टका पूर्व अध्यक्ष तथा विपद व्यवस्थापन महाशाखाका पूर्व प्रमुख डाक्टर मिनबहादुर पौडेल छेत्री। आउनुहोस् सुरु गरौँ जनता जान्न चाहन्छन्। डाक्टर मिनबहादुर पौडेल छेत्री र ठुले राईजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् कार्यक्रममा स्वागत गर्न चाहन्छु।
5: धन्यवाद, नमस्कार।
4: डाक्टर छेत्री, नेपालमा महाविपत्ति आइलाग्यो, रसुवा हुँदै भोटेकोसीको बाढी जुन चिनको तिब्बत तर्फबाट आएको थियो, यो बाढीको पूर्वानुमानमा सरकारको कहीँ केही कमजोरी अथवा सरकारको संयन्त्रको केही देख्नुहुन्छ तपाईँ अन्तर्राष्ट्रिय प्र्याक्टिस हेर्दाखेरि?
5: अब यो केसमा चाहिँ सरकारको दोष मैले चाहिँ देख्दिनँ, किनभनेदेखि एक त यसको उद्गम स्थल नेपाल होइन, चिनको तिब्बत भयो र अचानक भयो र ठुलो स्केलमा भएको हुनाले
4: चिनमै हिमताल फुट्यो भनिएको छ,
5: चिनमै पनि अब क्षति भएको छ, त्यहाँ पनि मृत्यु भएको छ, त्यहाँ पनि भौतिक संरचनाहरू क्षतिग्रस्त भएका छन् होइन। तर अब के भने अब 2 वर्ष अगाडि पनि भएको थियो रसुवामै, त्यही ठाउँमै होइन, तर त्यो बेलाको भन्दा अहिलेको धेरै गुणा ठुलो भयो।
4: तथापि बाढी आएको थियो, त्यो हिसाबले पनि पूर्व तयारी अलिकति पूर्वानुमान अथवा पूर्व सूचना लिनुपर्ने थियो कि?
5: अब यस्तो छ हाम्रो के भनेदेखि अब त्यही तिब्बतमा पनि 147 हिमतालहरू छन् होइन, हाम्रो नेपालमै पनि अब 23 त एकदम खतरनाक पोजिसनमा छन्, 100 हिमतालहरू नेपालमा पनि छन्, भुटानमा छन्, इन्डियामा पनि छन्, पाकिस्तानमा पनि छन्। त्यहाँबाट यी हिमतालहरूको अब क्लाइमेट चेन्जले गर्दाखेरि यिनीहरूको आयतन आकार पनि बढ्दैछ, अब ग्लेसियरहरू पग्लिँदैछन्,
6: त्यस कारणले हिमताल हिमनदी जुनसुकै बेलामा पनि फुट्न सक्छ,
5: फुट्न सक्ने भयो। र अब कति बेला कहाँ के हुन्छ भनेर पूर्वानुमान गर्नलाई सबै ठाउँमा अर्ली वार्निङ सिस्टम जडान गर्नु पर्यो। फेरि विकट एरिया छ होइन, अब निर्जन एरिया छ, त्यहाँ कुनै बस्ती नभएको ठाउँ त्यस्तो पनि होला भनेपछि त्यहाँ निरन्तर मोनिटरिङ गर्नलाई अब
6: सतर्क र सचेत त रहनु पर्यो,
5: रहनु पर्यो। अब चिनमा समेत त्यो भयो भने चाहिँ ल हाम्रो त कमी कमजोरी भयो होला मानौ एकछिनलाई, होइन, उनीहरू त अब विकसित देश हुन्, साधन स्रोत सम्पन्न छ, उनीहरूको आफ्नो सेटेलाइट छ, उनीहरूले त 24 hours चाहिँ मोनिटरिङ गर्न सक्छ, हाम्रो सेटेलाइट छैन होइन, सेटेलाइट चाहिँ चाहिन्छ हामीलाई पनि। अब त्यस कारण चाहिँ उनीहरू पनि विपत्तिमा परे, त्यो विपत्ति चाहिँ हामीतिर पनि आयो होइन, डाउन स्ट्रिम हुँदै, भनेदेखि यो अचानक भएको र एकदमै अकल्पनीय लार्ज स्केलमा भएको हुनाले यसमा चाहिँ सरकारलाई दोष दिने ठाउँ छ जस्तो मलाई लाग्दैन।
6: ठुले राईजी, दैवी प्रकोप जे नहुनु थियो भइहाल्यो, महाविपत्ति नेपालले सामना गर्नु परेको छ, विपत्ति पछिको उद्धार अनि राहतमा अनि सुरक्षाकर्मीहरूको भूमिकामा तपाईँहरूको बुझाइ अनि उहाँहरूको तादात्म्यता, तदारुकता अनि तत्परता कतिको देख्नु भएको छ?
7: अब यो अन्य विपदहरूमा जस्तै सुरक्षाकर्मीहरू जुन हिसाबले तालिम प्राप्त गरेर उहाँहरूलाई चाहिँ तैनातीका साथ राखिएको हुन्छ, त्यो हिसाबले यो विपदले स्ट्राइक गर्ने बित्तिकै उहाँहरूको आफ्नो चाहिँ सक्रियता बढेकै छ, नबढेकाले बढेको छ। तर यसमा चाहिँ कस्तो भनेदेखि यसको क्षतिको आकार चाहिँ अब तिब्बतसँग जोडिएको, चिनसँग जोडिएको सिमानादेखि लिएर झन्डै अब भारतसँग जोडिएको सिमानासँगै यहाँ चाहिँ पुग्ने एउटा चाहिँ क्षेत्र यसले चाहिँ ढाक्ने हुँदाखेरि
6: चिनको तिब्बतदेखि गण्डकसम्म पुगिसक्यो
7: पुग्ने होइन, त्यस हिसाबले गर्दाखेरि
6: प्रभाव
7: हजुर, त्यसले गर्दाखेरि प्रति कार्यमा खटिने सुरक्षाकर्मीहरू र उहाँहरूलाई सहयोग गर्ने अन्य भोलिन्टियरहरू पनि हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ नै तदारुकताको साथ काम गरे तापनि जुन स्केलमा काम गर्नुपर्ने हो सुरुमा त्यसरी चाहिँ नै हुन नसकेको होला, तर तत्कालै चाहिँ उहाँहरूले गर्नुभएको कुराहरू चाहिँ यो चाहिँ अब त्यहाँ कुनै कमी कमजोरी थियो जस्तो मलाई लाग्दैन, किनभनेदेखि उहाँहरू आफै पनि त त्यसमा चाहिँ प्रभावित हुनुभयो।
6: स्रोत र साधनको अभावका बिच पनि
7: हजुर
6: नेपालका सुरक्षाकर्मीहरूले खेलेको भूमिकालाई चाहिँ स्यालुट गर्नुपर्छ,
7: पर्छ किनभनेदेखि त्यो त्यस्तो कठिन घडीमा उहाँहरूले जुन चाहिँ सर्च एन्ड रेस्क्यु गर्न जानुहुन्छ, कसैलाई बचाउन जानुहुन्छ, त आफ्नै जीवन पनि उहाँहरूले चाहिँ एकदम चाहिँ दाउमा राखेर गर्नुपर्ने हुन्छ, र त्यही फ्र्याक्सन अफ सेकेन्ड उहाँहरूले चाहिँ सानो गल्ती गर्नुभयो भने उहाँ आफै पनि भिक्टिम हुन सक्नुहुन्छ होइन। त्यस हिसाबले सम्पूर्ण त्यस किसिमको तयारी सुरक्षालाई चाहिँ इन्स्योर गरेर यो काम गर्नुपर्ने हुन्छ।
6: ठुलो राईजी, होइन यो बेलामा हातेमालो चाहिँ कसरी गर्ने त, जस्तो सुरक्षाकर्मीदेखि राजनीतिदेखि राजनीति कर्मीहरू, नागरिक समाज, स्थानीय तह, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, उहाँहरू बिच कसरी समन्वय सहकार्य गर्ने अनि नागरिक स्तरले कसरी सघाउने?
7: हजुर, एकदम राम्रो प्रश्न सोध्नुभयो। सबैभन्दा पहिले त यो नीति निर्माण गर्ने कुराहरूदेखि नै यो कुराले चाहिँ सबै कुरालाई डाइरेक्सन दिन्छ होइन, त्यस कारणले गर्दाखेरि यसमा राजनीतिक तहको उहाँहरूको नीति निर्माण गर्ने र कुनै पनि कामलाई चाहिँ कसरी अगाडि लाने भन्ने इच्छा शक्ति त्यसले चाहिँ त्यो तलसम्म चाहिँ काम गर्ने, अब त्यस्तै गरेर अहिले चाहिँ स्थानीय सरकारले पनि भोलिन्टियरहरू यसलाई समे चाहिँ समेट्ने किसिमको चाहिँ यो ऐन छ होइन, त्यस हिसाबले पूर्व तयारीदेखि नै प्रति कार्य होइन पुनर्लाभदेखि चाहिँ पुनर्निर्माणसम्मको कुराहरूलाई चाहिँ यसले चाहिँ समेट्ने नै बनेको छ। त्यस हिसाबले त्यो एउटा छ भनेदेखि अब हातेमालो कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ यो तालिम प्राप्त दक्ष जनशक्तिले मात्रै सबै कुराहरू चाहिँ उहाँहरूले चाहिँ सर्च एन्ड रेस्क्यु गर्ने अथवा यो कुराहरूमा चाहिँ प्रतिकार गर्न सम्भव हुँदैन, यो नेपालमा मात्रै होइन विश्वको कुनै पनि ठाउँमा होइन। त्यस हिसाबले गर्दाखेरि उहाँहरूलाई सहयोग गर्नको लागि सहयोगी हातहरू चाहिन्छ, सहयोगी हातहरू चाहिने भनेको जस्तो कि नेपाल रेड क्रस सोसाइटीले पनि उहाँहरूले चाहिँ थुप्रो भोलिन्टियरहरू तयार गरिराख्नु भएको हुन्छ, त्यस्तै गरेर अहिले चाहिँ स्थानीय सरकारले पनि भोलिन्टियरहरू थुप्रै प्रयास चाहिँ उहाँहरूले चाहिँ विकास गरिराख्नु भएको छ, सम्पूर्णले चाहिँ एकअर्कामा चाहिँ त्यो सहयोग गरेर काम गर्ने पर्ने हुन्छ, र स्थानीय सरकारदेखि लिएर जिल्लामा भएको नेतृत्वले पनि यो सम्पूर्ण कुरोहरूलाई चाहिँ यो समन्वय गरेर काम गर्नुपर्ने हुन्छ।
6: डाक्टर छेत्री, विपदको बेलामा सहजीकरण चाहिँ कसरी गर्ने?
5: सहजीकरण त अब सबैले आफ्नो जिम्मेवारी वहन गर्ने कुरा हो। अब अहिलेको नयाँ ऐन संविधानले स्थानीय निकायलाई नै एकल जिम्मेवारी दिएको स्थिति छ। तर के भने अब 753 पालिकाहरू छन्, स्थानीय निकायहरू छन्, तर उनीहरू साधन स्रोत सम्पन्न छैनन् र उनीसित पर्याप्त आवश्यक यो विपद व्यवस्थापन सम्बन्धी जनशक्ति पनि छैन। कतिपयमा होइन, केहीमा होला तर धेरैमा छैन। र यी विभिन्न घटनाहरूको बेलामा पनि के देखिन्छ भने स्थानीय निकाय कमजोर अवस्थामै देखिन्छ। उसले जहिले पनि केन्द्रको मुख ताकिराखेको अवस्था छ होइन, त्यो अवस्थालाई हामीले अब पार गर्नुपर्नेछ, त्यो अवस्थालाई हटाउनु पर्नेछ। र स्थानीय निकायलाई हामीले सक्षम सबल कानुनी रूपमा त सक्षम सबल भइसक्यो होइन, कानुनले त उसलाई पुरा अधिकार दिइसक्यो।
6: विपदमा सहज हिसाबले उद्धार गर्नको लागि अनि राहत पुर्याउनको लागि चाहिँ कसले कहाँबाट के गर्नुपर्छ? अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कस्तो खालको अभ्यास हुन्छ?
5: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ अब राम्रो ऊ मुलुकहरूमा जुन कि विकसित, अब उदाहरणको लागि भनौँ न अस्ट्रेलिया, साउथ कोरिया अनि जापान, यिनीहरू हुन् मुख्य लिडिङ कन्ट्रिजहरू होइन, राम्रो व्यवस्थापन गर्न सक्ने। यिनीहरूमा कस्तो सिस्टम हुन्छ भनेदेखि चाहिँ त्यो विपदको डिजास्टरको स्केल हेरिन्छ होइन, कति मान्छे प्रभावित भएका छन् होइन, थोरै नै भएका छन् त्यो लोकल लेभलबाटै हुन्छ होइन, पालिका तहबाटै हुन्छ। अब यदि स्वयंको संख्यामा छ भनेदेखि प्रदेश अथवा प्रोभिन्सियल लेभलमा जान्छ, अनि त्यसपछि हजारौँको संख्यामा छ भनेदेखि जस्तै 72 भुइँचालो भनौँ न, त्यो कुनै एउटा पालिकाले दुई चारवटा पालिकाले गर्न सक्ने होइन, प्रदेशले गर्न पनि सक्ने होइन, अब उसले केन्द्रले समेत नसकेर अन्तर्राष्ट्रिय समुदायलाई समेत गुहार्नु पऱ्यो होइन। त्यही कारण अब लेभल 1, लेभल 2, लेभल 3 भन्ने हुन्छ। त्यही कारण चाहिँ लेभल 1 जिम्मेवारी जहिले पनि स्थानीय तहको उनीहरूले आफैले गर्नुपर्ने हुन्छ। तर लेभल 1 विपदलाई सामना गर्न सक्ने पालिकाहरू पनि एकदमै कम छन् नेपालमा होइन, इभन इन अब काठमाडौँ भ्यालीमै पनि। त्यसले गर्दाखेरि उनीहरूलाई
6: स्रोत साधन चाहिँ कति छ त?
5: अब स्रोत साधन भन्दा अब बजेटको हिसाबले त पालिकाहरूसित छ जस्तै देखिन्छ होइन, किनभने उनीहरूको खर्च त व्यापक रूपमा भइरहेको छ। बजेट हेर्दाखेरि अब महानगरपालिका उपमहानगरपालिकाहरूको त करोडौँ करोड बजेट छ होइन, पैसा नभएको होइन कि व्यवस्थापन पक्ष कमजोरी छ र यो विपद व्यवस्थापनमा पूर्व तयारीमा जोड दिन पर्यो, त्यसलाई चाहिँ प्राथमिकता।
6: अहिलेको समयमा यही रसुवा बाढीकै सन्दर्भमा मुख्य प्राथमिकता दिनुपर्ने विषय चाहिँ के हो त?
5: अहिले त उद्धार र राहत हो तत्काल होइन, उद्धार रहेको त्यसपछि अब
6: पुनर्स्थापना
5: निर्माण पुनर्लाभको कामहरू गर्ने। अब त्यतिका पुलहरू 70-80-90 कतिवटा पुल बगायो होइन, पुलहरू अब 40 त पक्की सडकै बगायो भन्ने छ। अब यी भौतिक संरचनाहरू सरकारले कति छिटो निर्माण गर्न सक्छ भन्ने अब सरकारको पनि यो नाडी छाम्ने बेला हो, उसको पनि क्षमता जाँचिन्छ, यसमा क्षमता देखिन्छ। अब पहिले सडक पुल बनाउन वर्षौँ वर्ष लगाए होइन, 10-15-20 पनि लगाएको इतिहास छ हामीसित, पुराना सरकारहरू पुरानो बेलामा। अब अहिलेकाले कति छिटो गर्छन् भन्ने कुरो हेर्न बाँकी नै छ।
6: जस्तो 10 त एउटा विनाश महाविपत्ति निम्ति आयो, आज पनि पुनः हिमताल फुट्यो होइन, 10 भन्दा 6 कम क्षति हुने गरी आयो। यो स्केल हेरिरहँदाखेरि फेरि पनि जोखिम त उत्तिकै छ, फेरि पनि हिमताल फुट्न सक्छ। त्यस्तो बेलामा त्यो तटीय क्षेत्रका स्थानीयले अथवा त्यहाँ उद्धार गर्ने व्यक्तिहरूले चाहिँ कसरी सुरक्षा सतर्कता अप्नाउने, कसरी सावधानी अप्नाउने?
5: अहिले त अब त्यो उद्धार कर्मीहरूलाई पनि त्यहाँ भएका नागरिकहरूलाई पनि उच्च स्थानमा भन्दा सुरक्षित स्थानमा लानुको बाहेक अरू विकल्प छैन होइन, त्यो लोअर ल्यान्डबाट अब माथि अलि उचाइतिर लैजानु पर्यो। र अब अघि नै पनि मैले भनिहालेँ, तिब्बतमै 147 हिमतालहरू छन् होइन, तीमध्येमा अब एउटा हिमतालमा त के भनेदेखि 20 लाख घनमिटर पानी जम्मा भइसक्यो, अर्को
6: 20 लाख घनमिटर
5: अर्को 30 लाख घनमिटर जम्मा हुने सम्भावना छ, भनेपछि कति भयो 50 लाख घनमिटर भयो। यदि त्यो भ्रष्ट भयो, त्यो फुट्यो, त्यो हिमताल
6: 50 लाख घनमिटर पानी भएको हिमताल पुनः फुट्न सक्छ
5: भने चिनको चाहिँ जलस्रोत मन्त्रालय नै ले नै यो वार्निङ जारी गरेको छ होइन, यदि त्यो फुट्यो भनेदेखि त अहिलेको भन्दा कैयौँ गुणा 147 हिमताल छन्। अब त्यो अहिले भनेको त्यो 50 लाख घनमिटर पानी जम्मा भयो भनेको एउटै मात्र तालमा हो र त्यो जोखिमयुक्त अवस्थामा छ। यदि त्यो हिमताल फुट्यो भनेदेखि त यो अहिले भएको क्षतिभन्दा कैयौँ गुणा बढिन्छ। त्यस कारण सबभन्दा अब महत्त्वपूर्ण र सबभन्दा हामीले गर्नुपर्ने कुरो के भने त्यहाँ जोखिममा परेका समुदायलाई व्यक्तिहरूलाई मान्छेहरूलाई सुरक्षित स्थानमा ल्याउने र सुरक्षा अब के अहिले ऊ पनि जारी भयो जस्तो लाग्छ सूचना पनि कि राहत उद्धारका कामहरू नगर्नु भनेर होइन त्यो भने जस्तो लागेको थियो होइन त्यसले गर्दाखेरि सबभन्दा पहिले त ज्यान जोगाउनु पर्यो किनभने सबभन्दा महत्त्वपूर्ण नै
6: बचाउँ र बचाउँ
5: बचाउँ र बचाउँ
6: सतर्कता त अप्नाउनु पर्यो त्यस कारण प्रभावित क्षेत्रहरूमा
5: खतरा चाहिँ टरेको छैन अब त्यो चिनको जलस्रोत मन्त्रालयको अनुसार चाहिँ 72 घन्टा भन्ने थियो हिजोदेखि होइन अब 24 घन्टा त गयो होला अब अझै 48 घन्टा उनीहरूको
6: अझै 48 घन्टामा जे पनि हुनसक्छ
5: हुनसक्छ भने अब त्यहाँको
6: झन् ठुलो क्षति पनि हुनसक्छ
5: हुन सक्ने भयो अब यसलाई रोकथाम गर्ने भने त कुनै अहिले तत्काल त केही हुनै सक्दैन उपाय नै छैन होइन वेट एन्ड सी उही पर्खर हेर भन्ने त्यसलाई बग्न दिने अनि पछि के गर्नुपर्छ त्यो गर्ने हो
6: जति सक्दो मानवीय क्षति हुन नदिने
5: नदिने अब मान्छेहरूलाई बचाउनु पर्यो त्यही हो
6: ठुलो राईजी विपदको सामना गरिराख्नु परेको छ अप्ठ्यारो स्थिति छ तर यो बेलामा पनि धमिलो पानीमा माछा मार्ने भने जस्तो विभिन्न तत्त्वहरू सक्रिय छन् लासको कानबाट गहना लुट्नेदेखि ग्यास जम्मा गर्नेदेखि बगाएर ल्याएको त्यो पनि आफू पनि असुरक्षित हुने गरी अनि बैङ्क लुट्नेदेखि पसलहरू लुट्नेसम्म यस्तो काम गर्ने अपराधी नै भनौँ न यिनीहरूलाई चाहिँ कसरी ठेगान लगाउने कसरी सबक सिकाउने
7: यो सबै गतिविधिहरू
6: मानवीयता हराएकाहरूलाई
7: हजुर हजुर एकदमै यो चाहिँ सेन्सिटिभ कुरा हो यो मानवीयता हराएको कुरालाई त अब यो चाहिँ अब समाजलाई कसरी अवेर गराउँदै लैजाने भन्ने कुरा लामो समय लाग्न सक्छ यो होइन लङ टर्ममा नै यो चाहिँ अब एउटा मान्छेको संस्कारसँग जोडिने कुरा भएको हुनाले गर्दाखेरि यो चाहिँ ओभरनाइट यो चेन्ज हुन सक्दैन तर अहिले तत्कालै जुन किसिमको चाहिँ एउटा चाहिँ एउटा समाजले पचाउन नसक्ने खालको गतिविधि हामीले देखिरहेछौँ त्यो कुरोको लागि त प्रचलित तत्त गतिविधिको लागि चाहिँ नियन्त्रण गर्नको लागि प्रचलित ऐन कानुनहरू छ त्यसैको आधारमा नै सरकारले चाहिँ कडाइका साथ त्यसले कार्य
6: लुटपाट गर्ने ग्यासहरू जम्मा गर्ने बाढीमा बगाएर ल्याएको ठाउँमा जाने रमिता हेरेर बस्ने भिडियो बनाउने फेक सूचना
7: होइन यो त अब चोरी गरेको चोरी नै छ लुटपाट गरेको लुटपाट नै हुन्छ होइन अब अफवाह फैलाउन अब यो विपदको समय अफवाह फैलाउन पनि पाइँदैन होइन त्यसमा
6: आतंकित बनाउने काम पनि भइरहेछ
7: कालाबजारी पनि गर्न पाइँदैन यसको लागि तत्त विषयमा चाहिँ नै कारवाही गर्ने
6: अभाव ल्याउने
7: हो विपद व्यवस्थापनसँग सम्बन्धित ऐनले पनि यसलाई व्यवस्था गरेको छ त्योभन्दा अर्कै छुट्टै विषयसँग सम्बन्धित चोरी होइन लुटपाट गर्ने यी सबै कुरा गर्नेहरूकोसँग सम्बन्धित ऐन त हामीसँग छँदैछ कानुन छँदैछ त्यो
6: आपद विपदमा लुट्नेहरूलाई चाहिँ कसरी ठेगान लगाउने त सिधा भन्दाखेरि
7: होइन त्यसको लागि त अब सुरक्षा
6: उनीहरूको मानसिकतामा अनि मुटुमा कसरी ढ्याङ्ग्रो बजाउने
7: सुरक्षाकर्मी
6: उनीहरू संयमित हुन्
7: हजुर
6: सचेत हुन्
7: हजुर
6: मानवीयता नैतिकता संवेदनशीलता नगुमाउन् भने
7: हजुर हजुर त्यसको लागि त अब सुरक्षाकर्मी भनौँ न अहिले सुरक्षाकर्मीले खोज तथा उद्धारमा मात्र होइन यो चाहिँ जेनरल यो चाहिँ ल एन्ड अर्डर मेन्टेन गर्नको लागि पनि तदारुकता एकदम चाहिँ बढाउनै पर्यो र चाहिँ इमिडिएटली कारवाही गर्नु पर्यो होइन ताकि त्यो चाहिँ जनतासम्म पुगोस् कि यो चाहिँ गलत कार्य गर्नु चाहिँ हुँदैन यसको यसले यसको चाहिँ नतिजा राम्रो हुन्न भन्ने कुरा इमिडिएटली चाहिँ जनता
6: तपाईँले त समाज पनि बुझ्नु भएको छ
7: हजुर
6: समाजमा यस्तो मानसिकता चाहिँ कसरी हाबी हुँदो रहेछ
7: यो एउटा सानोतिनो कुरा गर्यो त्यो कुरालाई चाहिँ कसैले नजरअन्दाज गरिदियो त्यसलाई चाहिँ कसैले त्यसलाई नियन्त्रण गर्नेपट्टि ध्यान पुग्न सकेन
6: यो त
7: मान्छेको चाहिँ के भनेदेखि त्यो चाहिँ गलत काम गर्ने चाहिँ जुन प्रवृत्ति हुन्छ त्यसमा चाहिँ उसको चाहिँ मनमा चाहिँ मन बढ्न सक्छ क्या त्यस्तो होइन त्यसरी पनि अगाडि बढ्दै जान सक्छ त्यसै भएकोले सक्रियता बढाउनु पऱ्यो इमिडिएटली त्यसलाई कसरी कारवाही गर्न सकिन्छ त्यसमा चाहिँ सरकार दरो हिसाबले अगाडि उभिनुपर्छ ताकि उसले चाहिँ त्यो सबक सिकोस् भनेदेखि अर्कोतर्फ हाम्रो समाजको पनि एउटा के छ भनेदेखि यो अप्रत्यक्ष रूपमा ठुलो भूमिका रहन्छ होइन कस्तो कुरालाई चाहिँ हामीले बढावा दिने कस्तो कुरालाई नगर्ने कस्तो कुरालाई प्रशंसा गर्ने कस्तो कुरालाई चाहिँ हामीले समाजबाटै हामीले चाहिँ त्यसलाई बहिष्कार गर्ने कुराहरू पनि हुन्छ नि समाजले त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने कुराहरू पनि हुन्छ यस्तो कुराहरू पनि हामीले चाहिँ समाजबाट पनि हामीले चाहिँ विकास गर्नुपर्ने हुन्छ त्यस कारणले गर्दाखेरि ऐन कानुनले हतियार दिएर चाहिँ सरकारलाई विभिन्न अङ्गहरूलाई चाहिँ त्यो जिम्मेवारी दिएको छ उसले गर्छ तर समाजले पनि हाम्रो आफ्नो चाहिँ संस्कृति होइन हाम्रो चाहिँ आचरण एउटा चाहिँ नि व्यक्तिगत तथा सामाजिक हिसाबले के बनाउनु पर्ने भन्ने कुरा त्यसमा हामीले पनि बनाउनु पर्छ भन्ने लाग्छ मलाई।
6: डाक्टर छेत्री, विपदको बेलामा मौका छोपेर यस्तो कुकृत्य गर्नेहरूले राहत र उद्धारमा त असर पुर्याउँछन्, प्रभावित पुर्याउँछन्। त्यस्तो बेलामा चाहिँ कसरी सेफ ग्यान्डिङ गर्ने त? सुरक्षा कर्मीदेखि त्यहाँ परिचालित व्यक्तिहरू होइन, राज्यबाट परिचालित व्यक्तिहरू विभिन्न छन्, उहाँहरूले कसरी स्थितिलाई कन्ट्रोलमा लिने?
5: होइन, अब त्यसको लागि त अब उहाँले भनि नै हाल्नु, ऐनियम कानुन छँदैछ, अब नेपाल प्रहरीले उनीहरूलाई कानुन भन्दा कडाभन्दा कडा हदैसम्मको कारवाही गर्नुपर्छ।
6: र त्यसले राहत र उद्धारमा चुनौती त थप्छ नि होइन?
5: थप्छ, राहत र उद्धारमा चुनौती त्यसले मात्रै होइन कि अब आर्मी प्रहरी अनि अरू केही भोलन्टियरहरूले काम गरिरहेका हुन्छन्, तमासेहरू धेरै हुन्छन् होइन, अघि भन्नुभयो नि भिडियो बनाउनेहरू, ऊ चाहिँ अब त्यो
6: अहिले त हाउबुजी फैलाउने के,
5: त्यही त
6: झन् भएको भन्दा बढी बढाई चढाई गरेर
5: झन् हेभोक क्रिएट गर्ने ऊ गर्ने, अब हेर्दाखेरि जवान छन् तर के भने तमासा हेरेर बस्ने सहयोग नगर्ने, अब कमजोरी कानेर छ भने त्यसो मैले अघि नै स्थानीय निकायको कुरो गरेँ नि, अब पालिकाहरूले स्वयंसेवक दस्ता खडा गर्नु पर्यो होइन, उनीहरूलाई मोटिभेट गरेर त्यो त्यहाँको चाहिँ आफ्नो पालिकामा स्वयंसेवकहरूलाई उ गर्नु पर्यो, किनभने विपद हुने बित्तिकै त त्यहाँ वास्तवमा आर्मी पुलिस जाने भनेको त त्यो त पछि हो होइन, सेकेन्ड स्टेपमा, फर्स्ट स्टेपमा त त्यहाँ लोकल लेभलबाटै त्यो पालिका तहबाटै विपदको उद्धार र राहतको कामहरू हुनुपर्छ, त्यसको लागि स्वयंसेवक दस्ता खडा गर्नु पर्यो, उनीहरूलाई शिक्षित गर्नु पर्यो, दीक्षित गर्नु पर्यो, उनीहरूलाई तालिम दिनु पर्यो, उनीहरूलाई मोटिभेट गर्नु पर्यो, मोटिभेट गर्नलाई उनीहरूलाई खाजा खर्च दिनुपर्छ कि यातायात खर्च दिनुपर्छ कि अथवा अरू कुनै किसिमको इन्सेन्टिभ दिनुपर्छ कि, त्यो अस्ट्रेलियातिर त्यस्तो हुन्छ कि, मैले अघि भने नि अब त्यो सफल मुलुकहरूको उदाहरण दिँदाखेरि, त्यस कारण चाहिँ र उनीहरूलाई कतिसम्म गर्न सकिन्छ, जस्तो कि अस्ट्रेलियामा त्यो स्वयंसेवक भएर काम गरे बापत उसले पछि प्रहरीमा भर्ना हुँदा, आर्मीमा भर्ना हुँदा अथवा निजामतीमा भर्ना हुँदा प्राथमिकता पाउँछ र उसले केही पकेट खर्चहरू पनि पाइरहेको हुन्छ र उसलाई चाहिँ समाजबाट आदर सम्मान भएको हुन्छ होइन, जस्तो कि अब आगो निभाउँदा गएको बेलामा होस् अथवा अरू बेलामा बाढीको बेलामा उद्धार गर्न गएको बेलामा होस्, उनीहरूलाई चाहिँ हाइली अप्रिसिएट गरेको हुन्छ, त्यसले गर्दाखेरि मान्छे के हुन्छ उत्साहित हुन्छ, तर हामी कहाँ त अब यहाँ उल्टो तमासा हेरेर बस्छन् होइन, सक्ने भएर पनि त्यो सुरक्षा कर्मीहरूलाई मद्दत गर्नुको सट्टा उयो भिडियो बनाउने उ गर्ने हेरेर मात्र भयो नि, त्यस्तो कैयौँ ठाउँमा देख्छ।
6: अहिले भौतिक क्षति, मानवीय क्षति, पशु चौपाय लगायतको क्षति, त्यसलाई चाहिँ कसरी वर्गीकृत गरेर उद्धार गर्ने, त्यसका लागि पनि सहज हिसाबले गर्न सक्ने अथवा तत्काल गर्न सक्ने केही हुन्छ होला?
5: होइन, अब त्यो यो ठुल्ठुलो डिजास्टरको बेलामा राहत उद्धारमा एउटा सिस्टम हुन्छ, त्यसलाई चाहिँ ट्रियाज भनिन्छ कि, ट्रियाज भनेको के भने खास गरेर अब यो पशु चौपाय पन्छीहरूको भन्दा पनि मान्छेहरू यदि धेरै मान्छेको त्यहाँ मृत्यु भएको छ, धेरै घाइते भएका छन् भने तिनीहरूलाई क्याटेगोराइज गरिन्छ, कसरी भन्दाखेरि अब यो झट्ट हेरेर लेम्यानले के सोच्न सक्छ भने पहिले त अब यो मरेको मान्छेलाई ख्याल गर्नु पऱ्यो, यो लास पन्छाउनु पऱ्यो, हटाउनु पऱ्यो, दाह संस्कार गर्नु पऱ्यो भन्ने हुन्छ नि, त्यो होइन, सबभन्दा पहिले त के भने सख्त घाइते को छ उसको पहिचान गर्नु पऱ्यो होइन, र त्यसमा कस्तो सिस्टम हुन्छ भने त्यो ट्यागिङ
6: छौन्जेल हुन्छ भने जस्तो घाइतेहरूको तत्काल शीघ्र उद्धार गर्नु पर्यो,
5: ट्यागिङ सिस्टम हुन्छ कि, जस्तो कि अब एकदमै सिकिस्थ घाइतेलाई रातो पट्टि बाँधिहाल्ने होइन, अनि अलिकति कम घाइतेलाई अब निलो हुनसक्छ होइन, चलफिर गर्न सक्नेलाई हरियो हुनसक्छ, त्यो अलिअलि स्क्र्याच भएको उसलाई त त्यसलाई त रात उद्धारमा सामेल गर्ने भन्ने प्रिन्सिपल छ होइन, त्यस कारण चाहिँ त्यो सख्त घाइते जुन छ उसलाई सबभन्दा पहिले नजिकको स्वास्थ्य सेवामा हस्पिटलमा कहाँ पुर्याउनु पर्ने अथवा हेलिकप्टरबाट लिफ्ट गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, सख्त घाइतेलाई सबभन्दा पहिले ध्यान दिनु पऱ्यो, त्यसपछि मध्यम खालको घाइतेलाई, अनि अलिअलि घाइते उनलाई त त्यहाँ मलमपट्टि गरेर उ गरेर फर्स्ट एड गरेर उसलाई त अब त्यो भोलिन्टियरकै रूपमा काम गराउने भन्ने सिद्धान्त छ, त्यसरी गरिन्छ होइन, अब र अनि अब यो के भनेदेखि मरेको लासबाट अनि पशु चौपायाहरूबाट महामारी फैलिन्छ भन्न भन्दा पनि त्यसबाट पनि फैलिन्छ नफैलिने, तर त्योभन्दा पनि के दूषित पानीबाट मान्छेहरूले जथाभावी बासी अथवा सडे गलेको खानेकुराहरू खाइदियो उ गऱ्यो भनेदेखि चाहिँ महामारीको डर हुन्छ, र अहिले त्यो डर हाम्रो यो जुन चाहिँ विपद भएको छ रसुवा नुवाकोट दार्जिलिङ लगायतका जिल्लाहरूमा त्यहाँ यो कुरामा पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ।
6: अहिले फेरि कति सङ्ख्यामा व्यक्तिहरू हराएका छन् अझै एकिन तथ्याङ्क छैन, मृतकको संख्या त बढेको बढै छ,
5: बढेको बढे
6: बेपत्ताहरू त्यस्तै
5: छ,
6: खोजी कार्यलाई चाहिँ कसरी प्रभावकारी बनाउने?
5: होइन, प्रभावकारी त अब नेपाल आर्मीले प्रहरीले उहाँहरूले अघि उहाँले पनि भन्नुभयो ज्यान जोखिममा राखेर उहाँहरूले लाग्दो पुग्दो गर्नुभएको छ, इन्टरनेसनल मिडियामा पनि मैले अब सुनेको थिएँ कि नेपाल आर्मीले नेपाल पुलिसले एकदमै राम्रो काम गरेर फुटेजहरू भिजुअल्सहरू देखाइरहेको छ होइन, हिलोमा टनेलभित्र घिसेर गएर उहाँहरूको खाने सुत्ने ठेगान छैन, त्यस्तोमा पनि होइन मर मर लागेको मान्छेहरूलाई बचाएको त्यस्तो कयौँ केसहरू आयो पछि अब अझ कति
6: जोखिम मोलेर पनि सुरक्षा कर्मीहरूले आफ्नो
5: भूमिकाले
6: गर्नुपर्ने सेवा गरिरहेछन्।
5: आर्मी प्रहरी पुलिसहरूले उहाँहरूले गरेको काम चाहिँ एकदम हाइली एप्रिसिएबल होइन, एकदम उच्च प्रशंसा योग्य काम छ होइन, सरकारबाट पनि गर्ने सहयोग उहाँहरूलाई जुन चाहिँ भएको छ मोटिभेसन गर्ने कामहरू अहिलेको सरकार पहिलेको सरकारले भन्दा अहिलेको सरकारले धेरै राम्रो काम गरेको छ होइन, त्यस कारण चाहिँ अब पहिलेको विगतमा पनि यस्ता डिजास्टर नभएको होइन भएकै हुन्। अब जति अब अहिले तपाईँको पुस्तालाई याद नहुन्छ 2050 सालमा यो मकवानपुर एरियामा चाहिँ घनघोर वर्षा भएको थियो, त्यो बेलामा पनि 1350-60 जनाको मृत्यु भएको थियो होइन, र काठमाडौँबाट पोखरा जाने 4-5 वटा पुलहरू मलेखु महादेव बेसी लगायतका पुलहरू 4-5 वटा पुलहरू नै बगाएको थियो त्यो बेलामा पनि होइन, महिनौसम्म चाहिँ जम्मै ठप्प भएको थियो होइन। त्यस कारण यो यस्ता किसिमका घटनाहरू बेला बेलामा घट्छन्, तर किन हाम्रो अर्ली वार्निङ सिस्टम अथवा पूर्व चेतावनी प्रणाली पूर्व तयारीको पक्ष चाहिँ कमजोर छ, त्यसमा चाहिँ हामी चुकेकै छौँ, त्यसमा हामीले ध्यान दिन
6: हामी किन चुक्नु पर्यो,
5: किन चुकेन,
6: प्रविधि नभएर आवश्यक समन्वय सहकार्य नभएर
5: त्यसको लागि नै
6: चिनसँग चाहिँ कूटनीतिक सम्बन्ध अझै प्रगाढ बनाउन नसकेर,
5: त्यो त दोस्रो कुरो हो, पहिलो कुरो नै के हो भने पहिलेका सरकारहरूले यो विपद व्यवस्थापनलाई डिजास्टर म्यानेजमेन्टलाई प्राथमिकतामा राखेनन्। विपद व्यवस्थापन भनेको के भन्दाखेरि अब बाढी पहिरो हुरीबाट सागलाई चट्टाइ भुइँचालो गएपछि अनि मान्छेहरू घाइते भएपछि मृत्यु भएपछि गएर उद्धार र राहत गर्ने हो भन्ने रियालिटी पेपर
6: अहिलेको सरकारले चाहिँ त्यसको लागि उल्लेख्य काम गरेको पाइयो
5: पाइयो अहिलेको सरकार पनि गरेको
6: हो, गृहमन्त्री सुदन गुरुङ,
5: पहिलेको सरकार पहिलेका
6: मन्त्री
5: पहिलेका मन्त्री प्रधानमन्त्री अथवा सरकार भनौँले भन्दा अहिलेको सरकारले राम्रो काम गरेको छ त्यसमा शङ्का छैन होइन।
6: पहिला प्रधानमन्त्री मन्त्रीहरू हेलिकप्टरमा गएर अनुगमन गर्थे, अहिले चाहिँ स्थल मार्ग मार्फतै गएछन्
5: तर एउटा कुरो के छ भने अन्तर्राष्ट्रिय एउटा मान्यता के छ भन्नु होला नि, वास्तवमा यस्तो ठुल्ठुलो डिजास्टरको बेलामा भिआइपी भिजिट हुन हुँदैन भन्छन्, किनभने भिआइपी त्यहाँ गएपछि के हुने सेक्युरिटीको कुरा आउने भयो होइन, सेक्युरिटीहरू त्यता इन्भल्भ हुने भयो, झन् चाहिँ राहत उद्धारमा असर गर्छ भन्ने पनि
6: ध्यान भड्किन्छ,
5: त्यो छ होइन, भिआइपी भिजिटलाई राम्रो चाहिँ मानिन्न, तर अब मानवीय संवेदनको कारणले गर्दाखेरि ठुलो घटना भएको यसो सर्ट भिजिट
6: विश्वस्त पार्नलाई सहानुभूति जनाउनको लागि
5: अब यसको राम्रो पनि छ नराम्रो पक्ष पनि छ होइन, तर अब म भएदेखि जान्थिनँ भन्छु म, किनभने जान भन्दा अब यो त के भने केन्द्रबाट पनि निर्देशन दिएर ऊ गर्न सकिने कुरो हो, जानुभयो राम्रै भयो के ऊ भएन, तर जाँदाखेरि
6: अहिलेको सरकारमा भन्दा अहिलेको सरकारमा हुने मन्त्री प्रधानमन्त्रीहरू चाहिँ काम गर्ने तत्परता भएको होइन, तुरन्त एक्सन लिने खालको देख्नुभयो तपाईँले,
5: त्यसमा त कुनै सङ्केत,
6: विगतमा काठमाडौँ उपत्यकामै भएको घटना होइन, बाढी आउँदाखेरि पनि भिजिबिलिटी भएन
5: भनेर नखुखोलामा देख्न नखुखोलामा होइन, त्यस्तो ज्यान जोखिममा पर्यो, मान्छे बग्यो ऊ भयो,
6: तत्कालीन गृहमन्त्री
5: अब गएकालाई दोष नदिउँ होइन, अब अहिलेकाले काम गरिराख्नु भएको छ, अझ उहाँहरूले राम्रो काम गर्दै जानुहोला भन्ने हामीले आशा गरौँ होइन, अब उहाँहरू को अब मूल्याङ्कन गर्ने खास बेला पनि भएको छैन, बल्ल कति 7-8 महिना कति भयो होइन सरकार गठन भएको, त्यसले
6: गर्दा
5: 5 महिना भयो भनेपछि इट्स टु अर्ली टु इभ्यालुएट होइन, जो छ अब उहाँहरूले
6: उहाँहरूको हातबाट सत्ता गुमेको 11 महिना भयो,
5: अब मर्निङ सोच द डे भने जस्तै अहिलेको सरकारले जुन किसिमले कामहरू गरिरहेको छ विभिन्न यही यो रात उद्धारको यो बाढीको मात्रै होइन कि अरू बेलाको कामहरू पनि अहिलेसम्मकोमा राम्रो छ, इमान्दार साथ गर्नुभएको छ, र भ्रष्टाचार मात्र भएन भने पनि देश विकास हुन्छ, अरू केही गर्नै पर्दैन।
6: ठुले राईजी, अहिलेको सरकार अनि सरकारका मातहतका सुरक्षा निकाय संयन्त्रहरू बिच आवश्यक समन्वय सहकार्य भइरहेछ होइन,
7: त्यो त हुन्छ, त्यो नहुने कुरै भएन नि,
6: सरकारले अराए अनुसार निर्देशन दिए अनुसार खटाए अनुसारै काम गर्ने हो।
7: सुरक्षा निकायहरू भने त अब यस्तो चाहिँ नि संस्था हो जुन चाहिँ एकदम स्ट्रक्चर्ड हुन्छ होइन,
6: चेन अफ कमान्डमा
7: रहन्छ, र चेन अफ कमान्डमा चाहिँ नि माथिबाट आएको कमान्ड जे हुन्छ उसले चाहिँ नि धेरै तर्क वितर्क पनि गर्दैन कतिपय कुराहरूमा होइन, आदेशको परिपालना गरिहाल्छ,
6: त्यही भएर नेतृत्व गर्ने व्यक्तिको काबिलतामा भर पर्छ
7: होइन, त्यस हिसाबले
6: गर्दा
7: हजुर समन्वयको कुराहरूमा चाहिँ तलमाथि होला भन्ने मलाई लाग्दैन, त्यस्तो त्यो होइन, त्यसरी हुँदैन। तर
6: अहिले प्रधानमन्त्री, गृहमन्त्री, नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी, नेपाल आर्मी, उहाँहरूले राम्रो भूमिका खेल्नु भएको छ।
7: अब यतिखेरको अहिलेको परिस्थितिलाई हेरेर हेर्ने हो भनेदेखि त अब त्यो यो घटना भएको नेक्स्ट आवरमा चाहिँ को पुग्यो त ग्राउन्डमा? पुग्यो नि त, सुरक्षा फौजहरू पुग्यो। तर अब त्यसलाई चाहिँ नेतृत्व गर्ने सम्बन्धित मन्त्रालयहरू छँदैछ नि, माथि मन्त्रालय छ, सम्माननीय प्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँहरूको निर्णय, उहाँहरूको ओर छ त्यो कुराहरू।
6: धेरै सुरक्षाकर्मीहरू आफै पनि बेपत्ता छन् नि,
7: छ
8: छन्, यो आर्मी पनि प्रहरी पनि,
6: नेपाल आर्मी, नेपाल प्रहरी
7: हो,
6: सशस्त्र प्रहरी
7: हो। र कुनै पनि यस्तो किसिमको चाहिँ नि विपदको समयमा त्यो भिक्टिम आफै हुने चान्स त अब सुरक्षाकर्मीको जहिले पनि हुन्छ, जहाँ पनि हुन्छ, किनभने सुरक्षाकर्मीहरू त्यही समुदायमा छरिएर बसिरहेकै हुन्छ त्यसरी, होइन, किन त्यहीँ जनतासँग बसिरहेको हुन्छन्। त्यसले गर्दा जनताले जे भोग्छ उनीहरूले पनि त्यो भोगिरहेको अवस्था हुन्छ। अब अहिले चाहिँ नि अहिलेको डेटा हेर्ने हो भनेदेखि पनि नेपाली सेनाको नै 40 बढी सङ्ख्या भन्ने भनिआएको छ, होइन, 40-44 कतिजना भन्ने छ, नेपाल प्रहरीको 28 कतिजना भन्ने छ, होइन, एक्ज्याक्ट फिगर तलमाथि होला तर मैले बुझ सुनेको छ। त्यस्तै गरेर सशस्त्र प्रहरीकै 13-14 भन्ने छ। तर त्यो हाम्रो चाहिँ जनशक्ति अथवा हाम्रो चाहिँ अधिकृत जवानहरू यसरी यति यति यसरी भयो भनेर उनीहरूले चाहिँ काम रोकेर बसेको छैन नि उनीहरूले, होइन, त्यो दुःखलाई मनमा लिएको छ, त्यसलाई श्रद्धा गर्दै, उहाँलाई रेस्पेक्ट गर्दै त्यो चाहिँ जनताको सेवामा उनीहरू चाहिँ समर्पित भइरहेको अवस्था छ, होइन।
6: र यो हामीसँग उद्धारको लागि चाहिने सामग्रीहरू चाहिँ छन् पर्याप्त?
7: पर्याप्त त
6: सबै त विपद व्यवस्थापन कार्यालयको पनि संस्थापक हो, नेपाल प्रहरीको तर्फबाट लामो अनुभव छ, भूकम्पदेखि अनेकन समस्याको सामना गर्नुभएको छ,
7: सही कुरा हो। ठुलो चाहिँ अब 2072 भूकम्पलाई व्यवस्थापन गर्ने कुरा हो, नेपाल प्रहरीको विपद व्यवस्थापनको यो चाहिँ खोज तथा उद्धारको चाहिँ सम्पूर्ण अपरेसन मैले कमान्ड गरेको हो। अब
6: अहिले सुरक्षाकर्मीहरूलाई चाहिँ त्यो अनुभवको हिसाबले अनुभव सेयरिङ गर्ने र अहिले चाहिँ थप टिप्स आइडिया के दिनुहुन्छ ताकि उद्धार र राहतको काममा सहज होस्?
7: अब नेपालमा यो विपद व्यवस्थापनसँग सम्बन्धित डकुमेन्टहरू चाहिने आवश्यक डकुमेन्टहरू थुप्रो डकुमेन्टहरू छ, त्यहाँ सरहरू सक्रिय हुँदादेखि नै, सर्भिसमा हुँदातिरदेखि नै नेपालमा चाहिँ डकुमेन्टहरू थुप्रै बनिरहेको छ, होइन। जस्तै अहिलेको एउटा उदाहरण भन्ने हो भने यो नेसनल डिजास्टर रेस्पोन्स फ्रेमवर्क भन्ने एउटा छ, है, त्यो एउटा चाहिँ त्यो फ्रेमवर्कभित्र कसले के काम गर्ने, पूर्व तयारीमा के गर्ने, भएपछि प्रतिकार के गर्ने, होइन, अब यो चाहिँ कुनै घटना भइहाल्यो भनेदेखि यसको सुनौलो घन्टाहरू भनौँ न, गोल्डेन आवर, 72 मेन कुरा के गर्ने, पहिलो घन्टामा के गर्ने, 5 के गर्ने, पहिलो दिनमा के गर्ने, दोस्रो दिनमा के गर्ने, त्यस्तो दिनभित्रमा के गर्ने, त्यसपछि बिहान त्यस पछाडि के
6: गाइडलाइन अनुसार अघि
7: बढ्छ त्यसमा छ, होइन। र सुरक्षाकर्मीहरू त्यो अनुसारको चाहिँ तालिम प्राप्त र दक्षहरू हुन्छन्, होइन, यो एउटा मैले प्रधानमन्त्री। त्यस्तै गरेर विभिन्न किसिमको खोज तथा उद्धारसँग सम्बन्धित यो रणनीतिहरू पनि छ, होइन, उठाउनु भएको थियो यो खोज तथा उद्धारसँग सम्बन्धी सामग्रीहरू, होइन, टुल्स, इक्विपमेन्ट, एक्सेसरिजहरू छ त पर्याप्त? पर्याप्त भनेर त छैन, फ्ल्याट लिफ्ट छैन भन्न सकिन्छ। तर हिजो 2072 सालको परिस्थितिमा हामीले जुन अवस्थाबाट हामीले काम गरेका थियौँ त्योभन्दा चाहिँ अहिले आउँदाखेरि धेरै माथि छ। मैले पनि अब अहिलेको सुरक्षाकर्मीहरूसँग उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्दा र उहाँहरूको युनिटमा भिजिट गर्ने पनि अवसर हुँदाखेरि र प्रशिक्षणको सन्दर्भमा जाँदाखेरि पनि अहिले उहाँहरूको स्टकमा हेर्ने भनेदेखि धेरै छ, तर पर्याप्त भन्ने चाहिँ छैन अझै पनि। र अहिलेको घटनाले हामीलाई फेरि अलिकति सिकाएको छ कि हामीले चाहिँ पूर्व तयारीमा अझै पनि धेरै काम गर्नु छ, त्यसको लागि चाहिँ क्षमता अभिवृद्धि गर्ने काम भनौँ भने, मतलब जनशक्तिलाई प्रशिक्षित गर्ने काम, उनीहरूलाई चाहिँ अब यसरी चाहिँ विपदको समयमा चाहिँ काम गर्न दिएर चाहिँ उनीहरूलाई चाहिँ अनुभव दिने काम, बढाउने कामदेखि लिएर उहाँहरूलाई चाहिने टुल्स, होइन, इक्विपमेन्ट, एक्सेसरिजहरू लगायतको कुराहरूमा चाहिँ बन्दोबस्तीको सामानहरूमा चाहिँ जग्गा चाहिँ बढाउनको लागि चाहिँ अब राज्यले प्राथमिकता दिएरै त्यसलाई चाहिँ लगानी गर्नुपर्छ। अझै म त पहिलेदेखि भन्दै आएको कुरा के छ भने प्रत्येक वर्ष भनौँ आजदेखि यो वर्ष, यो आर्थिक वर्षदेखि 5 अहिले दिइरहेको बजेट जुन रेगुलर बजेट छ त्यो होइन, विपद व्यवस्थापनकै लागि भनेर त्यो दरिएको
6: हामीले सामग्रीहरुलाई थप्नु पर्यो के
7: एजेन्सीहरुलाई यो विपद व्यवस्थापनकै लागि भनेर बजेट उहाँहरुलाई थपिदिएको
6: यो हृदय विदारक घटना छ
7: हजुर
6: तर त्यहाँ उद्धार गर्ने सुरक्षा कर्मीहरुको अहिले अवस्था हेर्दाखेरि कति दया लाग्दो छ
7: त्यो त उहाँहरुले एक शब्द पनि उहाँहरुले बाहिर निकाल्नु हुन्न त्यो निकाल्नु भएको छैन
6: खानाको समय छैन उहाँहरु आफै पनि स्वस्थ त
7: अर्को कुरा तपाईलाई के भन्नुभयो हृदय विदारक अवस्था छ स्थिति छ हैन जस्तो कि डेड बॉडीहरुको अवस्था हेर्यो भने कसैको टाउको छैन कसैको हात खुट्टा छैन कसैको के छैन कस्तो अवस्थामा चाहिँ त्यो अड्केर बसिरहेको छ कस्तो अवस्थामा उहाँहरुले चाहिँ रेस्क्यु गरिराख्नु भएको छ वास्तवमा यो रेस्क्युको काम सकिसकेपछि तिनटै सुरक्षा फौजका र जाने भनौँ न फिल्डमा काम गर्ने अरू पनि भोलिन्टियरहरूको कति सङ्ख्या हुनसक्छ उहाँहरूलाई चाहिँ मानसिक हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ ठुलो तनाव हुने अवस्था छ पोस्ट डिजास्टर चाहिँ उहाँहरूलाई चाहिँ त्यो ट्रमा हुने अवस्था छ होइन उहाँहरूलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था हुनसक्छ होइन
6: डरलाग्दो डेथ बडीहरू देख्नु परेको छ
7: यो चाहिँ नाइटमेयर हो उहाँहरूको लागि होइन तर अहिले उहाँहरूले कुनै एक शब्द उहाँहरूले बाहिर निकाल्नु भएको छैन काम गरिराख्नु भएको छ
6: फौजमा गएर उद्धार गर्नुपर्छ
7: हजुर गर्नुपर्छ र उहाँहरूलाई फेसिलिटेट गर्ने अरूलाई पनि गर्नुपर्छ त्यसैले अहिले हामीले धेरै क्रिटिकली कुरा गर्नुभन्दा पनि अहिले हामीले चाहिँ अहिले के भने राज्य एक ठाउँमा कसरी बाँधिएर चाहिँ अहिलेको यो समस्यालाई समाधान गर्ने भन्ने चाहिँ एउटा अपर्च्युनिटी पनि हो यो होइन दुःखका समयका साथसाथै अपर्च्युनिटी पनि हो यो अपर्च्युनिटीलाई

0: खोजमा आउने पनि मान्छे जाँदैन, त्यहाँ मेसिन जान्छ अनि त्यसपछि मात्रै अनि मान्छेले रात उद्धारको कामहरू गर्ने हो। अब यहाँ त अब हाम्रो सुरक्षा फौज उहाँहरू बिचरा आफ्नो अघि नै भनिहाल्यो, ज्यान जोखिममा राखेर सुरुङभित्र पनि जानुभएको छ, अकरमा खोजमा घरभित्र बाहिर छतमा जताततै जानुभएको छ, कति घाइते हुनुभयो होला, कति बिरामी भइसक्नु भएको होला, त्यहाँ दयनीय स्थिति छ। त्यसबाट फेरि पनि के भनेदेखि त्यसबाट अब हामीले यो सुरक्षा फौजमा मात्रै सुरक्षा फौज चाहिन्छ, जहिले पनि चाहिन्छ, तर किनभने फर्स्ट रेस्पोन्डरको रूपमै त्यो सम्बन्धित पालिकाले आफ्नो भोलन्टियर ग्रुप चाहिँ तयार पारेर
1: हाम्रो आधारभूत आवश्यकताहरू पुरा पनि गर्नु पर्यो, फेरि
0: पर्यो
1: आधारभूत आवश्यकताहरू छन् छैनन्, घाँसपास कपासमा ध्यान दिनु पर्यो
0: पर्यो,
1: औषधि स्वास्थ्य उपचार त्यतातिर चाहिँ कसरी राज्य।
0: फेरि अब यस्तो छ, अब अहिलेसम्मको प्रवृत्ति हेर्दा के भने जे पनि केन्द्र सरकारको जिम्मेवारी केन्द्र सरकारले गरोस् भन्ने छ ट्रेन्ड होइन, त्यो त्यो त्यसलाई बिस्तारै अब हामीले कम गर्दै लग्यो, के भने स्थानीय तहलाई नै यसमा जिम्मेवार बनाउनु पर्यो। उयो अघि नै मैले लेभल 1, 2, 3 कुरो गरेँ, ठुल्ठुलो डिजास्टरको बेलामा ठिक छ, अब केन्द्र पनि इन्भल्भ हुनु पर्यो, अब प्रदेश पनि हुनु पर्यो, अब आवश्यक परेमा अन्तर्राष्ट्रिय समुदायलाई पनि गुहार्नु पर्यो। तर किन दुई चारजना मान्छे घाइते भएको, दुई चारजना मृत्यु भएकोमा केही क्षति भएको उसमा चाहिँ केन्द्रको मुख ताक्नुभन्दा त्यो पालिका तहबाटै हुन सक्ने कामहरू हुन्। त्यसको लागि अब पालिकामा बजेट भए पनि पालिकामा पदाधिकारी भए पनि त्यो सम्बन्धित विज्ञ चाहियो नि त्यहाँ त, होइन, जियोलोजिस्ट चाहियो, इन्जिनियर चाहियो, डाक्टर चाहियो, नर्स चाहियो, अब एम्बुलेन्स चाहियो, अनि औषधिहरू चाहियो,
1: अभाव हुन दिनु भएन
0: भएन, अब त्यहाँ गोदाम नै चाहियो, होइन, आवश्यक वस्तुहरू
1: गर्नुपर्यो, हेलिकप्टर चाहियो
0: चाहियो, त्यसबाट अब के अरे कतिपय दुर्गम इलाकाहरू छन् होइन, त्यहाँ केन्द्रबाट गएर सहायता पुर्याउनु त टाइम लाग्छ नि, त्यसबाट स्थानीय तहलाई नै हामीले सक्षम सबल बनाउनु पर्यो, साधन स्रोत सम्पन्न तुल्याउनु पर्यो, शिक्षित र दीक्षित तुल्याउनु पर्यो, उनीहरूलाई आवश्यक तालिम दिनुपर्छ कि के गर्नुपर्छ त्यो चाहिँ गरेर हामीले पूर्व तयारीमा जोड दिनुपर्छ।
1: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन जुन जुन प्रभावित क्षेत्र छन् नि, त्यहाँ कार्यरत कर्मचारीदेखि त्यहाँ प्रमुखहरू उहाँहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्छ अहिले?
0: यिनै कुरालाई ध्यान दिने, उहाँहरूले त के भने अरात्र अब 12 महिना 24 घन्टा सोच्नु पऱ्यो कि विपद भयो भने अब हामीले कसरी चाहिँ उद्धार र राहतका कामहरू होइन पुनर्स्थापन पुननिर्माणका कामहरू गर्ने पूर्व तयारीका कामहरू कसरी गर्ने भनेर सोचेर गर्नु पऱ्यो, यसलाई प्राथमिकतामा राख्नु पऱ्यो होइन। अब किनभने पूर्व तयारीमा त अब हाम्रो सरकारको सबै त अहिलेसम्म कमजोरै छ होइन, पूर्व तयारी नगरे हामी जति 1982 डेटा छ तपाईँले एनालाइसिस गर्नु हेर्नुभयो भनेदेखि चाहिँ के भने यो बढ्दो क्रममा छ, के घट्दो क्रममा छैन, जबकि यदि हाम्रो पूर्व तयारीमा हामीले लगानी गर्न सकेको भए, ध्यान दिन सकेको भए, त्यतापट्टि चाहिँ काम गर्न सकेको भए क्षति अवश्य पनि न्यूनीकरण हुन्थ्यो।
1: अहिले पुलहरू भत्किएका छन् होइन, वैकल्पिक मार्ग पनि भत्किएको अवस्था छ, सडक ठप्प छ, यस्तो बेलामा दैनिक जीवन यापन गर्नै गाह्रो हुन्छ नि त,
0: एकदमै गाह्रो हुन्छ। अब त्यो सडक पुलको कुरो गर्नु हो नि, त्यसमा पनि इन्जिनियरिङ पार्टको पनि कमी कमजोरी देखिन्छ कि, हाम्रो राम्रो इन्जिनियरहरू छन् तर के भने पुलहरू होचा छन्, होचो पुल बसे खोलाले बगिहाल्छ नि, जति अब त्यो मलेखु भन्छ नि त, मलेखु होइन त्यसलाई
1: फुर्के खोला,
0: फुर्के खोला भन्छ नि, फुर्के खोलाबाट धादिङमा जाने पुल,
1: धादिङ बेसी सदरमुकाम
0: सदरमुकाम जाने पुल
1: बगाएपालिका, नीलकण्ठ नगरपालिका, गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका जोड्ने मुख्य पुल नै अहिले बगाएको अवस्था,
0: ती चाहिँ अलि अग्ला भएको भए बगाउँदैन थियो होला। अनि अर्को एउटा त्यहाँ अब लेस पाठ के सिक्न पर्ने भयो भने जुन चाहिँ पिलरहरू नदीको बिचबिचमा हाल्ने सिस्टम छ नि त्यसलाई हटाएर त्यो आर्क ब्रिज बनाउनु पऱ्यो, त्यसपछि अब त्यो एउटा पुल बगेर आएर ठक्कर दिएर पुल बगेको छ नि त्यो त्यस्तो हुन्छ,
1: पिलरलाई हानियो
0: यदि यस्तो भएको भए है आर्क ब्रिज भएको भएदेखि चाहिँ त्यो हुन्थेन। अब नेपाली
1: अब पुनर्निर्माण गर्दाखेरि चाहिँ त्यो पुनर्स्थापना गर्दाखेरि चाहिँ ध्यान दिनु पर्यो,
0: त्यस्ता पुलहरू बनाउनु पर्यो, अलिकति बढी खर्चिलो होला तर के पुल
1: ठिकै हुनु पर्यो, सस्टेनेबल डेभलपमेन्ट गर्नु पर्यो,
0: कतिपय नयाँ पुलहरू भर्खर भर्खर युज भएका पुलहरू पनि बगेर गए होइन, तर मैले धेरै पुलहरू देखाएको छु कस्तो भनेदेखि चाहिँ उयो रोड लेभलमा छन् कि अग्ला छैनन्, त्यस कारण चाहिँ त्यो एकदमै कमजोर पार्ट हो। र अब क्वालिटी अफ कन्स्ट्रक्सनको कुरो पनि आउँछ होइन, त्यो पिच रोडहरू बगाएको पनि अब त्यो कम गुणस्तरको भएर पनि हुनसक्छ,
1: धेरै जनधनको क्षति भएको छ नि, पूर्वाधारमा त धक्का नै लाग्यो।
0: त्यसबाट अघि नै पनि मैले भनिहालेँ, अब यो क्षति भएको उसलाई यो पुननिर्माणलाई यो सरकारले कति चाँडो गर्न सक्छ, यो नै अब अहिलेको सरकारको इफिसियन्सी इफेक्टिभनेस हेर्ने बेला यही हो, अब देखिन्छ।
1: सुरक्षाकर्मीलाई तपाईँको सुझाव चाहिँ के छ? ठुलो राई चाहिँ अहिले जो सुरक्षाकर्मीहरू खटिनु भएको छ उहाँहरूदेखि प्रहरीको नेतृत्व गर्ने सशस्त्र

0: सेनाको नेतृत्व गर्ने अनि नेपाली सेनाको नेतृत्व गर्ने व्यक्तिहरूलाई?
1: अहिले तत्कालै इमिडिएटली त अब समन्वयलाई एकदम टाइट बनाउनु पर्यो उहाँहरूले एकअर्कामा, होइन बाटो को अवस्था यस्तै छैन, हामीले कुरा गरिहाल्यौँ होइन, यो उत्तरतिर जाने बाटोहरू त प्रायः जस्तो सबै छेदभिछेदै छ, पुल छैन, त्यो भन्नु बित्तिकै अहिले कस्तो भने सर्च एन्ड रेस्क्यूमा जाने रेस्क्युरहरूलाई पुर्याउनको लागि पनि अहिले कठिनाइ भइरहेको छ. एउटै मात्रै उपाय भनेको उही हेलिकप्टरबाट चपरबाट चाहिँ ट्रान्सपोर्ट गर्ने, उहाँ पुर्याउने, उताबाट चाहिँ भिक्टिमहरू लिएर आउने, यो कुरा होला. हामीसँग नेपालमा हाम्रो सरकारी नेपाली सेनासँग र चाहिँ यो चाहिँ प्राइभेट सेक्टरमा रहेको हेलिकप्टरहरू कति छ त, सङ्ख्या त अहिले हामीले देखिरहेको छौँ होइन. त्यति सबै हेलिकप्टर चलाउँदाखेरि पनि हामीलाई चाहिँ यो अपरेसनमा सम्पूर्ण ठाउँमा पुर्याउन सकिरहेको अवस्था छैन. खाद्यान्न पुऱ्याउनु पऱ्यो, औषधि पुऱ्याउनु पऱ्यो, उताबाट भिक्टिम लिएर आउनु पऱ्यो, यताबाट सर्च एन्ड रेस्क्युलाई सुरक्षाकर्मी पुऱ्याउनु पऱ्यो. यस्तै चाहिँ यो कस्तो भने लिमिटेड हाम्रो रिसोर्सेसबाट हामीले काम गर्नुपर्ने हुँदाखेरि समन्वयको एकदम ठुलो भूमिका रहन्छ. किनभने तिनवटा फौजहरू हुन्, तिनवटा फौजमा चाहिँ दुईवटा मन्त्रालयबाट काम गर्छन् फेरि, होइन,
0: सशस्त्र मन्त्रालय र रक्षा मन्त्रालय.
1: रक्षा मन्त्रालय, त्यस कारण अब त्यो कसरी हुन्छ, अब अन्तर मन्त्रालय समन्वय पनि चाहियो, अन्तर यो
0: अहिले रक्षा मन्त्री त प्रधानमन्त्री स्वयं हुनुहुन्छ, गृह मन्त्री सुदन गुरुङ हुनुहुन्छ,
1: त्यस कारण समन्वयमा गर्नु पर्यो र आफ्नो आफ्नो क्षमताको त स्टक पाइल त उहाँहरूसँग पक्कै छ. कति जनशक्ति ट्रेन जनशक्ति छ, कति चाहिँ टुल्स इक्विपमेन्ट एक्सेसरिज छ, त्यो कहाँ चाहिँ छ, कुन कुन ठाउँमा छ, त्यो त उहाँहरूसँग छ स्टक, होइन. त्यस कारणले एउटा युनिट अथवा एउटा संस्था जानुभन्दा त्यहाँ अलिकति टाइम लाग्यो भने अर्को संस्थाले त्यहाँ ब्याकअप गर्नुपर्ने होला. यस्तो किसिमको समन्वयात्मक हिसाबले उहाँहरूले काम गर्नु पर्यो र एक अर्कालाई चाहिँ अप्रिसिएट गर्नुपर्छ.
0: डाक्टर छेत्री, अहिले सहयोग चाहिँ जुटिरहेको छ नि, देश विदेशबाट नेपालीहरू मनकारी छन्
2: एकदमै,
0: आफूले सक्ने अहिले त झन् देखावटी जमाना पनि छ, सहयोग गर्ने ट्याग कसले सोसल मिडियामा पोस्ट गर्ने, त्यसले पोजिटिभ प्रभाव पनि भइरहेछ, फेरि अर्कोलाई पनि सहयोग गरौँ भन्ने भावना जागृत
2: भइरहेछ,
0: देखाउँदाखेरि
2: अरूलाई पनि त्यसबाट चाहिँ उत्साह हुन्छ गरौँ भन्ने.
0: त्यसको दुरुपयोग चाहिँ हुनु भएन फेरि?
2: त्यो त अब सरकारमा भर पर्ने कुरो हो, होइन,
0: अब एकद्वार प्रणालीबाट हुनु पर्यो.
2: त्यसो अघि नै मैले भने अब सरकारले
0: अघि भने जस्तो अघि कुरा जोडे जस्तो मौका छोप्नेहरू पनि धेरै हुन्छन् नि त,
2: हुन्छन् ती त अब टापटुपे बदमासहरू भए, होइन, अब यो करोडौँ अरबौँ जम्मा भएको रकम चाहिँ भ्रष्टाचार नभइकन सदुपयोग भयो भनेदेखि चाँडै नै गति लिन्छ.
0: वैदेशिक सहायता पनि आइरहेछ, भारतले दिइरहेछ, चीनले सहयोग गर्छु भनेछ,
2: वैदेशिक सहायता पनि अब
0: अमेरिकाले सहयोग गर्छु भनेछ,
2: त्यो कमिट गरे अनुसार
0: अरू देशहरूले सहयोग गर्छु भनेछ.
2: अब यस्तो 72 सालको भुइँचालोको बेलाको कुरा गर्नुहुन्छ भने त्यो बेलामा जति कमिटमेन्ट भयो वैदेशिक सहायताको त्यति पैसा आएको छैन कि, अब 10-15% आयो होला, त्यस कारण उनीहरूले मुख ठुलो गर्छन् दिने बेलामा चाहिँ
0: उधारो घोषणालाई अहिले नै विश्वस्त हुनुपर्ने ठाउँ छैन, होइन,
2: दिने बेलामा यति मिलियन दिन्छु भन्छन्, दिने बेलामा चाहिँ त्यति दिँदैनन्, दिँदै नदिएका उभिन्छन्.
0: वैदेशिक सहायताको भर पर्नु भएन,
2: भएन,
0: अरूको मुख ताक्नु भएन,
2: भएन,
0: आत्मनिर्भर बन्नु पर्यो,
2: एकदमै सबभन्दा राम्रो
0: विकल्पहरू अप्नाउनु पर्यो,
2: एकदम गुड मेसेज थियो, होइन. त्यस कारण चाहिँ हामी आफै सक्षम सबल भयौँ भनेदेखि अरूको मुख ताक्नै परेन, अरूले मद्दत गरेन भने केही स्वार्थवश गरेको हुन्छ, यतिकै त गर्दैन, होइन. त्यसले गर्दाखेरि अब त्यो 72 सालको भुइँचालको बेला पनि त्यो कमिट गरे अनुसारको पैसा आएको छैन.
0: अहिले उद्धार गरेकाहरूलाई कहाँ राख्ने, के खान दिने, होइन, के लगाउन दिने, तत्कालको लागि उनीहरूलाई कसरी काउन्सिलिङ गर्ने, बालबच्चा हुन्छन्, महिलाहरू हुन्छन्, सुत्केरीहरू हुन्छन्, गर्भवती महिलाहरू हुन्छन्, वृद्ध वृद्धाहरू हुन्छन्, उनीहरूलाई कसरी ध्यान दिने त,
2: त्यो त
0: बेलामा विपदको
2: बेलामा
0: यो त निकै गम्भीर कुरा हो, संवेदनशील कुरा हो,
2: फेरि
0: ध्यान दिनुपर्ने कुरा पनि,
2: विकट एरियामा
0: विपद आइलाग्छ,
2: विकट एरियामा भइरहेको छ त्यो, होइन, दुर्गम एरियामा दुर्गम क्षेत्रमा त्यस्तो भइरहेको छ, गाह्रो छ, धेरै गाह्रो छ. अब त्यही हो, पब्लिक प्लेसेसहरूमा, स्कुलहरूमा अथवा अब कुनै चाहिँ अब सरकारी भवन बिल्डिङहरूमा लगेर राख्ने, खानपानको व्यवस्था गर्ने, त्यही नै हो. अब बचे खुचेको घरमा गएर बस्न सक्ने स्थिति पनि छैन र यही सिलसिलामा एउटा अब सरकारले ध्यान दिनुपर्ने कुरो के छ भन्नु होला भने, अब पहिले मान्छेहरूले नदी किनारमा खोला किनारमा खेतीपाती गर्थे, ऊ गर्थे र बसोबास चाहिँ अलि उच्चो ठाउँमा गर्थे, होइन, डाँडा काँडातिर अथवा अलि डाँडाको फेदीतिर गर्थे. अब अहिले चाहिँ खोलाकै किनारमा गएर गर्न थाले क्या, मेलम्चीमा पनि त्यस्तै भएको केही वर्ष अगाडि, अब त्यो उसको सुनकोसीमा बगरमा बनाएको घरहरू जम्मै डुबा बगा ऊ गर्यो, वास्तवमा त्यहाँ घर बनाउनु हुन्थेन नि, त्यहाँ अब पालिकाले
0: बस्ती कहाँ राख्ने भन्ने कुरा ध्यान दिनु पर्यो,
2: हामी त
0: स्थानान्तरण पनि गर्नु पर्यो
2: पर्यो ल्यान्ड युज पोलिसी छँदैछ, हामी त भूउपयोग नीति छ, ऐनियम कानुनहरू छ, बिल्डिङ कोड छ, भवन निर्माण आचार संहिता कडी कडाउसित लागू गर्नु पर्यो, यहीँ भ्यालीमै लागू भएको छैन, अब त्यसो गर्दा यी सुकुम्बासीहरू भत्काउनु पर्यो। अब पहिले पञ्चायतको बेलामा के थियो, डोल क्षेत्र भनेर घोषणा गरेको थियो, नदीको आसपासमा चाहिँ कुनै संरचना बनाउन दिँदैन्थ्यो होइन, अब पछि चाहिँ 46 सालमा परिवर्तन आयो अनि सब खुला भयो, अनि अब अहिले सब डुबनमा, यहीँ काठमाडौँमा पनि मान्छे बगेर मृत्यु भएको पनि छ नि होइन, सबै खोलाहरू चाहिँ नाला जस्ता भइसक्यो, त्यस कारण चाहिँ यो भूउपयोग नीतिलाई राम्रोसित लागू गरेर ऊ गरेर यस्ता जोखिमयुक्त ठाउँहरूमा खास गरेर खोलाको आसपासमा चाहिँ बस्ती बसाल्न दिन भएन। अब यो बस्ती विकास गर्दाखेरि पनि सबभन्दा पहिले घर बनाएर अनि ढल पानी बिजुली खोइने छ नि त्योलाई अन्त गरेर पहिले त के भनेदेखि हामीले पूर्वाधार विकास गर्नु पऱ्यो, ढल अब सडक खानेपानी के चाहिने हो त्यो गरेर अनि बल्ल घर बनाए राम्रो बस्छ।
0: ठुले राई चाहिँ उद्धारलाई कसरी प्रभावकारी बनाउने ठ्याक्कै भन्दाखेरि अहिले भइरहेको उद्धारलाई?
1: भइरहेको उद्धारलाई त अब भनिहाल्यो, त्यो चाहिँ कस्तो भनेदेखि क्षमता अभिवृद्धि नै गराउनुपर्छ। अब माथिले
0: फेरि पनि पहिरो जान सक्छ, बाढी आउन सक्छ,
1: जान सक्छ, किनभने यो मल्टी हजार छ नेपालमा होइन, एउटा मात्रै खालको होइन, दुइटा मात्रै खालको होइन, कुनै पनि बेला वर्षैभरि चाहिँ नै आउने चाहिँ विपदहरू छन्।
0: त्यहाँ मात्रै होइन, अरू क्षेत्रमा पनि विपद आउन सक्छ,
1: सबै
0: यही समयमा
1: सबै ठाउँमा।
0: त्यही भएर राज्यका
1: हजुर
0: पक्षीहरू सक्रिय हुनु पर्यो,
1: हामी
0: राज्यका निकायहरूले बेलैमा ध्यान दिनु पर्यो।
1: वर्षभरिको क्यालेन्डर हेऱ्यो भने कुनै महिनादेखि कुनै महिनासम्म आग लागि छ, त्यस पछाडि कुनै बाढी पहिरो छ, त्यस पछाडि यस्तै किसिमको अरूहरू छ, भूकम्प त कुनै पनि बेला आउन सक्ने अवस्था छ होइन, कुनै बेलामा चाहिँ अब यस पछाडि अब महामारी जस्तोहरूले पनि फलोअप गर्न सक्छ, त्यस कारणले गर्दाखेरि हरेक कुराको लागि तयारी गर्नको लागि त क्षमता अभिवृद्धि गर्नैपर्छ।
0: क्षमता अभिवृद्धि होइन, यहाँहरू दुवैजनालाई समय संवाद छलफल र जानकारीको लागि धन्यवाद।
1: हजुर
0: हस् नमस्कार।
3: 93.2 स्वदेश FM।
4: नमस्कार, कार्यक्रम अध्ययारोबाट उज्यारोतिरमा यहाँलाई हार्दिक स्वागत छ। आजको श्रृङ्खलामा पनि हामी जलवायु तथा मौसम विज्ञ जो संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनमा आबद्ध हुनुहुन्छ उज्जवल उपाध्यायसँग यही घटनाको साङ्गो पाङ्गोका विषयमा संवाद गर्दैछौँ। उज्जवलजी स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: भएको के हो भनेर हिजो डाक्टर रञ्जन कुमार दाहालसँग पनि छलफल गरियो, तर हिजो प्रारम्भिक कुरा थियो, अहिले अझै विस्तृत सूचनाहरू र सभ्य दृश्य सामग्री आएका छन्। आजसम्मका दिनमा भन्दाखेरि के भएको थियो
5: यसलाई भन्नुपर्दाखेरि चाहिँ भएको ठ्याक्कै के भन्दाखेरि जुन कुराको आकलन र जुन कुराको वार्निङ अलि लामो समयदेखि जलवायु क्षेत्रमा काम गर्ने व्यवसायीहरू विज्ञहरूले दिइराख्नु भएको थियो भएको त्यही नै हो। नेपालको सिरानमा रहेका असङ्ख्य हिमतालहरू हिमनदीहरू जुन लगातार वायुमण्डलको तापक्रम जुन बढिराखेको छ त्यसले गर्दाखेरि जोखिममा थिए, ती उच्च जोखिममा रहेकै हिमताल र हिमनदी मध्ये एउटा, असङ्ख्य हिमनदी र हिमताल मध्ये एउटा पग्लिएर माथिबाट तल खसेको देखिन्छ र एकदमै एक सेकेन्डभन्दा कमको समयमा चाहिँ नै करिब करिब 900 मिटर माथिबाट त्यो तल खसेको हुनसक्ने भन्ने चाहिँ पूर्वानुमान छ, किनकि त्यही क्षेत्रको पुरानो र नयाँ सेटेलाइट इमेजलाई तुलना गर्दाखेरि चाहिँ एउटा क्षेत्रमा चाहिँ धेरै ठुलो करिब करिब 2 करोड घन मिटर को चाहिँ भनौँ आयतन भएको त्यो हिम नदी माथिबाट तल चाहिँ नै स्लाइड गरेको खस्किएको र त्यसले नै तल चाहिँ नै एकदमै ठुलो ऊर्जा र चाहिँ त्यो आइसका ठुल्ठुला ब्लकहरू पग्लिएर तल चाहिँ ठुलो बाढी ल्याएको भन्ने चाहिँ अहिलेसम्मको प्रारम्भिक अनुमान एउटा देखिएको छ। यद्यपि यो मात्रै कारण चाहिँ नै नहुन सक्छ, आगामी समयमा अझै थप कुराहरू खुल्दै जान्छन्, किनकि भूपग्रहबाट त्यो क्षेत्रमा भएका घटनाहरूको चाहिँ नै तस्विरहरू लिने क्रम जारी छ र यहाँहरूलाई थाहा छँदैछ त्यो एकदमै भास्ट एकदमै ठुलो क्षेत्र छ, सबै ठाउँमा चाहिँ नै भूपग्रहले राम्रोसँग तस्विर लिन पनि सक्दैन र अहिले अधिकांश समय बादल लाग्ने भएको भएर पनि त्यो छेकिन्छ, त्यसले गर्दाखेरि अझै समय कुर्दै जाँदाखेरि यस्तै घटना अरू पनि थप भएको छ कि त्यहाँ भन्ने कुरा चाहिँ प्रश्न हुँदै जान्छ, किनकि जुन भूपग्रहको तस्विर अहिले चाहिँ नि सार्वजनिक भएको छ यो नेपालको र नेपाल तिब्बती बोर्डरबाट थोरै उत्तर क्षेत्रमा, त्यसले मात्र यति ठुलो भनौँ न एक किसिमले महाप्रलय जस्तो देखिने घटना चाहिँ सम्भव छैन, त्यो सँगै अरू पनि एउटा दुईवटा बहुक्रमिक घटनाहरू भएको छ भन्ने मलाई लाग्छ। अरू जस्तै त्यो चाहिँ आउने समयमा अझ खुल्दै जाला, अहिलेको लागि तत्काल भन्ने हो भने ठुलो हिमनदी चाहिँ नि खस्किएर माथिबाट तल झरेको चाहिँ देखिन्छ, जसले गर्दाखेरि त्यसले पनि एउटा ट्रिगरिङ पोइन्ट चाहिँ त्यो एउटा हुनसक्छ भन्ने छ।
4: जुन तस्विर हिजो मात्रै तपाईँले पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो, म दर्शकलाई टेलिभिजन स्क्रिनमा पनि देखाइरहेको छु, र सँगसँगै तपाईँले लेख्नु भएको थियो नेपाल चीन सीमादेखि करिब 25 किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रमा रहेका यी तीन हिमताल मध्ये कम्तीमा एउटा विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। अर्को अनुमान, यस क्षेत्रदेखि तल्लो भूभागमा हिम पहिरो गएको र त्यसले नदी केही बेर थुनिएको हुनसक्ने, माथिल्लो भूभागको हिमताल विस्फोटपछि अचानक आएको बाढीले तल्लो अस्थायी बाँध सहित जमेको पानीलाई बगाउँदै थप विध्वंसकारी बहुक्रमिक विपदको रूप लिएको हुनसक्ने सम्भावना देखिन्छ। बाँकी तथ्य त भू उपग्रहबाट प्राप्त भू सूचनाको विश्लेषणबाट अझै प्रष्ट हुँदै जाला। चिन्ताको विषय यो छ कि पहिरोले बनेको बाँध अहिले पनि पूर्ण रूपमा नभत्किएको र त्यहाँ अझै ठुलो परिणाममा पानीसहितको लेदो बाँकी रहेकाले जोखिम पूर्ण रूपमा नटरेको, योभन्दा चिन्ताको विषय यस्ता असङ्ख्य हिमतालहरू नेपालको उत्तरतर्फ मेचीदेखि महाकालीसम्मै आफ्नो र तिब्बती भूभागमा फैलिएका छन् र उक्लिँदो वायुमण्डलीय तापक्रमले विस्फोटको बढ्दो जोखिममा छन् र अब प्रश्न उठ्छ गर्ने चाहिँ के।
5: एक्ज्याक्टली यही नै छ अवस्था चाहिँ, र जुन मैले हिजो त्यहाँ भने जुन माथिल्लो तहमा रहेको तिनवटा ताल र त्यसको तल रहेको जुन ठाउँमा शङ्का गरिएको थियो, जुन ठाउँमा चाहिँ ठुलो हिम पहिरो गएको छ भन्ने शङ्का गरिएको थियो, अहिलेसम्म चाहिँ त्यो शङ्का चाहिँ करिब करिब यथार्थमा परिणत भएको अवस्था छ, र त्यो बाहेक अब अरू कता कता चाहिँ त्यो किसिमका घटनाहरू भएका छन् त्यसको चाहिँ मैले अघि भनिहालेँ त्यसको तथ्यहरू पहिचान गर्ने क्रम चाहिँ जारी छ। र अन्तिममा जुन प्रश्न छ गर्ने के त्यो कस्तो भन्दाखेरि यो जलवायु क्षेत्रमा काम गर्ने र खास गरी क्रायोस्फियर यो चाहिँ नि यो हिम पहिरो र हिम भनौँ न पर्वतीय क्षेत्रमा काम गर्ने वैज्ञानिकहरू पनि सबैको लागि चाहिँ एउटा ठुलो चुनौती चाहिँ के छ भन्दाखेरि यति ठुलो समस्या र यति ठुलो चुनौती हाम्रो सिरानमा बसेको छ कि त्यहाँ थुप्रै चाहिने डाइनामाइटहरू टाइम बमहरू चाहिँ त्यहाँ टिकिङ गरेर बसिरहेछ घडी जस्तो, कुन बेला के को हुने हो थाहा छैन, त्यसले गर्दाखेरि हामी चाहिँ एकदमै एउटा नतमस्तक भएर चाहिँ त्यसलाई हेर्ने मात्रै र जोखिम यति
4: नतमस्तक हुन पाए त हुन्थ्यो, अन्यमस्तक हुनुपर्ने अवस्था छ।
5: एक्ज्याक्टली हामी त्यही नै हुनुपर्ने अवस्थामा हामी छौँ।
4: यो कसरी भयो त,
5: यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा कुरा हामीले के बुझ्नुपर्छ भने यो पृथ्वीमा रहेको जति पनि यो वायु यो भनौँ न एकदमै इन्भाइरोमेन्टली सेन्सिटिभ यो पर्यावरणीय हिसाबले एकदमै संवेदनशील क्षेत्रमध्ये यो हामीहरूको हिमाली क्षेत्र पर्छ, र यो पश्चिममा काराकोरम क्षेत्रदेखि हिन्दुकोश हुँदै हिमाली क्षेत्र हामीहरूको पूर्वमा कञ्चनजङ्घासम्म यो क्षेत्र चाहिँ एकदमै संवेदनशील छ, र यो क्षेत्रमा चाहिँ नि यति संवेदनशील ठाउँहरू छन् र यसमा यति असङ्ख्य चाहिँ तपाईँको यति ठुलो चाहिँ नि भास्ट छ, यो यति ठुलो छ हेर्दाखेरि चाहिँ तपाईँको भूगोलमा अलि सीमित देखिएला र पनि धेरै ठुलो छ, युरोपको एल्प्स भन्दा यो कहाँ कहाँ ठुलो छ, तर यो कस्तो भन्दाखेरि एकदमै छोटो दूरीमै 8,000 झन्डै 9,000 मिटर अग्लो हाम्रो सगरमाथा छ, छोटो दूरीमै त्यो सगरमाथालाई यदि हामीले फैलाइदिने हो भने त्यो कति ठुलो होला होइन, किनकि एउटा ठुलो तन्नालाई हामीले बटारेर एक ठाउँमा राख्दाखेरि त थोरै देखिया जस्तै, यो हिमाल यति ठुलो छ कि त्यसलाई चाहिँ खुचमुचियाएर एक ठाउँमा राखेको भएर मात्र सानो देखिएको, र यो खुचमुचिएको त छ र लगातार फेरि यहाँ के पनि छ भन्दाखेरि यो ठाउँमा भूकम्पीय जोखिम पनि यो ठाउँमा अत्यन्त धेरै छ, किन हामीले 72 सालको भूकम्प भोगिसक्यौँ र त्यसपछि नै हामीलाई थाहा छ कि हामी एउटा चाहिँ नि ओरिएन्टल र यो इन्डियन प्लेटको हामी बिचमा बस्छौँ र लगातार दुईवटा प्लेट ठोक्किने क्रममा चाहिँ यो क्षेत्रमा चाहिँ भूकम्पीय जोखिम धेरै भएको कारणले गर्दाखेरि पनि यहाँ ठुल्ठुला चाहिँ हिमतालहरू यसै पनि जोखिममा छन्, 6,000 भन्दा बढी हिमतालहरू र हिमनदीहरू त्यसमध्ये 47 वटा चाहिँ नै इसिमोड र युएनडिपीले केही समय अगाडि मात्रै अध्ययन गरेर चाहिँ नै उहाँहरूले चाहिँ नै भनौँ न 47 वटा चाहिँ नै उच्च जोखिममा रहेका ताल भनेर उहाँहरूले चाहिँ नै कोइन गर्नुभएको छ। अब यहाँ कुरो के आउँछ भन्दाखेरि तिनवटा ठुल्ठुला हिमतालहरू होइन जुन परारसाल थामेमा पोहोर साल रसुवागढीकै ठ्याक्क तिब्बती भूभागमा र यसपालि जुन भत्कियो तिनै हिमनदी फेरि त्यो 47 मध्ये पर्दैन भनेको जुन कुराको आकलन नै थिएन फुट्छ भन्ने या भत्किन्छ या खस्किन्छ भन्ने त्यसको त यो हालत छ भने जोखिममा परेका ठुल्ठुला हिमनदी गएर हालत झन् कस्तो होला. यो त झन् रसुवागढीमा लेन्दे खोलाको माथि रहेको जुन यो हिमनदी छ त्यहाँको क्याचमेन्ट भनेको त्यहाँको जलाधार त यति सानो क्षेत्र छ कि त्यहाँ धेरै ठुलो पानी पर्यो भने पनि धेरै ठुलो बाढी आउन सक्ने क्षेत्र चाहिँ त्यो होइन होइन. यहाँ त यो स्तरको यो महाप्रलयकारी चाहिने जुन यो हिम पहिरोहरू आयो किनकि मेरो नेपालको मात्रै होइन संसारका ठुल्ठुला वैज्ञानिकहरूसँग पनि यो गएको 24-30 भनौँ न खास गरी 24 घन्टामा सम्पर्क हुँदाखेरि कसैले पनि यसलाई स्वाभाविक रूपमा लिनु भएन. ठुल्ठुला यो चाहिँ भनौँ न यो ग्लेसियर र क्रायोस्फियरका वैज्ञानिकहरू पनि जसले चाहिने दशकौँदेखि यो अध्ययन गरिराख्नु भएको छ यो तहको होइन तपाईँको चाहिँ त्यो टिमुरेको चाइनाको इमिग्रेसन अफिसको छत नाघेर आउने भनेपछि हिजो हाम्रो रञ्जन कुमार दाहाल सरले भने जस्तो यो सुनामी हिमालयन सुनामी र त्यहाँबाट नदी होइन कि समुद्र आयो भने जस्तै त्यो स्तरको यसले चाहिँ कस्तो भन्दाखेरि सन् 2011 जापानको चाहिँ सुनामीलाई नै रिपिट गरेको जस्तो चाहिँ देखियो. यो एउटा एक्सेप्सनल केस त यति सानो एउटा जलाधारमा देखियो भने तामाकोशी यो सुनकोशी र पर्टिकुलरली दुधकोशी क्षेत्रमा त हेर्नुहोस् योभन्दा धेरै ठुल्ठुला चाहिने हिमनदी र चाहिने हिमतालहरू छन् जुन योभन्दा बढी जोखिममा छन् भने त्यो ठाउँको अवस्था झन् कस्तो होला होइन. त्यो यदि विस्फोट भयो त्यहाँ तलमाथि केही पर्यो त्यसलाई कसरी नियन्त्रण गर्ने होला होइन. र अर्को कुरा के भन्दा त्यसमाथि भूकम्पीय जोखिम यसलाई पनि भूकम्पसँग थोरै चाहिँ लिङ्क गर्न खोजिएको छ हिजोको तर त्यो कुरा चाहिँ अझै प्रष्ट नभएको कारणले गर्दाखेरि भूकम्पको टाइमिङ र यसको टाइमिङलाई अलिकति मिलाउने प्रयास पनि भइरहेको छ. फेरि यो कस्तो
4: अगाडि नै गइसकेको थियो
5: यो एक्ज्याक्टली त्यस्तै खालको कुरो आएछ. फेरि एउटा कुरा के पनि छ भन्दाखेरि यस किसिमको महाप्रलयकारी बाढी जाँदाखेरि के हुन्छ भन्दाखेरि कम्पन हुन्छ होइन ठुल्ठुलो कम्पन हुन्छ. हिजो पनि 2-4 प्रत्यक्ष दर्शी जसले त्यहाँ रसुवागढीमा यो कुराहरू भोगे एउटा चाहिँ यो जलविद्युतमा काम गर्ने मजदुरहरू उहाँहरू चाहिँ टनेलभित्र जाँदाखेरि यस्तरी हल्ला आयो कि हामी भूकम्प आयो भनेर चाहिँ हामी बाहिर निस्क्यौँ पछि हेर्दाखेरि बाढी आएको रहेछ भन्ने कुराहरू भयो. त्यसले गर्दा यसले गर्दाखेरि त कम्पन आएको पनि हुनसक्छ. त्यसले गर्दाखेरि यो कुराहरू चाहिँ अहिले पनि अब एउटा चाहिँ त्यो टाइमिङलाई मिलाउने कुरा छ त्यो कन्फर्म चाहिँ भएको छैन. तर भनेको मतलब कस्तो भन्दाखेरि ठुल्ठुला भूकम्पले पनि यो जोखिमहरू हाम्रो क्षेत्रमा बढाइरहेको र गएको केही समयदेखि यो वायुमण्डलीय तापक्रम द्रुत गतिमा विश्वव्यापी रूपमा बढेको यसमा कुनै प्रश्नै भएन. त्यसमाथि यसपालि झन् एल्निनो होइन यो चाहिँ कस्तो भन्दाखेरि प्रशान्त महासागरको एउटा क्षेत्र छ ठ्याक्कै पपुवा न्यू गिनी र अस्ट्रेलियाको उत्तर पूर्व र ठ्याक्कै दक्षिण अमेरिकाबाट सोझै पश्चिमतिर एलिनो 3.4 भन्ने क्षेत्र छ समुद्रमा जसको तापक्रम गएको मे महिनाको तुलनामा झन्डै 2 डिग्रीले तातिसक्यो. त्यो तात्ने बित्तिकै के हुन्छ भन्दाखेरि ठ्याक्कै यो भारतीय महाद्वीपतिरको चाहिँ नि उपल्लो वायुमण्डलको तापक्रम द्रुत गतिमा तात्छ. त्यसले गर्दाखेरि यसले सबैभन्दा बढी जोखिम चाहिँ नि हाम्रो क्षेत्रमा भएको यो हिमनदीहरूलाई नै सबैभन्दा बढी जोखिममा राखिरहेको थियो. त्यसले गर्दाखेरि यो ठ्याक्कै यो 3-4 कारणले गर्दाखेरि चाहिँ यो भयो भन्ने हामीलाई लाग्छ. तर सबैभन्दा दुःखको कुरा के भन्दाखेरि यो एउटा घटना भयो अब यसबाट हामी उम्किनुपर्छ भन्दा पनि यस किसिमका घटनाहरू अब लहरै हुन सक्ने सम्भावना पनि उत्तिकै बढेको कारणले गर्दाखेरि अब के गर्ने भन्ने प्रश्न चाहिँ मैले त्यसपछि राखेको. किनकि एउटा सामान्य आजसम्म जुन विकसित र आजसम्म विस्तारित कुनै पनि प्रविधिले यसलाई रोक्न सक्ने क्षमता राख्दैन.
4: संसारले नै सक्दैन.
5: संसारको कुनै पनि प्रविधि र कुनै पनि क्षमताले यो तहको र त्यो क्षेत्रमा हुने घटनालाई चाहिँ रोक्ने क्षमता राख्दैन. यसको यसलाई रोक्ने एउटै उपाय के छ भन्दाखेरि विश्वव्यापी रूपमा रहेको कार्बन उत्सर्जनलाई सबै मुलुकले शून्यमा झार्ने हो भने चाहिँ यसलाई केही हदसम्म कम गर्न सकिएला. 10 घटनालाई झारेर 5-4 झार्न सकिएला होइन. कि त अब त्यो नदी क्षेत्र लाई पहिचान गरेर कुन ठाउँसम्म चाहिँ त्यो जोखिम छ भनेर नदी क्षेत्रमा वरपर बसेका सबै बस्तीलाई स्थानान्तरण गर्न अन्त्य लैजानु पर्यो जुन भनेको असम्भव प्राय छ. किनकि हामीले देखिहाल्यौँ सुकुम्बासीहरूलाई त स्थानान्तरण गर्दाखेरि यति ठुलो चाहिने चुनौती देखियो भने अब पुस्तौँदेखि त्यो ठाउँमा बसिरहेका मानिसहरूलाई स्थानान्तरण गर्ने भनेको असम्भव प्राय कुरा हो. त्यसले गर्दाखेरि प्रश्न आउँछ के गर्ने भन्ने नै हो. किनकि जति सजिलोसँग हामीले हिजोका दिनमा चाहिँ यी सबै कुराहरू देखिराखेका थियौँ आगामी दिन एकदमै ठुलो चुनौतीपूर्ण छ. यो साह्रै दुःखका साथ भन्नुपर्छ.
4: यसको कारण भनेको विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर नै हो निरक्षर अथवा अल्प साक्षरले भन्दा
5: एकदम कस्तो भन्दाखेरि विगतमा यस किसिमको हिमताल विस्फोटन हुँदै नहुने होइन हुन्थ्यो, किनकि पहिला पनि ठुल्ठुला बाढी पहिरो आउँथे, पहिला पनि ठुल्ठुला चाहिँ खडेरी हुन्थे, हिमताल विस्फोटनका घटनाहरू पहिला पनि हुन्थे, किनकि पृथ्वीको तापक्रम बढ्ने भनेको एउटा प्राकृतिक रूपमै पनि हुन्छ र यो चार्ल्स डार्विनले नै पनि आफ्नो समयमा भनेका थिए कि पृथ्वीको तापक्रम बिस्तारै बढ्दै जाने र चाहिँ केही सहस्राब्दीपछि फेरि त्यो कुलिङ पिरियडमा जाने होइन, यो ग्लोबल वार्मिङ र ग्लोबल कुलिङ त्यो हुन्छ। तर ग्लोबल वार्मिङ भनेको कुरा, यो पृथ्वीको जुन वायुमण्डलको तापक्रम बढ्ने भनेको कुरा प्राकृतिक रूपमा यति बिस्तारै हुन्छ कि सबैजनासँग पर्याप्त समय हुन्छ अनुकूलन गर्नको लागि। तर गएको 50 वर्ष होइन, खास गरी हामीले चाहिँ यो प्रथम विश्वयुद्ध पछिको यदि हामीले चाहिँ पृथ्वीको तापक्रम हामीले बढेको हेर्ने हो भने कार्बन उत्सर्जन पृथ्वीमा अहिले तपाईँको पृथ्वीको वायुमण्डलमा 38 ट्रिलियन टन छ, त्यो भनेको चाहिँ 380 खर्ब टन कार्बन अहिले पृथ्वीको वायुमण्डलमा छ। ठ्याक्कै 100 वर्ष अगाडि यो कति थियो भन्दाखेरि 22 ट्रिलियन मात्रै थियो, भनेपछि 65% हामीले चाहिँ कार्बनको चाहिने भोल्युम चाहिँ हामीले उसमा बढाइसक्यौँ वायुमण्डलमा, र प्रत्येक वर्ष करिब करिब 40 अर्ब टन कार्बन हामी उत्सर्जन गरिराखेका छौँ, पृथ्वीमा दिइराखेका छौँ, जसले गर्दाखेरि यसमा पृथ्वी यस्तरी तातिसक्यो कि अहिलेको एल्निनोको घटना नै पर्याप्त हुन्छ। होइन, तपाईँ पनि भर्खरै बेलायत घुमेर आउनुभयो हो, उखरमौलो गर्मी खाएर आउनुभयो, म पनि ठ्याक्कै 1.5 महिना अगाडि युरोपको त्यो क्षेत्रमा पुगेको थिएँ, कोहीले नभएको गर्मी हामीले भोगिरहेका छौँ भन्ने खालका कुराहरू उनीहरू पनि गर्छन्। त्यसले गर्दाखेरि हामी कहाँ मात्र होइन कि संसारभरि यो स्पष्ट भइसक्यो कि गर्मी कुन किसिमले बढिरहेको छ र वायुमण्डलको तापक्रम कुन किसिमले बढिरहेको छ भन्ने कुरा। त्यसमाथि अहिलेको एल्निनो मैले अघि नै भनिहालेँ, उपल्लो यो तपाईँको यो वायुमण्डललाई पनि यति द्रुत गतिमा तताइरहेछ कि यसले ठ्याक्कै 5000-4000 मिटर अग्लो क्षेत्रलाई द्रुत गतिमा चाहिँ तताएको कारणले गर्दाखेरि यस किसिमका घटनाहरू हुँदै जान्छ, र यस किसिमका घटना हुने भनेकै यसले सबैभन्दा ठुलो असर गर्ने भनेकै पाकिस्तान, भारत र नेपाल, जुन ठ्याक्कै त हिमालको चाहिँ फेदमा, हिमालको काखमा बसेका क्षेत्रहरू छन्, इन्क्लुडिङ भुटान पनि होइन, यस्तो क्षेत्रहरूलाई चाहिँ एकदमै ठुलो असर गर्छ।
4: निर्मल पूजा लगायत 10 जना हिमाल आरोहीको पाकिस्तानमा जुन घटना भयो नि, यो यस्तै प्रकृतिको
5: हो। यसलाई केही हदसम्म लिङ्क किन गर्न सकिन्छ भन्दाखेरि एउटा अध्ययन भएको छ, यस्ता थुप्रै अध्ययन भएको छ, जुन एउटा अध्ययनमा म पनि सहभागी थिएँ। एउटा अध्ययनले के देखाउँछ भन्दाखेरि विगतको 50 वर्ष यताको एउटा भनौँ न विभिन्न डाटाहरूलाई हेर्दाखेरि, पहिला म मनसुनको कुरा गरौँ किनकि यो मनसुनमै घटना भयो होइन, यो किन गर्मी पनि यही बेलामा, मनसुन पनि यही बेलामा हुन्छ, निर्मल पूर्जाको अब भनौँ न यो दुर्घटना पनि त्यही बेलामा भयो। मनसुनको एउटा के फरक देखिएको छ अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि भन्दाखेरि, पहिला दिनको समयमा पानी पर्थ्यो किनकि काठमाडौँमा हामी असार साउन भएपछि सिरो कोड्थ्यौँ, अहिले मुस्किलले हामी सिरो कोड्छौँ होइन, रातभरि पङ्खा चलाउनु पर्छ पानी पर्दाखेरि पनि। पहिला दिउँसो पानी पर्ने, राति आकाश छ्याङ्ग हुने हुन्थ्यो, बिहानी पख मजाले चिसो हुन्थ्यो, अहिले दिउँसो एकदम चिरिक्क घाम लाग्छ, राति चाहिँ बादल लाग्ने र राति पानी पर्ने भइरहेछ। राति पानी पर्ने कारणले गर्दाखेरि अधिकांश यो चाहिँ विपदका घटनाहरू पनि राति नै हुने, राति मान्छे सुतेको कारणले गर्दाखेरि यो क्याजुअलिटिजहरू होइन, हताहती पनि बढी हुने र रेस्क्यु पनि गाह्रो भइरहेछ, त्यो एउटा कुरा। राति तपाईँको पानी पर्दिने र राति डम्म बादल लाग्दाखेरि के हुन्छ भने बिहान जति चिसो हुनुपर्ने हो त्यो चिसो हुँदैन, र उच्च हिमाली भेगमा चाहिँ अनुभवी पदयात्रीहरूले के गर्छन् भन्दाखेरि, उनीहरू चाहिँ बिहान 2 बजे 3 बजे आफ्नो पदयात्रा सुरु गर्छन्, जुन बेलामा अत्यधिक चिसो हुन्छ, राति 11 बजेपछि त्यो क्षेत्र एकदमै चिसो हुन थाल्छ र 11, 12, 1, 2, 3 बज्दासम्म त्यो -15, -16 डिग्रीले भुइँमा रहेको त्यो हिउँहरू बेसरी जमेर कडा हुन्छ, तपाईँको सिमेन्ट जस्तै हुन्छ, अनि 3 बजेदेखि हिँड्न थाल्छन् उनीहरू, 2:30-3 बजे बिहान भनौँ न, राति भन्ने कि बिहान भन्ने त्यसलाई हिँडेर करिब करिब जुन ठाउँमा पुग्नुपर्ने हो 12 बजेसम्म पुगिसक्छ। त्यसको दुईवटा कारण छ, 12 बजेपछि एकदमै चर्को हावा लाग्छ, हावा लागिसकेपछि त्यो हिउँ चाहिँ द्रुत गतिमा पग्लिन थाल्छ, किनकि घाम पनि चर्को लाग्छ, हावा पनि लाग्छ, त्यो हिउँ पनि द्रुत गतिमा पग्लिने भएर त्यसबाट जोगिनको लागि उनीहरूले टाइमिङ कसरी मिलाएको हुन्छ त, 2 बजी हिँड्ने, 12 बजेसम्म पुगिहाल्ने, त्यसपछि नहिँड्ने, कुनै सुरक्षित एउटा चाहिँ अलिकति समय स्थल भेटेर त्यहाँ बस्ने भन्ने हुन्छ। अब यो निर्मल पूर्जाहरूको चाहिँ अब यो काराकोरम क्षेत्रतिर चाहिँ कस्तो देखिएको थियो भन्दाखेरि, राति बादल लाग्ने, त्यसले गर्दाखेरि चाहिने तापक्रम धेरै घट्न नपाउने, र बिहान हिउँ जति कडा र सेट भएर सिमेन्टेड भएर बस्नुपर्ने हो त्यति हुन नसक्ने, त्यसले लगातार चाहिँ हिउँ खस्किने चाहिने यो प्रक्रिया चाहिँ काराकोरम क्षेत्रतिर एकदमै बढेको छ, र त्यो काराकोरम क्षेत्र मात्र होइन कि हिन्दुकुश र हाम्रो हिमालय क्षेत्रमा पनि त्यति नै बढेको छ। त्यसले गर्दाखेरि त्यो उहाँको पनि निर्मल पूर्जाको पनि घटना कुन बेला भयो त, बिहान 9:30 बजेतिर भयो। त्यसले गर्दाखेरि एक त भनौँ न विश्वव्यापी रूपमै तापक्रम बढेको कारणले गर्दाखेरि हिम पहिरोहरू बढी जाने खस्किने सम्भावना बढेको छ भने, अर्को त्यो दिनको पनि त्यो दिनको डेटा हामीले हेर्ने हो भने रातभरि बादल लागेको छ, तापक्रम जुन दरमा घट्नुपर्ने घटेको छैन, अर्थात् जति कडासँग त्यो बरफहरू सेट हुनु पर्थ्यो त्यो हुन सकेको थिएन। त्यसले गर्दाखेरि यी सबै कारणहरूलाई पनि हामीले जोड्दाखेरि चाहिँ अहिले ठुल्ठुला हिमालका पदयात्रा पनि जोखिम भएका छन्, किनकि त्यो ग्लेसियरहरू पहिलाभन्दा बढी फ्रचाइल भइरहेछन्, बढी चाहिँ तपाईँको चाहिँ त्यो खस्ने झर्ने त्यो सेट भएर नबस्ने भने यस किसिमका हिमनदी खस्किने र हिमताल विस्फोटनका घटनाहरूलाई पनि यो बढ्दो जलवायु वायुमण्डलको तापक्रमसँग जोड्न चाहिँ सकिन्छ।
4: दिउँसो र रातिको कुरा गर्नुभयो नि, राति पानी पर्ने बादल लाग्ने र दिउँसो टन्टलापुर घाम लाग्ने, यो चक्र चाहिँ कसरी प्रकृतिले आफै निर्धारण,
5: यो चाहिँ कस्तो भन्दाखेरि यसमा पनि अब बादलहरू विभिन्न बादलको चाहिँ नि आफ्नो आफ्नो एउटा चाहिने भनौँ बिहेभियर हुन्छ। जस्तो अब हाम्रै क्षेत्रमा पनि मनसुनमा चाहिँ छ सात किसिमको बादल देखिन्छ, कुनै कुनै सिरस भन्छ, कुनै चाहिँ अब स्टार्टो क्युमुलस भन्छ, कुनै चाहिँ क्युमुलोनिम्बस क्लाउड भन्छ, विभिन्न किसिमका चाहिँ बादलहरू हुन्छन्। अहिले कस्तो छ भन्दाखेरि बादल बनिसकेर मनसुनमा चाहे त्यो हामीहरूको स्थानीय बादल हुन् या मनसुनबाट बङ्गालदेखि आएको बादल होस् या जाडो महिनामा वेस्टर्न डिस्टर्बेन्सेसको लागि भूमध्य सागरबाट आएको बादल होस्, प्रत्येक बादलको चाहिँ एउटा नियम के हुन्छ भन्दाखेरि हाइटमा पुगिसकेपछि त्यो चिसिनुपर्छ। बादल भनेको त बाफ न हो पानीको, अलिकति हाइटमा पुगेर जब चिसिन्छ, चिसिएपछि बल्ल त्यो पानीमा परिणत भएर पानीको वजन पनि धेरै हुन्छ, बादलले होल्ड गराउन सकेपछि भुइँमा झर्ने हो, चिसिनु एकदमै आवश्यक छ। अहिले के भयो भन्दाखेरि पहिला जसरी दिनको समयमै अलिकति उचाइमा गएपछि बादल जसरी चिसिन्थ्यो नि, अहिले बढ्दो तापक्रमको कारणले गर्दाखेरि बादल चिसिन पाइरहेको छैन, त्यसले गर्दा दिउँसो चिसिनु पर्ने तापक्रममै झर्न नसक्ने लगातारको गर्मीले गर्दाखेरि बादलले पनि रातको समय या साँझ र रातको समय पर्खिनु पर्छ, घाम अस्ताएपछि बल्ल त्यो चिस्यान पुग्छ र पानी पर्छ र इभापोरेसन त यसरी भइरहेछ, दिनभरि बाष्पीकरण त भइरहेछ, बादल बन्दै गइरहेछ, पर्न सकेन। अब के भयो भन्दाखेरि यति धेरै बादलमा चिस्यान भइसकेका हुन्छ र लोड यति धेरै पानीको लोड बढ्छ बादलमा कि अब बेलुका अँध्यारो भयो, अलिकति घाम अस्तायो, चिसो भयो भनेपछि दिनभरि पर्नुपर्ने पानी के भयो त दुई तिन घन्टामै पर्यो होइन। त्यसले गर्दाखेरि अहिले कस्तो छ भन्दाखेरि परिमाण पानीको करिब करिब घटेको छैन, नेपालमा हामीले हेर्छौँ भने गएको 30 वर्षमा मनसुनमा पर्ने पानीको परिमाण घटेको छैन, तर के घटेको छ भन्दाखेरि पहिला जुन पानी 3 दिन लगाएर पर्थ्यो अहिले त्यो पानी 3 घन्टामा पर्छ होइन। अब त्यसको दुईवटा फ्याक्ट के भयो, 3 घन्टामा पर्ने बित्तिकै उयो अब झन् काठमाडौँ ठाउँ ठाउँमा चाहिँ किन विगतको तुलनामा चाहिँ नि बढी पानीहरू जम्छन् भन्दाखेरि हो, त्यसको केही पूर्वाधारको एउटा चाहिँ निर्माण गर्दाखेरिको एउटा केही कमी कमजोरी पनि होला, तर विगतको तुलनामा बाढी किन आउँछ त भन्दाखेरि कम समयमा ठुलो पानी पर्दिने अनि एकदमै ठुलो बाढी पहिरो आएर चाहिँ सबै कुरा लिएर जाने, परेको पानी जमिनमा राम्रोसँग नसोसिने, त्यसपछि फेरि चैत वैशाखमा चाहिँ अहिले तराईमा देखिएको जस्तो विभिन्न ठाउँमा देखिएको जस्तो पानीको स्रोतहरू सुक्दै जाने, त्यसले गर्दाखेरि यो दुईवटाको चाहिँ नि यो दुईवटा पनि समस्याहरू हामीले देख्दैका छौँ।
4: जलवायु परिवर्तनसँग सम्बन्धित हामीले अन्तर्राष्ट्रिय मञ्च कोपमै हामी 30 पटक सहभागी भइसक्यौँ, त्यहाँ हाम्रो उपस्थिति भनेको कहिले काला पत्थरमा मन्त्री परिषदको बैठक बस्ने र ग्लासको शिखर सम्मेलनदेखि लिएर विभिन्न ठाउँमा हाम्रो उपस्थिति चाहिँ कहिलेकाहीँ साङ्केतिक रूपमा बुलन्दै जस्तो लाग्छ, तर त्यस्तो त देखिएर परिणाममा
5: अब यसमा दुईवटा कुरा छ, एउटा चाहिँ कस्तो भन्दाखेरि कोप 30 हामीहरूको सहभागिता जुन बुलन्द स्तरमा हुनुपर्ने हो त्यो बुलन्द स्तरमा नपुगेको हो कि भन्ने खालको पनि प्रश्न उठ्नु जायज छ, किनकि जो जतिजना नेपालबाट त्यहाँ पुग्नुहुन्छ सबैजनाले चाहिँ नै यो सामर्थ्य राख्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालका यी कुराहरू चाहिँ नै ज्वलन्त रूपमा चाहिँ उठाउने सामर्थ्य राख्नुहुन्छ कि हुन्न, डेफिनेटली राख्नुहुन्छ, त्यसमा केही व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ नै एकदमै बुलन्द रूपमा राख्न पनि सक्नु भएको छ, तर त्यति व्यक्तिहरू मात्र गए त भइहाल्यो भने त किन सबैजना जानु पर्यो, संयोगको सङ्ख्यामा किन जानु पर्यो, जसले यो कुरा त्यहाँ गएर केही चेन्ज मेकरको रूपमा काम गर्न सक्नुहुन्छ भने उहाँहरू मात्र जानु पर्यो, तर जाने चाहिँ धेरै तर त्यसमा चाहिँ वास्तवमा चाहिँ भनौँ तथ्य प्रमाण र नेपाललाई चाहिँ आवश्यक पर्ने जुन चाहिँ नि एडभोकेसीका कुराहरू छ त्यो राख्न सक्ने थोरै भएको कारणले गर्दाखेरि पनि सङ्ख्याको तुलनामा चाहिँ अलिकति यसको चाहिँ प्रभावहरू कम देखिएको हो नम्बर एक, र अर्को कुरा के भन्दाखेरि कोप सम्मेलनमा गएर हुँदै नभएको भन्ने चाहिँ होइन, अहिले पनि नेपालले चाहिँ नि वार्षिक रूपमा भनौँ न $200 मिलियन भन्दा बढी अझ 300 मिलियन नै पुग्छ, लगभग $300 मिलियन भन्दा बढी चाहिँ नि जलवायु जन्य घटनालाई रोकथाम गर्नको लागि त्यसको अनुकूलनको लागि भनेर चाहिँ ठुलो रकम प्राप्त गर्छ, यो चाहिँ यो ग्रिन क्लाइमेट फन्ड, ग्लोबल इन्भाइरोमेन्ट फन्ड होइन, त्यसै गरी यो मिटिगेसन फन्ड र त्यसै गरी अहिले चाहिँ यो हानि नोक्सानी बाट चाहिँ बस्नको लागि पनि एउटा चाहिँ फन्ड चाहिँ एउटा जलवायु कोष चाहिँ एउटा खुलेको छ र त्यसको लागि पनि नेपालले चाहिँ प्रयास गरिरहेको छ यो विभिन्न प्रस्ताव मार्फत यस किसिमको चाहिँ फन्डहरू प्राप्त चाहिँ गरिरहेको छ र धेरै हदसम्म होइन अब यहाँ चाहिँ कस्तो भन्दाखेरि यस्ता सकारात्मक कुराहरू पनि अलिक बढी सर्फेसमा चाहिँ आउनुपर्छ धेरै सकारात्मक कामहरू पनि भएको छ जस्तो जुन ठाउँमा अघि नै हामीले भनेको जस्तो तालहरू सुके होइन त्यस्ता ठाउँमा तालहरू बनेको छ जहाँ चाहिँ पानीको ठुलो क्राइसिस भयो त्यो ठाउँमा चाहिँ पानीको खाने पानीको उपायहरू गरिएको छ जहाँ चाहिँ अत्यधिक गर्मीले गर्दाखेरि खडेरीले गर्दाखेरि कृषि उत्पादन भएको छैन त्यो ठाउँमा खडेरीमा पनि हुन सक्ने कृषि उत्पादनका विभिन्न परियोजनाहरू चाहिँ सफल रूपमा चाहिँ भएको छ यसबाट लाखौँ नेपालीहरू चाहिँ नि तपाईँको लाभान्वित भएका छन् त्यसमा चाहिँ डाउट छैन तर हो तपाईँले भन्नुभएको जस्तो जुन स्केलमा यो चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा सुनिनुपर्ने हो त्यो नसुनिनेको दुईवटा कारण के भन्दाखेरि हामी जुन सङ्ख्यामा जान्छौँ त्यसको अनुपातमा हामीहरूको आवाज चाहिँ कम छ होइन किनकि सबैले गएर ठुलो आवाज सुनाउन सक्नुहुन्न र अर्को ग्लोबल लिडर्सहरू अहिले संसारमा कस्तो खालको एउटा चाहिँ भनौँ न यो सिनारियो डेभलप भएको छ भन्दाखेरि एउटा कुरा स्पष्ट के छ भन्दाखेरि हिजो नेपालको हिमालयन सुनामी देखेपछि अब एउटा सामान्य मानिसले पनि के भन्न सक्छ भन्दाखेरि हो वास्तवमै हिमाली क्षेत्रमा चाहिँ जलवायु परिवर्तनको प्रभाव पर्न थाल्यो कि जुन दरमा अहिले चाहिँ यो हिमतालहरूमा ठुल्ठुला विस्फोटनका घटनाहरू र यस किसिमका घटनाहरू हुन थाले यो चाहिँ फेक होइन यो चाहिँ बढ्दो जलवायु तापक्रमको कारणले गर्दा भएको हो भन्ने कुरा एउटा सामान्य मानिसले पनि अब त्यसलाई चाहिँ ऊ भन्दैन होक्स भन्दैन त्यसलाई चाहिँ भनौँ न यो यो एक्ज्याक्टली त्यसलाई अतिरञ्जना भन्दैन त्यो त स्वाभाविक भइसक्यो त्यही पनि किन चाहिँ ग्लोबल लिडर्सहरू संसारका ठुल्ठुला नेताहरू यसमा चाहिँ सिरियस छैनन् यसमा एउटा प्रश्न चाहिँ उठ्छ किन भन्दाखेरि हिजोको दिनमा तपाईँको चाहिँ भएका भनौँ न अहिलेका शक्ति राष्ट्रहरूले भोलि हिजो जानेर नजानेर प्राकृतिक स्रोतको जुन लेभलको दोहन गरेर आज उनीहरू आर्थिक रूपमा चाहिँ सम्पन्न भए त्यसको आधारमा चाहिँ उनीहरूले चाहिँ यसलाई भरपाई गर्नको लागि या चाहिँ अब फर्केर होइन अब हामी चाहिँ नेचर बेस्ड सोल्युसनमै जानु पर्दो रहेछ हामी प्रकृति मैत्री विकास नै गर्नु पर्दो रहेछ र चाहिँ त्यसलाई पनि अझ दिगो रूपले जानु पर्दो रहेछ भने त्यो ठाउँमा फर्किनु सट्टा अहिले पनि आर्थिक विकासलाई नै आधार मान्ने र आर्थिक विकास नै तपाईँको चाहिँ विकास हो र पूर्वाधार विकास नै चाहिँ विकास हो र चाहिँ नेचर र सोसाइटी होइन तपाईँको प्रकृति र समाजलाई चाहिँ पूर्ण रूपमा अवमूल्यन गरेर गरिने विकास नै अब पैसै कमाउनु मात्र विकास हो भन्ने खालको जुन अहिले चाहिँ यो ग्लोबल यो रिडेफिनेसन पनि त्यो अनुसारले आयो त्यसले गर्दाखेरि जबसम्म हामीले चाहिँ ठुल्ठुला शक्ति राष्ट्रका प्रमुखहरू जबसम्म चाहिँ अलिकति यो इन्भाइरोमेन्टली कन्सियस अलिकति सोसियली कन्सियस अलिकति मानव संवेदना यसलाई चाहिँ प्रमुख मुद्दा बनाउने र आफ्नो देशको सीमा भन्दा पनि संसारका मानव एउटै हुन् संसारको चाहिँ पर्यावरण एउटै हो भन्ने कुरा चाहिँ त भित्रैबाट रियलाइज गर्ने मानव संवेदना भएका मानिसहरू जबसम्म चाहिँ यो ठुल्ठुला शक्ति राष्ट्रका चाहिँ भनौँ न यो नेतृत्वमा पुग्दैनन् तबसम्म हामीले चाहिँ यो समस्याहरू नै भोग्नुपर्ने देखिन्छ र कोपबाट पनि किन समाधान आएन भन्ने कुराको उत्तर पनि मैले यसरी नै दिन चाहे
4: एलिनोको विषयमा अघि तपाईँले भन्नुभएको थियो र सम्भवतः जलवायु परिवर्तन मौसमको चक्रको विषयमा चाहिँ सबैभन्दा धेरै प्रभाव यसले पार्छ भनेर पैरवी गरिदिएर आउनु भएको छ यसलाई अलिक विस्तारमा चर्चा गरौँ न
5: यो एलिनो चाहिँ कस्तो भन्दाखेरि अलिकति यो नयाँ कन्सेप्ट हो हुन त यो निकै भयो तर मलाई चाहिँ नै तपाईँ यहाँकै कार्यक्रमबाट मलाई लाग्छ 10-15 वर्षै भयो यो टर्मिनोलोजी चाहिँ हरेक वर्ष यो हामीहरूको मनसुनको समयमा अलि यो विपदका घटनाहरू बढी भएको सन्दर्भमा हामीले कुरा गर्दाखेरि हामी गर्छौँ यो एलिनो भनेको चाहिँ कस्तो भन्दाखेरि संसारमा यस किसिमका धेरै मौसमी चाहिँ गतिविधिहरू हुन्छन् जसमध्ये एउटा के छ भन्दाखेरि नेपालमा हुने मनसुन नेपाल भनेको जुन यो दक्षिण एसियामै जुन मनसुन हुन्छ भारतीय उपमहाद्वीपमा यो पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म उत्तरमा चाहिँ हाम्रो हिमाली क्षेत्रदेखि दक्षिणमा श्रीलङ्का र यता मालदिपसम्म यो क्षेत्र चाहिँ पूर्ण रूपमा चाहिँ यो मनसुन डिपेन्डेन्ट कम्युनिटी छ यहाँ होइन यसमा कस्तो हुन्छ भन्दाखेरि मनसुन भनेको कुरा चाहिँ भलै यो अफ्रिकाको पूर्वी तट यो म्याडागास्कर टापुतिरबाट चाहिँ नि सुरु भएर आउँछ त्यो क्षेत्रमा चाहिँ नि भएको चाहिँ यो बाष्पीकरण चाहिँ नि त्यहाँबाट पूर्वतर्फ आउँदै बे अफ बेङ्गाल हुँदै नेपालमा आउँछ जसलाई चाहिँ अब फेसिलिटेट गर्नको लागि चाहिँ सोमालिया भन्ने देशबाट चिसो सोमाली जेट आउँछ यस्ता धेरै थुप्रै फ्याक्टरहरू छन् पहिला यति मात्र छ भनिन्थ्यो तर बिस्तारै यसको बारेमा अध्ययन हुँदै जाँदाखेरि एलिनो चाहिँ एउटा मुख्य फ्याक्टरको रूपमा देखियो त्यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि ठ्याक्कै प्रशान्त महासागरको इक्वेटोरियल लाइन होइन भूमध्य रेखामा चाहिँ कस्तो देखिन्छ भन्दाखेरि त्यो क्षेत्रमा चाहिँ प्रशान्त महासागरको यो के भन्छ सर्फेसमा भएको पानी त्यसको सतहमा भएको पानी कति तात्छ त्यसले चाहिँ नि हाम्रो क्षेत्रमा हुने वर्षा र दक्षिण अमेरिकामा र समस्त यो प्रशान्त महासागरमा रहेका टापुहरूमा हुने वर्षालाई निर्धारण गर्ने देखियो। यसमा के छ भन्दाखेरि तपाईँको पेरु र चिलीको ठ्याक्कै पश्चिम तटीय क्षेत्र, दक्षिण अमेरिकाको पश्चिम तटीय क्षेत्र जसले चाहिँ नि प्रशान्त महासागर त्यहाँबाट सुरु हुन्छ, त्यहाँदेखि अस्ट्रेलिया र यो इन्डोनेसिया बिचमा चाहिँ नि विभिन्न चाहिँ नि भौगोलिक क्षेत्रहरू, काल्पनिक भौगोलिक क्षेत्रहरू निर्माण गरिएको छ, जसमा निनो 1-2 भन्ने छ जुन पेरुको एकदमै नजिक छ, त्यसपछि बिचमा ठ्याक्कै चाहिँ दक्षिण अमेरिका र इन्डोनेसियाको बिचको एकदमै ठुलो प्रशान्त महासागरको बिचमा चाहिँ निनो 3.4 भन्ने एउटा ठुलो क्षेत्र छ, त्यसको चाहिँ एरिया लगभग तपाईँको चाहिँ नि होला त्यस्तै 10-12,000 स्क्वायर किलोमिटर स्क्वायर माइल चाहिँ त्यत्रो त्यसको चाहिँ क्षेत्र छ। त्यो क्षेत्रमा चाहिँ नि पानी कति तात्छ र कस्तो भन्दाखेरि त्यो क्षेत्रमा पानी औसतको औसत नै तात्यो भने चाहिँ हाम्रो क्षेत्रमा पनि मनसुन औसत हुन्छ। त्यो क्षेत्रमा औसतभन्दा चिसो भयो भने हाम्रो क्षेत्रमा मनसुन औसतभन्दा बढी पानी पर्छ। जस्तो गएको वर्ष त्यो क्षेत्रमा चाहिँ नि औसतभन्दा चिसो भइदियो, हामी कहाँ चाहिँ नि 12-13% बढी पानी पर्यो, यसपालि औसतभन्दा बढी तात्यो, जसले गर्दाखेरि आजसम्म हामी कहाँ पर्नुपर्ने पानी जति पर्नुपर्ने हो त्यसको 88-79% मात्र परेको छ र मधेस र तपाईँको यो कोशी प्रदेशको तराई जिल्ला त्यो तराईका क्षेत्रमा चाहिँ अझ 76% मात्र पानी परेको अवस्था छ। अब दुःखको कुरा के छ भनेर भन्दाखेरि यो अगस्त महिनादेखि एलिनो भनेको त्यो क्षेत्रमा पानी तात्ने क्रम एकदमै बढेको छ, जसले गर्दाखेरि एउटा आकलन के छ भन्दाखेरि अब यो हाम्रो त करिब करिब भदौ लाग्यो, भदौदेखि असोज 15 पानी पर्ने सिजन हो, कम्तीमा भदौ चाहिँ हो कि अब चाहिँ पानी पर्न एकदमै कम हुन्छ एउटा, र अब चाहिँ गर्मी अत्यधिक बढ्छ, गर्मी पनि कस्तो भन्दाखेरि जति उपल्लो भूभागतिर गयो औसतमा त्योभन्दा बढी गर्मी पर्ने, भनेको उच्च वायुमण्डलीय क्षेत्रमा चाहिँ अझै तापक्रम बढ्दै जाने त्यो आकलन चाहिँ अब छ होइन। र यी आकलन पनि कस्तो भन्दाखेरि आइआरआई र नासाको एउटा नोआआ भन्ने एउटा संस्था छ, यो नेसनल ओसियानिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन भन्ने एकदमै अब भनौँ न उच्चस्तरीय संस्थाहरू हुन्, यी संस्था यी चाहिने प्रतिष्ठानहरूले गरेको अध्ययन हो जसले चाहिँ यो देखाउँछ। त्यसले गर्दाखेरि मलाई चिन्ता पनि कस्तो भनेर भन्दाखेरि आउने दिनमा अब अझै यो एक महिना चाहिने औसतभन्दा बढी खडेरी पर्ने, मधेस र खास गरी हामीहरूको यो कोशी प्रदेशको 3 जिल्लामा चाहिने औसतभन्दा अझ कम पानी पर्ने र कुनै ठाउँमा एकदमै ठुलो पानी पर्ने, हाँडीघोप्टे वर्षा जस्तो हुने, नजिकै पानी नपर्ने, किनकि खण्डवृष्टिको सम्भावना पनि बढी हुने र तापक्रम वृद्धि हुने, र तापक्रम वृद्धि हुने बित्तिकै हिजोको जस्तो घटनाको चाहिँ सम्भावना फेरि बढ्ने हुन्छ, त्यसले गर्दाखेरि चिन्ताको विषय चाहिँ यो छ।
4: हस्, समग्र संवादको लागि धन्यवाद।
5: हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
4: हामीसँग हुनुहुन्थ्यो जलवायु तथा मौसम विज्ञ उज्जवल उपाध्याय, आजलाई अँध्यारोबाट उज्यालोतिरको विशेष
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: लैंगिक आधार में शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूप में असर पर्ने गरी हुने हिंसा लैंगिक हिंसा हो।
1: लैंगिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैंगिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैंगिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056 53 69 53, 98 550 77 061 र 98 550 77 053।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4395 580 र 98 550 26 440
3: It's 9 o'clock अहिले 9 बजेको छ
4: रहेको बाढी पूर्वानुमान महाशाखाको भनाई पोखरामा सडकमा आएको भेलबाडीले बगाउँदा आमा छोरीको ज्यान गयो पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन बैरेनीमा केहीले दो हटाउन बाँकी धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट उद्धार गर्न सुरु चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने र टप इन टी20 श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सिएसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर गएको बुधबार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू प्रहरी कार्यालय र अस्पताल धाइरहेका छन् कसैले मोबाइलमा आफन्तको तस्विर देखाएर सोधीखोजी गर्दैछन् कसैले नाम ठेगाना र फोन नम्बर टिपाउने गरेका छन् कोही अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन् अस्पताल परिसरमा पुगेका परिवारले बेपत्ता आफन्तका तस्विर देखाएर खोजी गरिरहेका हुन् त्यस्तै बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र पहिचानमा समेत समस्या हुन थालेको छ रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ धादिङमा सङ्कलन गरिएका शव पोखरा र त्रिविशिक्षण अस्पतालमा राखिएको छ नुवाकोटमा फेला परेका शव त्रिविशिक्षण अस्पतालमा राखिएको छ चितवनमा फेला परेका शव जिल्ला अस्पताल भरतपुर नेसनल सिटी अस्पताल भरतपुर सामुदायिक अस्पताल नारायणी अस्पताल र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ तनहुँमा फेला परेका शव मणिपाल अस्पताल पोखरा प्रादेशिक अस्पताल दमौली र गण्डकी अस्पताल पोखरामा राखिएको छ यस्तै गोरखामा भेटिएका शव प्रदेश अस्पताल गोरखा गण्डकी अस्पताल पोखरा र नुप अस्पताल गोरखामा राखिएको छ नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवलाई मध्यबिन्दु नगर अस्पताल चोरमारा गैंडाकोट नगर अस्पताल मध्यबिन्दु प्रादेशिक अस्पताल जिल्ला अस्पताल पाल्पा मिसन अस्पताल पाल्पा लुम्बिनी अस्पताल पाल्पा र गण्डकी अस्पताल पोखरामा राखिएको छ यस्तै पश्चिम नवलपरासीमा फेला परेका शव पृथ्वी चन्द अस्पताल परासी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भीम अस्पताल भैरहवा र पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ तत्काल शनाखत र हस्तान्तरण गर्न कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै शवको औँठा छाप र डिएनए नमुना लिन थालिएको छ ठूलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिएपछि सरकारले पछि शनाखत गर्न सहज होस् भनेर शवको नमुना लिन थालेको हो बाढीपछि जलविद्युत आयोजनाको सुरुङ जंगल र भीर पखेरामा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाइमा छन् परिवार तथा आफन्तहरूले स्याप्रुबेसी लाङटाङ चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराइरहेका छन् प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुरुङमा फँसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकतामा राखेर उद्धारका काम भइरहेको बताउनु भएको छ त्यसका लागि आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ अहिलेसम्म झण्डै 4,500 जनाको उद्धार गरिएको छ बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आइसकेको छैन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिलेसम्म झण्डै 2,000 जना सम्पर्कविहीन छन् बाढीमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दा तथा गोसाईकुण्ड घुम्न गएका पर्यटकहरू कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ बाढीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको थप

0: बाढी पूर्वानुमान महाशाखाले भोटे कोशी र त्रिशुली नदी सहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ। हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिम बारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो। त्यसैका आधारमा राति भोटे कोशी र त्रिशुली नदीमा बाढी आउन सक्ने बारे सूचना दिएको महाशाखाका बाढी विज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनु भएको छ। सूचना सहित मोबाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो, तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनु भएको छ। गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोसी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत भने गराउँदै आएका छन्। बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोसी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अप्नाउन भनेको थियो। चीनतर्फबाट कुनै आधिकारिक सूचना आउने बित्तिकै त्यसबारे जानकारी गराउने पोखरेलले बताउनु भयो। यसअघि बुधबारको भोटेकोसी बाढीबाट प्रभावित बासिन्दालाई चनाखो हुन र सजग भइरहन बाढी पूर्वानुमान महाशाखाको सल्लाह छ। बाढी बारेको अत्यावधिक सूचना हेर्न र आवश्यक परेमा 1155 नम्बरमा सम्पर्क गर्न सकिन्छ। यसैबीच नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन चिनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढेको जनाएको हो। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपिल गरेको छ। साथै भ्रामक सूचनाका पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। पोखराको मुख्य बजार क्षेत्रमा हिजो बेलुका परेको ठूलो वर्षापछि सडकमा आएको भेलबाढीले बगाउँदा आमा छोरीको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उहाँकी 2 वर्षीय छोरी रानी काको ज्यान गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको गैराति र छोरी रानी काको आज बिहान ज्यान गएको हो। श्रीमान कमल दाहालले स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वी चोकतर्फ जाँदै हुनुहुन्थ्यो, तर ठूलो पानी परेपछि स्कुटर रोकेको अवस्थामा छोरीलाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुषमा पनि नालीमा पुग्नु भएको थियो। त्यसपछि आमा छोरी दुवैलाई भेलले बगाएर बिरौटासम्म पुर्याएको थियो। स्थानीय बासिन्दा र प्रहरीले आमा छोरीलाई बिरौटा नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पतालमा पुर्याएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बिएससीएजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढी लगत्तै अवरुद्ध पृथ्वी राजमार्गमा एकतर्फी गाडी चल्न थालेका छन्। भोटे कोशी र त्रिशुली नदीमा बुधबार आएको बाढीले धादिङको बैरेनीबाट गलौदीसम्म काठमाडौँ मुगलिन सडकमा लेदो थुपारेको थियो। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि नै सडक एकतर्फी खोलेको हो। अब बैरेनीमा मात्रै केही लेदो हटाउन बाँकी छ। सडक खुलेसँगै राजमार्गमा अल्पत्र गाडीलाई गन्तव्यमा पठाइएको छ। अहिले तत्काललाई एम्बुलेन्स सुरक्षाकर्मी सहितका आकस्मिक गाडीलाई मात्र चल्न दिएको छ। दिउँसोपछि सार्वजनिक गाडी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको गजुरी प्रहरीले जनाएको छ। त्यस्तै रसुवामा पनि वैकल्पिक सडक मार्गबाट सडक सञ्जालमा जोडिएको छ। काठमाडौँको टोखा सहरे गडखा पुल आप्र नर्जा लचाङ सरमथली पाटीखर्क हुँदै बोगटीटार कालिका स्थानबाट धुन्ची सडक खण्ड सञ्चालन गरिएको हो। त्रिशुलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले छेदविच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अल्पत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न सुरु गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका नागरिकलाई खाना खुवाइसकेपछि उहाँहरूलाई मोटर मार्फत महावीरसम्म पुर्याउने र महावीरबाट झन्डै 1 घन्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट फेरि गाडी मार्फत काठमाडौँ ल्याउने तयारी छ। उहाँले उद्धारको पर्खाइमा रहेका अल्पत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था रहेको बताउनुभयो। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरुद्ध रहेको मध्य पहाडी लोकमार्गलाई मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध फलफुल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकबाट बिहोल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारको प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। गाई जात्रा काठमाडौँ उपत्यका सहित बनेपा, धुलीखेल, पनौती, बाह्रविसी, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, एटौँडा, पोखरा, पाल्पा, गुल्मी, अर्घखाँची लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका जिल्ला र सहरमा मनाउने गरिन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। तर यस वर्ष भोटेकोसी बाढीका कारण त्यस्ता हास्य व्यङ्ग्यका कतिपय कार्यक्रम रोकिएको छ। अब विदेशको खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको क्षयरोग अर्थात टिबी अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक मानिएको संक्रामक रोग क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइना सिडिसीमा औपचारिक रूपमा उद्घाटन गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन T20 श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो 1:15 सुरु हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। नेपाल 4 अङ्कसहित तालिकाको 7 स्थानमा छ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जित निकालेको हो। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै सब सनाखतमा समस्या बाढी मालपत्र धेरै नागरिक अझै उद्धारको पर्खाइमा रसुवाको टिमुरेमा माटोमुनिबाट छ वर्षीय बालिकाको उद्धार भोटेकोशी र त्रिशुलीमा अहिलेलाई बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाई पोखरामा सडकमा आएको भेलबाढीले बगाउँदा आमा छोरीको ज्यान गयो पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन बैरेनीमा केहीले दो हटाउन बाँकी अलपत्र गाडीलाई गन्तव्यतर्फ पठाइयो चीनमा क्षयरोगको अनुसन्धान केन्द्रित नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना रोगको महामारी अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउने र टप इन T20 श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सिएसँग खेल्दै
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
9: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
10: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
11: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
12: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
11: प्रोप्राइटर नरेश महतो गीता महतो
2: सम्पर्क 9765573989
3: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व हिजोदेखि सुरु भएको छ भक्तपुरको दरबार स्क्वायरको तलेजुबाट गिन्ता घिसी नाचको प्रदर्शन सुरु भएको हो हरेक वर्ष जनै पूर्णिमाका दिन बेलुका भक्तपुरको तलेजुबाट गिन्ता घिसी नाच टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ हिजो तलेजुको गिन्ता घिसी नाच निस्किएपछि टोलटोलमा अरू नाच पनि निस्किएको छ गाई जात्राका दिन आज बिहानैदेखि भक्तपुरमा विशेष जात्रा सुरु भएको जनै पूर्णिमाको दिनदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म चल्ने गाई जात्रामा टोलटोलमा घिन्ताङ घिसी सहित विभिन्न नाच नाटक प्रहसन प्रदर्शन गर्ने गरिन्छ सामाजिक सञ्जाल टिकटक र फेसबुक मार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा बाढी पीडितका लागि राहत सामग्री सङ्कलन भइरहेको छ बाढीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न लत्ता कपडा तथा अन्य दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीघरमा राहत सङ्कलन गरिएको हो सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि दक्षिणकाली भक्तपुर भैँसेपाटी काठमाडौँ लगायत विभिन्न ठाउँबाट सर्वसाधारण कपडा खाद्यान्न खानेपानी बिस्कुट लगायतका सामग्री लिएर माइतीघर मण्डला पुगेका थिए विपदको समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै यो पहल थालिएको हो र काभ्रेको धुलीखेल अस्पतालले 100 शैयाको ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गरिरहेको छ नेपाल र जापान दुई देशबीचको सम्झौता अनुसार जापानले 3 अर्ब 60 करोड रुपियाँको अनुदानमा भवन निर्माण भइरहेको हो ट्रमा तथा इमर्जेन्सी सेन्टरमा 16 रोपनी क्षेत्रफलमा निर्माण भइरहेको निर्माण कम्पनीका इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार भवनको कुल क्षेत्रफल झन्डै 74,000 वर्ग फिट रहेको छ भवनलाई विपद आगलागी तथा अन्य आकस्मिक अवस्थालाई पनि ध्यानमा राखेर सुरक्षित बनाउने गरी डिजाइन गरिएको श्रेष्ठले बताउनुभयो अनुसार अत्याधुनिक उपकरण तथा अस्पतालको सय्या सहितको संरचना सन् 2027 जुनसम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आफन्त खोज्दै प्रहरी र अस्पताल धाउनेहरूको संख्या बढ्दै, सब सनाखतमा समस्या, बाढीमा अलपत्र धेरै नागरिक अझै उद्धारको पर्खाइमा, रसुवाको टिमुरेमा माटो मुनिबाट 6 वर्षीय बालिकाको उद्धार। आज गाई जात्रा पर्व मनाइँदै घिन्ताङ घिसी नाचको प्रदर्शनसँगै भक्तपुरमा गाई जात्रा सुरु र काठमाडौँको माइतीघर मण्डलामा बाढी पीडितका लागि राहत सामग्री सङ्कलन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 9756073089, 9804446182 र 9841595225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढ़ी र पहिरोका कारण हालसम्म 616 जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका 616 शवहरूमध्ये सबैभन्दा बढ़ी चितवन जिल्लामा 233 जना रहेका छन्। अन्य जिल्लागत विवरणहरूमा नवलपरासी पूर्वमा 158 जना, गोर्खामा 48 जना, नवलपरासी पश्चिममा 47 जना, दिङमा 45 जना, नुवाकोट 41 जना, तरहुका 31 जना, रसुवाका 13 जना रहेका छन्। विपदको चपेटामा परेका 2301 जनाको उद्धार गरिएको छ, जसमध्ये नुवाकोटबाट 1622 जना, रसुवाबाट 676 जना र धादिङबाट 3 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। यसै गरी काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत र उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 पुगेको छ। उद्धार तथा राहत कार्यका लागि देशभर 4811 जना प्रहरी कर्मचारी परिचालित छन्। भीषण बाढ़ीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरेको छ। आज बिहान 8 बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाको हवाई साधन मार्फत टिमुरे, स्याफ्रोबेसी, दुन्से र मैलुङ इलाकाबाट विदेशी नागरिकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा 113 भारतीय, 26 चिनिया, 15 कोरियन, 4 जर्मन, 2 अमेरिकी, 2 इटालियन र 1 ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका 191 जना सहित हवाई मार्गबाट 2265 जना र स्थल मार्गबाट 200 जना गरी कुल 2465 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा र राहत वितरणको काम पनि निरन्तर चलिरहेको छ। त्रिशुली र धुन्चीमा स्थापित आपतकालीन उपचार केन्द्रहरूबाट हालसम्म 1706 जनाले उपचार सेवा पाएका छन्। प्रभावित जिल्लाहरूमा खोजी उद्धार र राहतका लागि 6700 भन्दा बढी सेनाका जवानहरू परिचालन गरिएका छन्। काठमाडौँबाट त्रिशुलीसम्म स्थल मार्ग र त्यहाँबाट हेलिकप्टर मार्फत टनेलमा 3600 केजी, मैलुङमा 500 केजी र बेत्रावतीमा 220 केजी राहत सामग्री पुर्याइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भाद्र 12 गतेदेखि नै टनेल इलाकामा नेपाली सेनाका 84 जना सहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी 146 जनाको संयुक्त टोली खटिएको छ। धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट 92,68,505 रुपियाँ समेत बरामद भएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघ र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णालीको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भोटेको सिर रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरू नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना, स्वास्थ्य डोरी र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेका छन्। भारतले पठाइसकेको तीन चरणको 60 मेट्रिक टन राहत सामग्रीमा अस्थायी आश्रयका सामग्री, कम्बल, सरसफाई सामग्री, बत्ती र औषधि रहेका छन्। बाढीबाट ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको अवस्थामा भारतले राहतका अतिरिक्त खोज तथा उद्धारमा सहयोगको प्रस्ताव पनि गरेको थियो। नेपालले भने हाल आफ्नै सुरक्षा निकायले खोज तथा उद्धार सञ्चालन गरिरहेको भन्दै विदेशी उद्धार टोली परिचालनका आवश्यकता नरहेको जनाएको छ। भारतले विशेष टनेल रेस्क्यू टीम पठाउने तयारी गरेको जनाएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहिबार व्हाइट हाउसमा आयोजित एक समारोहपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। त्यस्तै श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई $10,00,000 मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै अस्ट्रेलियाले बाढीबाट प्रभावितहरूका लागि $50,00,000 अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ। त्यस्तै बेलायतले भोटेकोसी बाढीबाट प्रभावित नेपालका लागि उद्धार तथा राहत कार्यमा सहयोग गर्न 5 मिलियन पाउन्ड अर्थात करिब 1,04,00,000,000 रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनतनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको सन्देशमा पुटिनले पहिरो तथा बाढीका कारण धेरै नागरिकको ज्यान गएको र ठूलो विनाश भएको भन्दै समवेदना प्रकट गरेका छन्। सरकारले बाढीबाट क्षतिग्रस्त सड़क तथा पुल सञ्चाल तत्काल पुनर्स्थापना गर्न र भारत र चीनसँग बेली ब्रिज सहायता मागेको छ। रसोमा आएको विनाशकारी बाढीका कारण 42 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सरकारले भारत र चीनलाई औपचारिक रूपमा सहयोगका लागि पत्राचार गरेको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिएका छन्। भारतले एउटा बेली ब्रिज नेपालमै उपलब्ध रहेको र त्यसलाई तत्काल प्रयोग गर्न सकिने समेत जनाएको छ। नेपाल चीन सीमा क्षेत्रमा पर्ने केरुङ नाका आसपासमा अचानक आएको भोटेकोसीको भीषण बाढी र पहिरोले सीमावर्ती क्षेत्र मात्र होइन भूगोलकै स्वरूप बदलिदिएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो 3D तस्विर र भूगर्भविदहरूको विश्लेषणले यो महाविपदको यस्तो भयानक तथ्य बाहिर ल्याएको छ जसले चोकैलाई स्तब्ध बनाउँछ। विज्ञहरूका अनुसार यो विनाशको श्रृंखला चिनिया भूभागबाट नभई नेपालतर्फको चोकिया नदीको माथिल्लो तटीय क्षेत्रबाट शुरू भएको थियो। झण्डै 5,140 मिटरको अत्याधिक उचाइमा रहेको हिमनदी भत्किएपछि एउटा चट्टानका टुक्राहरू तीव्र गतिमा तल छर्न थालेका थिए। तीव्र ढलानका कारण बाटोमा रहेका खुकुला माटो र ढुङ्गाहरूलाई स्वार्दै यो केवल बाढी मात्र रहेन एउटा विशाल लेदो भावमा परिणत भएको थियो। यो भयानक लेदो नेपाल र चीनको सीमा नदी गुवाबी सियाको हुँदै दोङलिङ साङपो नदीमा मिसिएर सिधै केरुङ नाकामा बज्रिन पुगेको थियो। यो पहिरो विनाशकारी हुनुको मुख्य कारण यसको उद्गम स्थल र केरुङ नाका बीचको उचाइको ठूलो खाडल रहेको जनाइएको छ। 5,140 मिटरको उचाइबाट शुरू भएको पहिरो 1,800 मिटरमा रहेको केरुङ नाकासम्म आइपुग्दा करिब 20 किलोमिटरको दूरीमा 3,300 मिटरको ठाडो उचाइ गिरावट भएको तथ्याङ्क भइरहेको छ। तथ्याङ्क अनुसार बुधबार बिहान चिनिया समयअनुसार 10:52 हिम नदी भत्किएको थियो र मात्र 7 मिनटपछि अर्थात 10:59 नै पहिरो केरुङ नाका आइपुगेको थियो। प्रति सेकेन्ड 50 मिटरको अकल्पनीय औसत गतिमा बगेको यो लेदोका कारण मानिसहरूलाई जोगिनका लागि सोच्ने समय समेत मिलेको थिएन। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेक माइन्डलाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 9817888254 र 9456690042।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू: बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4943 5880 र 98550 26 44
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको भोटेको सीमा 10 भदौमा आएको विनाशकारी बाढीमा पनि बेपत्ता भएका मध्ये 616 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्म बेपत्ता मध्ये 616 जनाको शव फेला परेको जस अनुसार रसुवामा 13, नुवाकोटमा 41, थादिङमा 45, चितवनमा सबैभन्दा धेरै 233, गोर्खामा 48, तनहुँमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म 2301 जनाको उद्धार गरिएको छ। अनुसार रसुवाबाट 676, नुवाकोटबाट 1622 र धादिङबाट 3 जनाको उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 554 जना बेपत्ता भएका छन्। चिनी अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ। समाचार संस्था सिन्हुवाका अनुसार शनिबार बिहानसम्म सिचुवान अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपदग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ। स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै मानवीय जनशक्तिको समेत प्रयोग गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरुङमा गएको यस प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ। हाल सो क्षेत्रमा उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्। विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा व्यवहारी शेष शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका 233 शव मध्ये 8 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख गरिएको छ। यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारी शेष शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नु अघि सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा लेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाट स्थित खुल्ला स्थानमा आजदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। भारतले रसुवाको भोटेको सीमा आएको भीषण बाढीमा परेर अहिलेसम्म 320 जना भारतीय नागरिक बेपत्ता भएको बताएको छ। भारतीय विदेश मन्त्रालयले नेपालको बाढीमा अहिलेसम्म 320 भारतीय बेपत्ता भएको बताएको हो। मन्त्रालयले अहिलेसम्म 84 भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ, जसमा तमिलनाडुका 21 जना रहेका छन्। विदेश मन्त्रालयले अन्य 149 भारतीय नागरिक चीनबाट सुरक्षित नेपाल पुगेको पनि बताएको छ। मन्त्रालयका अनुसार झण्डै 400 भारतीय नागरिक चीनमा सुरक्षित रहेका सन्। त्यस्तै अहिलेसम्म बेपत्ता भएका मध्ये 616 जनाको शव फेला परेको छ भने बेपत्ता मध्ये 616 जनाको शवमा 233 जना चितवनको र सोमा 13, नुवाकोटमा 41, थादिङमा 45, गोर्खामा 48, तनहुँमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जनाको शव फेला परेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।

प्रहरीबल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट 92,68,505 रुपियाँ बरामद भएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। वैदेशिक भूराजनीतिक स्वार्थको तितो अनुभव र भौगोलिक जटिलताका कारण नेपाल सरकारले उद्धारका लागि 12 देशबाट आएका प्रस्तावलाई अस्वीकार गरेको छ। विगतमा विपदका बेला सहायता गर्ने क्रममा केही देशहरूले प्रत्यक्ष र परोक्ष दुवै रूपमा भूराजनीतिक स्वार्थहरू प्रकट गरेको अनुभव सरकारी अधिकारीहरूसँग छ। तत्काल मानवीय उद्धारमा अग्रसर देखिए पनि कालान्तरमा अब पुग्यो गइदियो भन्दा पनि अझै जाने बेला भएको छैन भन्दै बस्न खोज्ने प्रवृत्ति विगतमा देखिएको थियो। यसको सबैभन्दा टटकारो दृष्टान्त 2072 वैशाखको महाभूकम्प लगत्तै सुरक्षा प्रयोजनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावर नियन्त्रणमा लिन खोजिएको घटनालाई सरकारी अधिकारीहरूले उदाहरणका रूपमा अघि सारेका छन्। अर्कोतर्फ यो बाढी चीनतर्फ जाँदा उता पनि ठूलो संख्यामा हताहती भएको छ। चिनिया सीमासँग जोडिएको क्षेत्र हुनाले नेपाली पक्ष बढ्ता संवेदनशील देखिएको छ। अन्तर्राष्ट्रिय संस्थाहरू तथा अन्य देशहरूले यस क्षेत्रलाई तिब्बती भूमि भनी चित्रित गरेको र विदेशी मीडियामा चिनिया भूमि नभई तिब्बत मात्र उल्लेख भएको विषयलाई चीनले गम्भीरताका साथ नोटिसमा लिएको छ। मानवीय उद्धारको विषयलाई भूराजनीतिकरण गर्न खोजेको भन्दै चीन असन्तुष्ट रहेको र यसको प्रभाव आकस्मिक उद्धार सहायतामा समेत देखिन सक्ने जानकारहरूले बताएका छन्। नेपाल चीन सीमा क्षेत्रको लेहेन्दी खोलामा थिए नेपाली भूभागमा हिम पर्वत खसेर शुरू भएको विशाल बाढीले रसुवा नुवाकोट धादिङ र तल्लो तटीय क्षेत्रमा ठूलो विपत्ति निम्ति आएको छ। मृतक मध्ये 500 भन्दा बढी 33 विभिन्न देशका नागरिकहरू रहेका कारण यो संकटले अन्तर्राष्ट्रिय रूप लिएको छ। बाढीमा परेका आफ्ना नागरिकको आपतकालीन सहायता तथा उद्धारका लागि भारत चीन अमेरिका बेलायत क्यानाडा बंगलादेश पाकिस्तान श्रीलंका अस्ट्रेलिया टर्की दक्षिण कोरिया जापान लगायत 12 भन्दा बढी देशले नेपाल सरकारसँग अनुमति मागेका छन्। ती राष्ट्रहरूले मुख्यतया 3 प्रकारका सहयोगको प्रस्ताव गरेका छन्। तर विपदका बेला वैदेशिक भूराजनीतिक स्वार्थको तितो अनुभव र भौगोलिक जटिलताका कारण नेपाल सरकारले उद्धारका लागि 12 देशबाट आएका उद्धार टोलीको प्रस्तावलाई अस्वीकार गरेको छ। यद्यपि सुरुङभित्र फसेकाहरूको प्राविधिक उद्धारका लागि भने नेपालले चीन र भारतसँग विशेष सहायता अनुरोध गरेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.21 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11-12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सबैभन्दा पहिले मुख्य खबर। भोटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 626 जना पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितका काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमिन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढीको जोखिम भने कायमै। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी बिहान 10 बजेको अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोरखामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाका शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा व्यवहारिसी शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढीपछि जिल्लामा अहिलेसम्म संकलन भएका 233 शव मध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6.75 करोड रूपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अति प्रभावित सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। आज बाढी र वर्षाबारी सम्बन्धित महाशाखाले पूर्वानुमान सहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी बुधबार भोटेकोशी रसुवामा आएको बाढीपछि त्यस क्षेत्रमा थप बाढीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ। यसबारेमा बाढी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखो रहन भने आग्रह गरिएको छ। बाढी बुलेटिन अनुसार चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्विरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ्दै गएको छ। यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुङ्गा माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ। त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढीविद विनोद पराजुलीले बाढीको खतरा बढेमा पूर्व सूचना जारी हुनेछ। भोटेकोशीमा बाढीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो। महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यी क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ। त्यसैले सतर्कता अपनाउन आवश्यक छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका

0: आएर ल्याएको सेप फोड्ने 29 जना पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन, आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका, पहिचान हुन नसकेका सब जमिन मुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा, नुवाकोट र धादिङका बाढी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले बुधबारको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबै माथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ

पालचिन सीमावर्ती केरुङ जिरोङ नाकामा भएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोलीसहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरुङमा गएको यो प्राकृतिक विपदका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपाल तर्फबाट शुरू भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी ट्वेन्टी क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 खेल्दैछ। यो खेल डार्विनको मारारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार र 2 खेलमा जित निकालेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशीबाडीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका सब जमिन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटे कोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढीको जोखिम भने कायमै। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी ट्वेन्टी श्रृङ्खलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्क सँग।
3: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819 32811 र 9863573687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512200।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर,
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।

तपाई सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: हेलो
1: हेलो बुढी के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर्दा तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। अपर त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र 35 जना भन्दा बढी मानिस फसेको भन्दै आफन्तले उद्धारको माग गरेका छन्। सुरुङभित्र थुनिएका इन्जिनियर विनोद पाण्डेका परिवारसहित अन्य आफन्तजनले आफ्ना मान्छेको तत्काल जीवितै उद्धार गर्न सरकारसँग हार गुहार गरिरहेका छन्। आफन्तजनका अनुसार सुरुङभित्र 35 जना भन्दा बढी थुनिएको जानकारी आएको छ। यदि स्वदेशी उपकरण र प्रविधिबाट उद्धार सम्भव छैन भने ढिला नगरी विदेश भए पनि आवश्यक उपकरण मगाएर सुरुङ खोलेर उनीहरूको ज्यान जोगाउन सरकारसँग जोरदार माग गरिएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले 623 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहानसम्म बाढीमा परि ज्यान गुमाउनेको संख्या 623 पुगेको छ। फेला परेका शवहरूमा सबैभन्दा धेरै चितवनमा 233, नवलपुरमा 158, नुवाकोटमा 51, गोर्खामा 48, धादिङमा 45, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र रसुवामा 13 जना रहेका छन्। यस विनाशकारी बाढीपछि अझै 2426 जना सम्पर्कविहीन छन्, जसमा नेपाल प्रहरी, सेना, जलविद्युत आयोजनाका कर्मचारी, 517 विदेशी नागरिक र 127 गैर आवासीय नेपाली रहेका छन्। घाइते 101 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा टोलीहरूले खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेका छन्। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा रोकिएका यात्रुहरूका लागि निशुल्क उद्धार गाडी सञ्चालनमा ल्याएको छ। नुवाकोटको विदुरदेखि काठमाडौँसम्म दैनिक 2 पटक यी गाडीहरू आवत जावत गर्नेछन्। कामको सिलसिलामा उता अड्किएर काठमाडौँ फर्किन चाहने वा प्रभावित क्षेत्रमा आफ्ना आफन्त खोज्न जानुपर्ने जो कोहीले यो निशुल्क सेवा लिन सक्नुहुनेछ। यात्रुको सहजताका लागि गाडीमा नगर प्रहरी समेत खटाइएको छ। आज आफै सभा गृह पुगेर काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोले टोलीलाई उच्च मनोबलका साथ सेवामा खटिन निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको सर्बिया भ्रमण स्थगित भएको छ। भोटेको सीमा आएको बाढीपछि मन्त्री खनाल भ्रमणमा नजाने हुनुभएको उहाँको सचिवालयले जनाएको छ। मन्त्री खनाल असलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ 15 र 16 गते उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: रसुवा बाढीमा परे चितवनका विभिन्न स्थानबाट संकलन गरिएका 233 वटा शव मध्य पहिचान हुन नसकेका 229 वटा शवलाई जमिन मुनि गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान भएका 4 वटा शव बाहेक बाँकी शवहरू सड्न र गल्न थालेपछि दुर्गन्धका कारण महामारी फैलिने उच्च जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय चितवनले यो कठिन निर्णय लिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बेबारीसे शव व्यवस्था निर्देशिका 2083 बमोजिम भरतपुर एक स्थित देवघाटमा यी शवहरूको अन्तिम संस्कार गरिनेछ। भविष्यमा आफन्तले पहिचान गर्न सकुन् भनेर प्रत्येक शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका साथ विस्तृत अभिलेख सुरक्षित राखिनेछ। बाध्यताका कारण यस्तो निर्णय लिनु परेको भन्दै प्रशासनले पीड़ित परिवारजन समक्ष क्षमा याचना समेत मागेको छ। भारतले सुरुङ उद्धार टोली नेपाल पठाएको छ। टनेल रेस्क्यू अपरेशनका लागि 11 सदस्य चिकित्सक प्यारामेडिक्स तथा रेकी टोली काठमाडौँ आइपुगेको जानकारी भारतका विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल मार्फत दिनुभएको छ। रेकी अपरेशन आजैदेखि शुरू गर्ने तयारी छ। भारतले खाद्यान्न प्याकेट तथा पानी शुद्धिकरण गर्ने ट्याब्लेटहरू सहितको राहत सामग्रीको तेस्रो खेप विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेको छ। रसुवा बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने 29 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गस्तीका क्रममा उनीहरूलाई रकम निकाल्दै गरेको अवस्थामा नियन्त्रण

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार।
5: हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढ़ी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर यस्तो आग्रह गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर उहाँले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन् भनेर बुदागत रूपमा टिपाउनु भएको छ, जसमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिनुपर्ने विषय छ। अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दियोस् उहाँले भन्नुभएको छ। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फँसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकता अनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लियोस्। यसअघि आङदेम्बे नुवाकोट लगायत क्षेत्रमा आफै निरीक्षणमा हुनुहुन्थ्यो। निरीक्षणका क्रममा आङदेम्बेले गृहमन्त्री सुदन गुरूङलाई पनि भेट्नु भएको थियो। काठमाडौँ फर्केपछि आङदाम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्नुभयो। भेटमा आङदाम्बेले हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु भन्नुभएको छ। उहाँले प्रधानमन्त्रीलाई भन्नुभएको छ, नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ, तर रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुहोस् उहाँको भनाइ छ। निर्माण व्यवसाय महासंघले बाढ़ी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन आवश्यक सवारी साधनको जोह शुरू गरेको छ। सोही क्रममा महासंघले आफ्नो सदस्यहरूसँग पिकअप, मिनी ट्रक लगायतका सवारी साधन उपलब्ध गराउन माग गरेको हो। ती सवारी साधन पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी मानवीय सहायताको काममा उपयोग गरिने महासंघले जनाएको छ। महासंघले आफ्नो सवारी साधन उपलब्ध गराउन महासचिव शिवहरि घिमिरे, उपमहासचिव मंगलबहादुर साई, कार्यालय प्रमुख प्रेम सिंह ऐर र हेल्लो महासंघ अन्तर्गत अभिनय लाई सम्पर्क गर्न सूचित गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने काम अगाडि बढ़ाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति शुरू गरिएको छ। रसुवाको धुन्चे क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने काम भइरहेको छ। भोटेकोशी नदीमा अझै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थानमा सार्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बोटेको सिनादीमा आएको भीषण बाढीले 623 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहानसम्म बाढीमा परिज्यान गुमाउनेको संख्या 626 पुगेको छ। फेला परेका शवमा सबैभन्दा धेरै चितवनमा 233, नवलपुरमा 158, नुवाकोटमा 51, गोर्खामा 48, धादिङमा 45, नवलप्रासी पश्चिममा 47, तनहुमा 31 र रसुवामा 13 जना छन्। यस विनाशकारी बाढीपछि अझै पनि 2,426 जना सम्पर्कविहीन छन्, जसमा नेपाल प्रहरी, सेना, जलविद्युत आयोजनाका कर्मचारी, 517 विदेशी नागरिक र 127 गैर आवासीय नेपाली रहेका छन्। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा रोकिएका यात्रुका लागि निशुल्क उद्धार गाडी सञ्चालनमा ल्याएको छ। नुवाकोटको भिदोरदेखि काठमाडौँसम्म दैनिक दुई पटक यी गाडीहरू आवतजावत गर्नेछन्। कामको सिलसिलामा उता अड्केर काठमाडौँ फर्कन चाहने प्रभावित क्षेत्रमा आफ्ना आफन्त खोज्न जानुपर्ने जो कहिले यो निशुल्क सेवा लिन सक्नुहुनेछ। चीनले नेपाललाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कारको विमान र सुरुङ सम्बन्धी विज्ञको दुईवटा टोलीसँगै नेपाल सरकारलाई 20,00,000 अमेरिकी डलर नगद सहयोग पठाइँदैछ। यसअघि अन्य दलले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले राहत सामग्री पठाइसकेको छ। अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ। यसका साथै अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184923।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: पहाडीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 9765073089 9804446182 र 9841952525।
5: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो। नभए कोरिया जाऊ, 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855077061 र 9855077053।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 जना भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ सुरु। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष काङ्ग्रेसको माग। भोटेकोशीमा बाढी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाइ। र नेपालका बाढी पीडितका लागि टप N20 श्रृङ्खला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढीका कारण 626 जना भन्दा बढीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 जना भन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 वटा शव मध्ये अहिलेसम्म 6 वटाको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 वटाको मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब DNA परीक्षणका लागि नमुना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढीमा बेपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 बजे जारी गरेको सूचनामा थप 3 जना पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ सुरु गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत बढे प्रधानमन्त्री बालेन्द्र शाहलाई 9 बुधे माग बुझाउनु भएको छ। केही बाढी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ, भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनः सञ्चालन र शव व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको काँग्रेस सांसद आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरू मध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनु भएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न आङदेम्बेले माग गर्नु भएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फँसेको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सडक खोलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-4943-33 4935555

0: द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बत तर्फको साङबु री हिम शिखर निहाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसङ्घले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जुन 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए तर दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ्न सकेको छैन। अब खेल खबर। बुधबार रसुवाको भोटेको सीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन T20 श्रृङ्खला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात् गोलापत्थर समेत गरिने नर्दर्न टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरुष क्रिकेट टोली अहिले भिक्टोरिया सीए इलेभेनसँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए इलेभेनलाई 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अङ्कसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ सुरु। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष काङ्ग्रेसको माग। भोटेकोसीमा बाढी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान। युद्धका कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाई। र नेपालका बाढी पीडितका लागि टप इन T20 श्रृङ्खला मार्फत सहयोग अभियान।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।

0: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
1: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
2: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रमा चलिरहेको छ। यसरी निकालेका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न तथा द्रव्य दान गर्ने परम्परा छ। गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवंगत भएका व्यक्तिले गाईको पुच्छर समातेर वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। यी विश्वासका आधारमा राजधानीको बसन्तपुर, इन्द्रचोक, बांगेमुढा, लगन, ओम बहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, दिल्ली बजार, जय बागेश्वरी, चाबहिल, गोकर्ण, साँखु, टोखा र किर्तिपुर लगायतका ठाउँमा गाई जात्राका झाँकी निकालिएका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विभिन्न कार्यक्रम गरी आयोजना गरेर देशभर शुरू भएको हो। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाई जात्राका क्रममा हनुमान ढोकामा रहेको राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिन्छ। गाई जात्रा क्रममा प्रदर्शन, सामाजिक विकृति विरूद्ध व्यङ्गात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत समेत गाइन्छ। यस वर्ष भने भोटेको छैन, त्रिशुली नदीमा आएको बाढीका कारण धेरैको निधन भएकाले प्रहसन लगायतका हास्य व्यङ्गात्मक कार्यक्रमहरू आयोजना गरिएका छैनन्। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितहरूलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सड़क तथा पैदल मार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यही खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई गाडी मार्फत महावीरसम्म पुर्याइनेछ। महावीरबाट झण्डै 1 घण्टा पैदल हिँडेपछि चौगटी पुगेन, त्यहाँबाट काठमाडौँ ल्याइने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो। यसका लागि प्रदेश सरकारले निशुल्क 45 बसको व्यवस्था गरेको छ। धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपान लगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरेको जनाइएको छ। बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको निशुल्क उद्धार गर्न काठमाडौँ महानगरपालिकाले थप एउटा गाडी सञ्चालनमा ल्याएको छ। हिजो एउटा गाडी मार्फत शुरू गरेको सेवा पहिलो दिन 2 बालबालिका, 9 महिला र 8 पुरुष गरी 19 यात्रुको उद्धार गरेर काठमाडौँ ल्याएको महानगरपालिका जनाएको छ। आजदेखि 2 गाडी मार्फत सेवा सञ्चालन गरिएको छ। तीमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँसम्म यात्रु ओसार पसारमा प्रयोग हुँदै आएको 19 गाडी मात्रै थियो भने अब 10 यात्रु क्षमता भएको थप अर्को गाडी आजबाट सञ्चालनमा आएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भोटेको सी बाढीमा परि घाइते भएका 7 आइसियूमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सडाईका अनुसार अस्पतालमा उपचाररत 29 7 आइसियूमा उपचार भइरहेको, उपचाररत 6 डिस्चार्ज गरेको तथा 1 उपचार क्रममा ज्यान गएको उहाँले बताउनुभयो। अस्पतालका अनुसार आइसियूमा उपचाररतमा अशोक श्रेष्ठ, बालबहादुर घरती, बिनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन्। यस्तै उपचारपछि डिस्चार्ज हुनेमा गिरिलाल बुढाथोकी, कर्मा जन नगरकोटी, निम दोर्जे शेर्पा, रूपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ छन्। उपचार क्रममा 25 कुशल मगरको ज्यान गएको अस्पतालले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। गाई जात्रामा दिवंगत आफन्तको सम्झना झाँकी सहित नगर परिक्रमा चल्दै र धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउँदै काठमाडौँ महानगरका पनि 2 बस सञ्चालन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: Strādāji nispokšā.
1: Sodies FM, Tirana Betublu, 2 MHz.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुरुङ उद्धारका लागि भारतबाट आएको 11 सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय टोली परिचालित भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको जानकारी दिनुभयो। उहाँले सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास गरिरहेको जानकारी दिनुभएको छ। उद्धार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था जटिल रहेका स्थल मार्गबाट हुने प्राविधिक सहयोग मार्फत सरकारले प्राथमिकता दिएको जानकारी उहाँले दिनुभएको छ। हवाई मार्गबाट हेलिकप्टर प्रयोग गरेर सहयोग गर्न आउनेहरूका लागि भौगोलिक जटिलताका कारण जनसमस्या हुने उहाँले जानकारी दिनुभएको छ। यो जटिल भूगोल र आकस्मिक बाढीले त्यहाँको जमिनमा पारेको प्रभावका कारण उद्धार कार्यमा अत्यन्त संवेदनशील हुनुपर्ने अवस्था रहेको छ। विशेष गरी यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले सरकारले त्यहाँ कार्यरत भूगोललाई राम्ररी बुझेका स्थानीय सुरक्षाकर्मीको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य सञ्चालन गरिरहेको छ मन्त्री खनालको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले सुरुङमा फँसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्र राष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताउनु भएको छ। आज परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहयोग मागिएको बताउनु भएको हो। उहाँले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापन लगायतका कार्यमा मित्र राष्ट्रहरूको सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभएको हो। नेपाल टेलिकमले रसुवाको तिर्सुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएको संचार मन्त्रालयले जनाएको छ। यस्तै रसुवा जिल्लाकै तोप्चे बीटीएस टावर मार्फत पनि आजदेखि सेवा सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धनले प्राविधिकहरू त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेको र साइट सञ्चालन गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बोटेको शिवबारीमा परेकाहरू मध्ये 4,000 जनाको सकुशल उद्धार गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म 187 जना विदेशी नागरिकको उद्धार भएको छ। विपदमा 24 जना अझै बेपत्ता छन्। जटिल भौगोलिक अवस्था र सुरुङभित्र फँसेकाको उद्धारका लागि सरकारले छिमेकी मुलुकसँग विशेष प्राविधिक र जनशक्ति माग गरेको छ। यसै क्रममा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य शुरू गरिसकेको छ भने चीनबाट सुरुङ उद्धार टोली शीघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिनुभयो। भारतबाट हालसम्म 57 टनभन्दा बढी राहत सामग्री आइसकेको छ। चीन, जापान र अस्ट्रेलिया लगायतका मुलुकले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन्। मन्त्री खनालले भारतीय विदेश सचिव एस जयशंकर र चिनिया विदेश मन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभएको छ। दादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, अदमटार, बेनिनटार, क्युरिनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको हो। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यससँगै 10 पदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएपछि सड़क सम्पर्क विच्छेद भएको थियो। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवाको बटेको सीमा आएको बाढ़ीको उद्गम स्थल लेहेन्दे खोलामा फेरि दुईवटा ससाना तालहरू निर्माण भएको विज्ञहरूले बताएका छन्। हिमाल हिमनदी र हिउँ पहिरोको बारेमा अध्ययन अनुसन्धानमा संलग्न चिनिया वैज्ञानिक गुवर सियोङ चङले सार्वजनिक गरेको सेटेलाइट तस्विरमा हिउँ पहिरो खसेको तल्लो भाग लेहेन्दे खोलामा लहरी लगाएर दुईवटा साना ताल निर्माण भएको देखिएका छन्। चिनिया वैज्ञानिक गुवर सियोङ चङसँग अध्ययन अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक डाक्टर नितेश खड्काका अनुसार नेपालको सिमानाभित्रै दुईवटा ससाना तालहरू देखिनुले ती तालको पानी जति बेला पनि बग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाका मापदण्ड अप्नाउन जरूरी छ। हिउँ विज्ञ डाक्टर खड्काले भन्नुभयो, यो घटनापछि देखिएका तालको आकार हेर्दा धेरै ठूलो मात्रामा पानी जमेको जस्तो त लाग्दैन, तर पनि पानी जति बेला पनि बग्न सक्छ। उहाँका अनुसार दुवै ताल फुटे पनि तल्लो तटीय क्षेत्रमा पहिलेको जस्तो ठूलो जोखिम भने हुँदैन। डाक्टर खड्काले भन्नुभयो, तल्लो क्षेत्रका घर जग्गा भौतिक पूर्वाधार बग्न र नोक्सानी हुन बाँकी केही छैन। योभन्दा बढी क्षति हुनलाई 10 गतेको भन्दा ठूलो बाढी आउनुपर्छ। यी ससाना तालमा धेरै मात्रामा पानी देखिँदैन, तर पनि हाल सुरुङभित्र फँसेका व्यक्तिको उद्धारको काम भइरहेका बेला त्यसलाई असर पार्न सक्छ। त्यसैले समयमै उद्धारको काम सक्नु आवश्यक हुन्छ, उहाँको भनाइ छ। रसुवा स्थित माथिल्लो तिर्सुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसको सुरक्षित उद्धारका लागि चिनिया विज्ञ टोली खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा उत्रिएको हो। अत्यन्तै जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। चिनिया हेलिकप्टर मार्फत सोझै तिर्सुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्नेछ। प्रधानमन्त्री कार्यालयले पठाएको प्रेस नोटमा सो कुराको उल्लेख गरिएको छ। कार्यालयका अनुसार संयुक्त टोलीले सुरुङभित्रको वस्तु स्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। भोटे कोशीको विनाशकारी बाढीमा परि बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिन मुनि व्यवस्थापन शुरू भएको छ। आज बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडै गलेर महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम शवहरूलाई जमिन मुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै आज दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नम्बर 1 स्थित रामनगर र देवघाटको बीचमा पर्ने जंगल क्षेत्रमा शवहरू गाड्न सुरक्षित गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा 233 शव संकलन भएका छन्। तीमध्ये 6 शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ भने बाँकी शवहरू अत्यधिक सडै गलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न लागि हो। एसपी पौडेलले घटनास्थलबाट दिएको जानकारी अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अप्नाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ। पौडेलका अनुसार डीएनए संकलन र प्रोफाइलिङ खाडलमा राख्नु अघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए र नमूना संकलन गरिएको छ। सरकारले नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्र संघको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने भन्दै दुई निकाय संघको समन्वय मार्फत परिचालन गर्ने बताउनु भएको हो। परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले उद्धारका लागि इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने उल्लेख गर्नुभयो। भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै विदेशी उद्धार टोलीलाई नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्र संघको समन्वयमा अनुमति प्रक्रिया मिलाइएको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल टेलिकमले रसुवाको तिर्सुली त्रिए जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, क्युरिनी टार हुँदै मास टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार।
1: होइन,
0: भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 97 625 73 89 98 0 74 46 142 86 र 98 4 91 95 225।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9850551584, 9651549998।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
4: हेलो आयन, के छ?
5: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँ।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन सुरु।
0: सरकारको अनुमतिपछि सुरुङको उद्धारमा भारतीय र चिनियाँ टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेकाले उद्धारमा कठिनाई भइरहेको भनाई।
1: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाई।
0: अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाई।
1: र टप इन द टी20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल 1 पराजित। नेपालका बाढी पीडितका लागि श्रृङ्खला मार्फत सहयोग अभियान।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
3: फोन 056-421-261, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौ। एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ तपाईको सपनाको घर, किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशीको बाढीका कारण ज्यान गुमाएका मध्ये अहिलेसम्म 669 जनाको शव फेला परेको छ। यस्तै 2362 जना हराइरहेका विवरण प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभयो। प्रहरीको तथ्याङ्क अनुसार ज्यान गुमाउने 669 जना मध्ये 148 जना महिला, 268 जना पुरुष, 22 जना बालबालिका र 20 जना बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अङ्गहरू फेला परेका छन्। फेला परेका शवहरू मध्ये 20 पहिचानपछि कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक छन् भने 523 जना विदेशी नागरिक बेपत्ता छन्। उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्ले अहिलेसम्म 2301 जनाको सफल उद्धार गरेको जानकारी दिनुभयो। उद्धार गरेका मध्ये 1506 जना पुरुष र 795 जना महिला छन्। विपद प्राधिकरण प्रभावितका लागि नुवाकोटमा 9 होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ झण्डै 1000 व्यक्तिले आश्रय लिइरहेका छन्। धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको भए पनि त्यहाँ कोही पनि नरहेका प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यमा तालिम प्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। साथै शव संकलन, पहिचान, कानूनी सहायता तथा मुसुलका लेखनका लागि छुट्टा छुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेका प्रहरीले जनाएको छ।
1: यसैबीच बाढी प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फोरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न रेफ्रिजरेटिङ कन्टेनरको अभाव खड्किएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावित बनाउन विशेष बुट, 10 वायरलेस ट्र्याकिङ डिभाइस र 100 केजीसम्म भार बोक्न सक्ने ट्रान्सपोर्टेसन ड्रोन तत्काल आवश्यक रहेको बताउनु भएको छ। घटनास्थल दलदल युक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उहाँले स्पष्ट पार्नुभयो।
0: विपदको मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ। चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको यस्तै बाढीले बगाएर ल्याएको बैंकको भल्ट अर्थात् सेफ फोडेर चोरी गर्न खोज्ने 29 जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको प्रवक्ता काखलेले बताउनुभयो। सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काखलेले उल्लेख गर्नुभएको छ।
1: यसबीच बाढीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने कार्कीले बताउनुभयो। यस्तै चितवनमा पनि शव पहिचानमा समस्या भएको छ।
0: यसैबीच भोटेकोसीको बाढीमा बगेर चितवन पुगेका र पहिचान नखोलेका शवहरूको भने सुरक्षित व्यवस्थापन शुरू भएको छ। शवहरू अत्यधिक सडे गलेर दुर्गन्ध फैली महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसोदेखि भरतपुरको रामनगर र देवघाट बीचको जंगल क्षेत्रमा शव गाड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनमा संकलन गरिएका 233 शव मध्ये 6 मात्रै आफन्तको जिम्मा लगाइएको छ। बाँकी शवहरूलाई भने भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै उत्खनन गर्न सकिने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको वैज्ञानिक मापदण्ड अपनाएर व्यवस्थापन भइरहेको छ। प्रक्रिया अनुसार हरेक शवको डीएनए नमूना संकलन गरी विशेष ब्यागमा सांकेतिक नम्बर सहित 1.5 गहिरो खालमा पुर्नेछ। शव गाडिएको ठाउँको जीपीएस म्यापिङ गर्नुका साथै बाहिरपट्टि सांकेतिक नम्बर अंकित कंक्रिटको स्ट्याण्ड खडा गरिनेछ। बेपत्ता आफन्तले आफ्नो जिल्ला अस्पतालमा दिएको डीएनए नमूना यी शवहरूसँग मिलेमा चितवनमा पुगेर प्रहरीको रोहबरमा शव खनेर बुझी लिन सक्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।
1: भोटेकोसी बाढीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारका लागि यसअघि आज भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ सुरु गरिसकेको छ।
0: यसैबीच नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जलविद्युत आयोजनामा फँसेका कामदारको उद्धारमा ठूलो चुनौती रहेको बताउनु भएको छ। बाढी र लेदोले संरचना पुरिएपछि प्रारम्भिक चरणमा त्रिशुली त्रिशुली 3A र 3B आयोजना स्थलको सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गराउन मुस्किल परेको छ। पछि हेलिकप्टर मार्फत सर्वे टोली पठाएर स्थान पत्ता लगाएको र अहिले एस्काभेटर तथा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उत्खनन एवं उद्धारमा खटिएको छ। त्रिशुली एको पावर हाउस भूमिगत भएकाले भित्र हावा सञ्चित हुने सक्ने हुँदा कामदार जीवितै रहने आशा रहेको छ। त्रिशुलीका अन्य आयोजनाबाट भने झण्डै 350 कामदारलाई सुरक्षित निकालिसकिएको छ। विपदका बेला संचार अवरुद्ध हुनुका साथै राज्यसँग आवश्यक स्रोत र विशेषज्ञताको कमी देखिएको उल्लेख गर्दै श्रेष्ठले आवश्यकता परे विदेशी सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्राधिकरणले अवरुद्ध विद्युत प्रणाली सुधार गरी नुवाकोटमा वैकल्पिक व्यवस्थाबाट बत्ती बालेको छ भने रसुवातर्फ पनि आज अबेरसम्म भए पनि विद्युत नियमित गर्ने लक्ष्य राखेको छ। नेपाल विद्युत प्राधिकरण

0: 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-333, 4-93-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
4: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
5: इतिहास, गाथा र कथा, गाँठका कुरा,
4: गाँठका कुरा।
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू। सरकारको अनुमति पछि सुरुङको उद्धारमा भारतीय सिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार नगरेको बताउनु भएको छ। सरकारले सुरुङभित्र फँसेका व्यक्ति लगायतको ज्यान जोगाउन विदेशी विशेषज्ञको सहायता अस्वीकार गरेको चर्चाका बीच परराष्ट्र मन्त्री खनालले जवाफ दिनुभएको हो। परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरु विदेशी देशबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो। भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका देशले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले विपदले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भन्दै मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो। तर सुरक्षा निकायको क्षमता र स्रोत भन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाँको भनाइ छ। दाता सम्मेलन गर्ने बारे प्रारम्भिक तयारी शुरू भएको बताउँदै सरकारको ध्यान अझै सक्दो धेरैको जीवन बचाउनेतर्फ केन्द्रित रहेको मन्त्री खनालले बताउनुभयो। तत्कालीन परिस्थितिमा चीनबाट समयमै सूचना नआएको भन्ने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उहाँले घटनाको प्रकृति अनुसार सम्भवतः चीनलाई पनि स्पष्ट थाहा नभएको हुन सक्ने बताउनुभयो।
6: यसैबीच रसुवाको भोटेकोसीमा आएको बाढीपछि सरकारले उद्धार तथा राहत वितरणलाई तीव्रता दिए पनि अपेक्षा अनुसार प्रतिकार्य र उद्धार हुन नसकेको गुनासो आएको छ। केही प्रभावितले उद्धारको काम सतही रूपमा मात्रै भएको र बाहिर प्रचार गरेको जस्तो प्रभावकारी रूपमा उद्धार हुन नसकेको बताएका छन्। रसुवाको उत्तर गया र उमाकुण्ड गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। ठूलो क्षति भएकाले पालिकाले मात्रै उद्धार

0: गर्न नसकेको र घटनाको तीन दिनसम्म पनि संघीय सरकारको टोली प्रभावित क्षेत्रमा नपुगेको उनीहरूको भनाइ छ। उद्धार प्रभावकारी नभएको गुनासो किन आएको हो भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीलाई सोधेका छौँ।
1: उद्धार त नभएन, त्यो पर्याप्त म्याक्सिमम रिपोर्ट गर्दै भइरहेको छ होइन। च्यालेन्जिङ भनेको के छ भने त्यो सुरुङ मार्गमा फसेकाहरूको उद्धार च्यालेन्जिङ हो। अब अझै खोज उद्धारको काम छ क्या होइन, अब हामीले राहत वितरणको पनि अब गरिरहेछौँ, किनकि अब डेड बडी म्यानेजमेन्टकै कुरा छ। मान्छेहरू अब धेरै चाहिँ अब पहाडीमा चाहिँ पुरिया मिसिङ छ नि त, अहिले पनि धेरै ठुलो सङ्ख्यामा उद्धारमा हुँदै जाँदाखेरि अब त्यो मिसिङ पनि घट्दै जाला होइन। त्यो मान्छे मरिसकेको तर अब लासहरू त पत्ता लाउने कुराहरू हुन्छ नि त, त्यो पनि च्यालेन्जिङ छ। अब त्यसपछि हामी पुननिर्माणको त त्यसपछि जाने भयो।
2: हामीले स्थानीय तहबाट जति सक्ने त्यति चाहिँ गरेका छौँ, तर त्यो हुनुपर्ने जति हो त्यो चाहिँ भएको छैन भन्ने एउटा स्थानीय तहको कुरा छ। अर्को भनेको चाहिँ तपाईँको यो केही नागरिकहरू चाहिँ जङ्गलतिर भागेका छन् भन्ने कुराहरू पनि छ। यो उत्तर गयातिरको ठाउँमा केहीले चाहिँ उद्धार अझै आएको छैन भन्ने कुराहरू पनि गरिरहेछन्।
1: एकदम सही कुरो हो त्यो। अब किनकि हामीले सकेसम्म चाहिँ हेलीबाट गर्नेलाई हेलीले गरिरहेछ, त्यसपछि तपाईँको फिल्डमा फिजिकल्ली गर्नेलाई फिजिकल्ली पनि भइरहेको छ। तर अब भूगोल चाहिँ अब नेपालको के छ भने जस्तो हेली पनि अब आज बिहान हेली हुन सकेन, किन भन्दाखेरि त्यहाँ तपाईँ मौसमै बिग्रिरहेको छ होइन। भौगोलिक त्यो जो हाम्रो जटिलता छ त्यसलाई पनि जोड्नु पऱ्यो। एउटा जस्तो हेली रेस्क्यु नभए होइन, अहिले हाम्रो 15 हेलिकप्टरहरू निजी र सेनाको गरेर फिल्डमै छ। अब हेली पनि फेरि सबै ठाउँमा सम्भव नहुने गुण छ, फेरि लोकेसन कहाँ हो भन्ने पनि थाहा हुनु पऱ्यो। तारै अब चाहिँ के छ भन्दाखेरि इन्टरनेटहरू भनेको हाम्रो कम्युनिकेसन चाहिँ स्थापित हुँदैछ होइन। अब धेरै टावरहरू अहिले रिकभरी भइसकेको छ, जस्तो हिजो आउँदाखेरि 143 जति टावर चाहिँ रिकभरी भइसक्यो भन्ने आएको थियो यहाँ रिपोर्ट होइन। भनेपछि अहिले अब जिल्लासँग हामीले अलिकति अब कम्युनिकेसन दिवस स्थापित गर्न सक्षम भएको छौँ। त्यो रसुवाको लागि वैकल्पिक बाटो पनि अलिकति भएको छ। आज हामीले बिहान MI-17 दुईवटा हेलीमा चाहिँ सामान लिने भने, तर चाहिँ के हो त भन्दाखेरि MI-17 लिने भनेको अब वेदर बिग्रिएर उड्न सकेका थिएन बिहान, तर पनि अब वैकल्पिक बाटोबाट रसुवाको धुन्चेसम्म 4-wheelerहरू जान सक्ने गरेर हामीले एरेन्ज गरेका छ होइन। र अहिले गाडीहरू गई पनि रहेको छ त्यहाँ बेसिक कुराहरू लिएर। अनि अब तिनवटै सोचेका 14-15,000 भन्दा बढी मान्छेहरू फिल्डमा छन् होइन।
2: त्यो ठाउँमा भएका नागरिकहरू चाहिँ एउटा के गर्नुपर्छ र पालिकाहरूले चाहिँ कसरी समन्वय गर्ने?
1: होइन, पालिकासँग त हाम्रो समन्वय स्थापित हुन थालिसक्यो। जस्तो अहिले पनि हाम्रै यहाँ प्राधिकरण र गृह मन्त्रालयको टिम चाहिँ सम्बन्धित जिल्लामै गएर सहजीकरण गरिरहेको छ होइन। अनि त्यसपछि अब पालिकासँग पनि हिजो हाम्रो उत्तर गयाको चाहिँ उपाध्यक्ष र कार्यकारी प्रमुख यहाँ पनि आउनु भएको थियो। अनि अब जस्तो उत्तर गया अलिकति प्रभावित हो, त्यहाँ एउटा चाहिँ संस्था पिपुल निट भन्नेले चाहिँ खाना पनि पाइरहेको छ। अरू पनि अब हामीले भएका माध्यम मार्फत चाहिँ सबभन्दा फोकस अहिले रसुवालाई गरिरहेको छौँ होइन। त्यो भएर अब हामीले बोलेरो सलेरो यस्तो यस्तोमा सामान पठाउनु पर्ने छ क्या रसुवामा खासमा। आज पनि हाम्रो 6 बोलेरो अहिले बाटोमा गइरहेको, थप 3 फेरि जाँदैछ होइन। अब 10-11 बजीसम्म पनि हामी सिचुएसनमै बसेर काम गरिरहेको छौँ। टिमहरू पनि हाम्रो कमान पोस्टमा सबै यहाँ आएर काम गरिरहेको छ। सुरक्षित ठाउँमा गएको मान्छे त अब सुरक्षित ठाउँमा बसिरहेको छ भने त अब जेनतेन त अब बसिहाल्यो नि त, अब त्यसलाई त खाना त पुर्याएकै छ, धैर्य गर्नु पऱ्यो, आश्वस्त आउने स्वाभाविक छ होइन। ज्यान जोग्ने नै पहिलो मेन त त्यो छ। अनि त्यो अब जो फसिरहेको छ तिनलाई पनि उद्धार गर्नु पऱ्यो, फेरि उनको पनि त ज्यान बचाउनु पऱ्यो। र सँगसँगै अब हाम्रो राज व्यवस्थालाई पनि अगाडि बढाएको
2: छ। नागरिकहरूलाई के भन्नुहुन्छ?
1: अब नागरिकलाई यसो भन्छु, अब चाहिँ तपाईँको नातेर धैर्यतापूर्वक आफ्नो ठाउँमा चाहिँ अब सुरक्षित बस्नु पऱ्यो, जो जो हामी चाहिँ अब त्यसबाट बच्यौँ होइन। र बाँकी कुरो केही जो जो मिसिङ भइरहेका मान्छेहरूको सन्दर्भमा कुनै सूचनाहरू छ भने त्यो सूचना सम्बन्धित जिल्लाको 1234 नम्बर छ त्यसमा, अथवा 100 टिपाई दिए पनि सजिलो हुन्छ हामीलाई खोज्न। अब त जियो लोकेसन सहितको विवरण कतै भयो भने त्यसले पनि हामीलाई सपोर्ट पुग्छ। आफू चाहिँ अब अझै पनि सतर्क हुनु पऱ्यो, किनकि त्यहाँ जहाँबाट पहिरो सुरु भएको बाढी त्यहाँ अहिले पनि अब तालहरू बुझिने फेरि आउने त्यस्तो यस्तो भइरहेको नि त, त्यहाँ पनि सतर्क हुनु पऱ्यो। अब दोस्रो कुरो चाहिँ धैर्यतापूर्वक खाना चाहिँ मानव पहिला अब 6 खाइन्थ्यो भने अब 10-10 12 भयो होला, अब त्यसलाई पनि एउटा आपतको बेला यस्तो हुन सक्छ भन्ने किसिमले धैर्यतापूर्वक लिनु पऱ्यो क्या त्यसलाई पोजिटिभ तरिकाले।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसी। नेपाल दर्पणमा खबरको सिलसिला। रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटे कोशीमा आएको बाढीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढी पञ्चाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। धादिङको बैरेनी बजार क्षेत्रमा भने झण्डै 1 सड़क हिलोले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
2: यसैबीच धादिङ बेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ।
3: पाँच टारदेखि धादिङ बेसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो। वैकल्पिक सड़कमा साना गाड़ीहरू आजैदेखि सञ्चालनमा आइसकेका छन्। ठूला तथा मालवाहक गाड़ी समेत सञ्चालन गर्न मिल्ने गरी अहिले सड़क स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ। सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङ बेसीको यातायात आवागमन थप सहज हुने विश्वास लिएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चीन र नेपाल दुवैतर्फ फुटेकोशी नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरिङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चिनिया एकाडेमी अफ साइन्सेसका निर्देशक काङ सिचाङका अनुसार सेटेलाइट नक्सासँग भिडियो मिलाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनिया संचार संस्था सिन्हाओले जनाएको छ। यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चिनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बत तर्फको साङ्गुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट ससाना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। युदी समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढेको छ भन्ने स्पष्ट पार्छ अनि नेपालमा विध्वंस मच्चाएको स्रोत पनि थाहा भएको छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई नौ बुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनर्संचालन र सव्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको काँग्रेस संसदीय दलका नेता आङदेम्बेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरू मध्ये तत्काल कम्तीमा सात ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टी हेलिकप्टर र उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले माग गर्नुभएको छ। उद्धार तथा राहतमा पालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन, राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न समेत आङदेम्बेले माग गर्नुभएको छ।
5: बाढ़ी पहिरोले नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती, त्रिशुली, ढुङ्गे र देवीघाट बजारमा ठूलो क्षति पुर्याएपछि अहिले ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ। बाढ़ीले बगाएका क्षेत्रमा मानव शव तथा गाई वस्तु लगायत पशुका मृत शरीर यत्रतत्र छरिएर रहेकोले सरुवा रोग फैलिने जोखिममा परेको स्थानीयवासी तथा लेखक विष्णु प्रसाद सापकोटाले उज्यालोलाई बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतनाको कमी रहेकाले हैजा तथा अन्य कीटाणुजन्य रोग फैलिन सक्ने खतरा छ। खाद्यान्नको अभाव तत्काल देखिए पनि स्वास्थ्य सम्बन्धी समस्या पछि मात्र गम्भीर रूपमा देखिने भएकाले यसतर्फ तत्काल ध्यान दिनुपर्ने उहाँको भनाइ छ। सुरक्षा निकायले गरिरहेको उद्धार कार्य सराहनीय भए पनि स्थानीय सरकार र जनप्रतिनिधिबीच पर्याप्त समन्वय हुन नसकेको तथा विषय विज्ञको कम भइरहेको उहाँले बताउनुभयो।
4: आज भदौ कृष्ण प्रतिपदा गाई जात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाउने गरिन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र पैसा दान गरिन्छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हाँस्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ। तर यस वर्ष भोटेकोशी बाढीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएका छन्।
5: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएको संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकतामा सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनु भएको छ। गएको जुन 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो, तर दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ्न सकेको छैन।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 पराजित भएको छ। यससँगै नेपाल एले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृङ्खला टुङ्ग्याएको छ। नेपाल एले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बङ्गलादेश हाई पर्फर्मेन्स टोली र किङ्स मेन एकाडेमीसँग पराजित नेपालले होबर्ट हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई भने हराएको थियो।
5: यसैबीच बुधबार रसुवाको भोटेगोसीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी ट्वेन्टी श्रृङ्खला मार्फत सहयोग अभियान सञ्चालन भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एन्टी स्ट्राइकरले जनाएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै ज्यान गुमाउनेको संख्या 669 जना पुग्यो। 20 शवको मात्रै पहिचान, चितवनमा पहिचान नभएका शव व्यवस्थापन शुरू।
4: सरकारको अनुमति पछि सुरुङको उद्धारमा भारतीय र चिनिया टोली पनि परिचालन। सुरुङ तथा पावर हाउसको वास्तविक स्थान पहिचान गर्न नै मुस्किल परेकाले उद्धारमा कठिनाई भएको भनाई।
5: उद्धार तथा खोजमा विदेशी सहायता अस्वीकार गरेको कुरामा सत्यता नरहेको परराष्ट्र मन्त्री खनालको भनाई। राहत र उद्धारमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको दावी।
4: अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढिरहेको भनाई।
5: र टप इन द टी ट्वेन्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपाल 1 पराजित। नेपालका बाढी पीड़ितका लागि श्रृङ्खला मार्फत सहयोग अभियान।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। बाढी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु होला। नमस्कार।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता। तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडीका युवा इन्जिनियर विमल काफ्लेको रसुवाबाडीमा परि मृत्यु भएको पुष्टि। माडीमा सञ्चालित वृहत निशुल्क स्वास्थ्य शिविरमा 215 जनाले उपचार सेवा लिए। रगतको अभाव हुन नदिन माडी एक बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन। पत्रकारको मोबाइल नियन्त्रणमा लिई फोटो भिडियो हटाएकोमा पत्रकार महासंघ चितवनको ध्यान आकर्षण। रसुवाबाडीको अध्यावधिक विवरण अनुसार 669 जनाको शव फेला, 2371 जनाको उद्धार। दुई दिनसम्म माटो मुनि पुरिएकी बालिकाको पनि जीवितै उद्धार। र चितवनमा आईसीआरसीको मापदण्ड अनुसार शव समाधिस्थ गरिँदै मुख्य राजमार्गको केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको माडीमा युवा इन्जिनियर विमल काफ्लेको रसुवाबाडीमा परि मृत्यु भएको पुष्टि भएको छ। गत भदौ 10 गतेको अप्रत्याशित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव काउसती क्षेत्रमा फेला परेको थियो। शनिबार दिउँसो शवको शनाखत भएपछि उहाँको मृत्यु पुष्टि भएको हो। माडी नगरपालिका 7 देवेन्द्रपुर निवासी काफ्ले हाइड्रो इन्जिनियरका रूपमा रसुवामा कार्यरत हुनुहुन्थ्यो। रसुवामा आएको बाढी पहिरोका क्रममा उहाँ सम्पर्कविहीन हुनुभएको थियो। माडीबाट हालसम्म सो बाढीमा परेका एकजना उहाँ मात्रै रहेको ज्ञात रहेकोमा उहाँको मृत्यु पुष्टि मृत्यु पुष्टि भएसँगै समग्र माडीमा शोक छाएको छ। स्थानीयवासीले उहाँको निधनले परिवारसँगै माडी एक होनहार युवा प्राविधिक गुमाएको बताएका छन्। भूप्रास पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित वृहत निशुल्क स्वास्थ्य शिविरमा 215 जनाले उपचार सेवा लिएका छन्। माडी 4 खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट आएका उल्लेख्य संख्यामा बिरामीहरूले उपचार परामर्श र निशुल्क औषधि प्राप्त गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। यसबाहेक शिविरका क्रममा 63 जनाको बिआइए परीक्षण र 71 जनाको स्तन क्यान्सरको परीक्षण समेत भएको थियो। सो मध्ये 3 जनामा बिआइए पोजिटिभ आएको र 10 जनाको स्तनमा गिर्खा देखा परेको जनाइएको छ। उनीहरूलाई थप स्वास्थ्य परीक्षण र उपचारका लागि सिफारिस गरिएको छ। दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूप्राज पाठकको स्मृतिमा गत वर्ष सो प्रतिष्ठानको स्थापना भएको थियो। शनिबारको शिविरमा बौलाकालिका अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ एवं प्राविधिक सहयोग गरेका थिए। विपदको समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका एक बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। विपदका लागि रक्तदान भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा 26 जनाले स्वैच्छिक रक्तदान गरेका हुन्। नेपाल ब्लड डोनर सोसाइटीको आयोजना तथा माडी नगरपालिका एक एउटा कार्यालय स्टार स्पोर्ट्स युवा क्लब बरुवा र माडी जेएनजीको सहकारीमा सो कार्यक्रम गरिएको हो। विपद तथा अन्य आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका सदस्य रामचन्द्र लम्सालले बताउनुभयो। कार्यक्रममा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। देशमा उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै माडी चितवन काठमाडौँ सम्पर्क समाजले पूर्व निर्धारित यस कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नयाँ बानेश्वर स्थित स्वास्थ्यको कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शङ्कर पाण्डे मुक्तिले स्वयं रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमबाट 30 पिण्ड रगत सङ्कलन भएको आयोजकले जनाएको छ। विपद प्रभावित तथा घाइते बिरामीहरूका लागि राहत सहयोग जुटाउने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर कोड समेत राखिएको थियो। सहभागीहरूले क्युआर मार्फत सिधै सरकारी खातामा सहयोग रकम जम्मा गरेका थिए। अध्यक्ष पाण्डेका अनुसार देश विपदमा परेका बेला उत्साहका रूपमा मनाइने तीज कार्यक्रम स्थगित गरी विपदमा एकता, भुटेकोशी बाढी पीड़ितको सेवा हाम्रो प्रतिबद्धता भन्ने भावनाका साथ मानवीय सेवामा जुटिएको हो। समाजको आयोजना तथा ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सह आयोजनामा भएको कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी ललितपुर शब्द सञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो। भुटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग गरिएका हुन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार व्यवस्थापनमा जुटेका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको मापदण्ड अनुसार चितवनमा संकलित शव जमिनमा गाड्ने
तयारी गरिएको छ। शव गाड्नका लागि भरतपुर महानगरपालिका एक देवघाटको जंगलमा खाल्टो खन्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार आईसीआरसीको मापदण्ड अनुसार लामो खाल्टो खन्नुका साथै बीचमा 40 सेन्टिमिटर फरकमा शव राख्ने गरी तयारी भइरहेको छ। नारेटी नदीमा भेटिएका शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागिएको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलदेवी सामुदायिक वनभित्र शनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राजेश श्याम खतेउडा र पत्रकार सन्त कुमार चौधरी लगायतका संचारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मी बाट समाचार संकलनमा अवरोध पुर्याइएको हो। विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिए मोबाइलको फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ। भदौ 10 गते आएको भुटेको सिबाडीबाट भएको जनधनको क्षतिको निरन्तर जानकारी दिनु पत्रकारको पेसागत धर्म भएको स्मरण गराउँदै महासंघले सार्वजनिक सरोकारका विषयमा जुनसुकै अवस्थामा नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्न सरकारवाला पक्षसँग जोरदार माग गरेका छन्। देशखबरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भुटेको सी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शनिबार अपरान्ह 4 बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म 669 भन्दा बढी शव फेला परेका छन्। प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै 158 शव फेला परेको छ। यस्तै नवलपरासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुँमा 31, सिधौनमा 248 र रसुवामा 13 शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि 4854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदका क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। यसै गरी बाढीमा पनि घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या 2371 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या भने 140 रहेको नेपाल प्रहरीले जनाएको छ। र सुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढी पहिरो गएको त्यस दोस्रो दिन सशस्त्र प्रहरी बल एपिएफको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब 6 वर्षीय बालिकालाई जीवितै उद्धार गरेको छ। बाढी पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपिएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो। उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ। बालिकाको अवस्था र पहिरोमा पुरिनुको थप विवरण भने खुल्न बाँकी नै रहेको छ। भदौ 10 गते भुटेको सी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि सरकारले खोज उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत विपदको पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी गराउनु भएको हो। मन्त्री खनालले हिमालयन पारिस्थितिक प्रणाली इकोसिस्टममा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकमा गम्भीर जोखिम निम्ताएको भन्दै त्यसको संरक्षणका लागि विश्व समुदायको ध्यान आकर्षण समेत गराउनुभयो। रसुवा बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको 4 दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्। स्वदेशी जनशक्ति प्रविधि र स्रोत साधन ले नभ्याउने भए अप्ठ्यारो नमाने विदेशी मित्रहरूसँग सहयोग माग्नुपर्ने उनीहरूको भनाइ छ। विपद विज्ञ डाक्टर गंगालाल तुलाधरले विपद व्यवस्थापनमा सरकार र सेनाका क्रियाकलापहरू प्रशंसनीय भए पनि सुरुङ उद्धारमा प्राविधिक क्षमता नपुग्न सक्ने बताउनु भएको हो। रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत 2 दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। टनेलभित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अगाडि बढाएका हुन्। सुरुङ खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि रातिदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै नै चुनौतीपूर्ण बनेको छ। रसुवाको फुटेको सी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा
43 विदेशी सहित 208 जना नागरिक त्रिशुली तीन जल विद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 सिनिया र 5 भारतीय सहित 208 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ 5 बजेसम्मको अध्यावधि विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी सञ्चालन गर्न दिएको छ। काठमाडौँ उपत्यका जोड्ने नागढुङ्गादेखि मुगलिन सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि हाल एकतर्फी रूपमा सवारी सुचारू गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ। र नेपाली काङ्ग्रेसको संस्थापनेतर पक्षले 15 महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो। पार्टीको केन्द्रीय कार्य समितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्य समितिको पदावधि सकिन लागेको कोइरालाले बताउनुभयो। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। माडीका युवा इन्जिनियर विमल काफ्लेको रसुवाबाडीमा परिमृत्यु भएको पुष्टि। माडीमा सञ्चालित वृहत निशुल्क स्वास्थ्य शिविरमा 215 जनाले स्वास्थ्य लाभ। रगतको अभाव हुन नदिन माडी एक बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन। पत्रकारको मोबाइल नियन्त्रणमा लिई फोटो भिडियो हटाएकोमा पत्रकार महासंचेतनको ध्यान आकर्षण। रसुवाबाडीको अध्यावधिक विवरण अनुसार 669 सफेला 2371 जनाको उद्धार। 2 दिनसम्म माटो मुनि पुरिएकी बालिकाको जीवितै उद्धार। र चितवनमा आईसीआरसीको मापदण्ड अनुसार सब समाधिस्थ गरिँदै मुख्य राजमार्गको केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 92.2 मेगाहर्ट्ज़।
1: स्वदेश टाइम चेक।
2: इस समय सूचक का साथ मा
3: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 वन। फोन 0556 4940 4943 580 र 98 550 26 440।
1: It's 7 o'clock. अहिले 7 बजे को छ।
5: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2426 जना अझै सम्पर्कविहीन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। र युक्रेनको राजधानी कियेभ नजिक रहेको हात हतियार गोदाममा रुसी आक्रमण हुँदा कम्तीमा 37 जनाको मृत्यु।

0: प्राप्त करो।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार, सड़क सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले बाढीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताउनुभयो। विपदपछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारतबाट हालसम्म 57 टन भन्दा बढी राहत सामग्री प्राप्त भइसकेको र चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले बताउनुभयो। मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत, बेपत्ता व्यक्ति र क्षतिको आँकडा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न अपील गर्नुभयो। बाढीका कारण धेरै विदेशी नागरिकहरू बेपत्ता भएकाले मन्त्रालयमा एउटा छुट्टै आपतकालीन नियन्त्रण कक्ष, इमर्जेन्सी कन्ट्रोल रूम स्थापना गरिएको समेत पत्रकार सम्मेलनमा मन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री खनालले हाम्रा सुरक्षा निकाय र अन्य टोलीहरूले स्थिति प्रभावकारी रूपमा सम्हालिरहेको भए पनि छिमेकी राष्ट्रहरूसँग विशेष गरी सुरुङ उद्धार र फोरेन्सिक लगायत सहायता माग गरिएको जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनल रेस्क्यू टीम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डीएनए परीक्षण तथा शव गृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
4: हाम्रै सुरक्षा निकायहरूबाट हामीले प्रभावकारी ढंगले रेस्क्यू सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइरहेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डीएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनुको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठुलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यू टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
3: भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
4: विभिन्न मित्र राष्ट्रहरूले हामीलाई सहयोगको प्रतिबद्धता अनाउन्स गर्नुभएको छ, घोषणा गर्नुभएको छ, र विभिन्न देशहरूबाट दात्री निकायहरू, विकास साझेदारहरू, त्यस्तै विभिन्न संघ संगठनहरूबाट पनि सहयोगका प्रतिबद्धताहरू प्राप्त भएका छन्। हामीले त्यसलाई नोट गर्ने र सूचीमा राख्ने काम गरेका छौँ।
3: प्रवक्ता पौडेलका अनुसार भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका 120 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 500 को हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। यसैबीच भारत सरकारबाट हालसम्म 3 चरणमा 57.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चीन सरकारले 30 वटा बेलीब्रिज र 2000 शव व्यवस्थापनका लागि एयरटाइट ब्याग सहयोग गर्ने भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या 675 पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 13, धादिङमा 45, नुवाकोटमा 51, गोर्खामा 57, तनहुमा 35, चितवनमा 246, नवलपरासी पूर्वमा 165 र नवलपरासी पश्चिममा 63 जनाको शव फेला परेको हो। रसुवा बाढीपछि 2426 जना अझै सम्पर्कविहीन छन्, जसमध्ये नेपाली सेनाका 44 नेपाल प्रहरीका 27 र सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 2301 जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये रसुवाका 676, नुवाकोटका 1622 र धादिङका 3 जना रहेका छन्। यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र उपचारपछि 140 जना डिस्चार्ज भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। विनाशकारी बाढीपछि संकलन गरिएका शवहरूको संख्या बढ्दै जाँदा शवको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। केशव ढुङ्गानाको एक रिपोर्ट।
0: बाढीमा परी ज्यान गुमाउनेको संख्या निकै ठूलो भएको र शव सुरक्षित राख्ने फ्रिजर सहितको शव गृहको क्षमता सीमित भएका कारण विभिन्न जिल्लामा संकलन भएका शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाउन समस्या भएको छ। अधिकांश शवहरू सजिलै पहिचान हुन नसक्ने गरी क्षत विच्छेद अवस्थामा संकलन भएको र डिएनए परीक्षण हुँदासम्म पनि सुरक्षित राख्न नसकिने अवस्था आएपछि सरकारले पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरी डिएनए को नमुना मात्रै राखेर जमिन मुनि गाड्ने लगायतका वैकल्पिक उपायहरू सुरु गरेको छ। सरकारको पूर्वानुमान भन्दा निकै ठूलो विपद आइपरेको र यसले भविष्यमा महामारी फैलने लगायतका अन्य चुनौतीहरू पनि थप्न सक्ने भएकाले सब व्यवस्थापनका अन्य विकल्पहरू खोजिएको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
5: यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने त्यति सानो ठाउँमा सबैको राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। त्यही भएर सरकारले अहिले सब व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ।
0: सरकारले विपदपछि महामारी फैलने जस्ता अन्य जोखिम कम गर्न समेत समयमै ध्यान दिनुपर्ने भएकाले संकलित शवको व्यवस्थापनका लागि सबैभन्दा सजिलो उपाय खोजी गरेको हो। अहिले सकेसम्म पहिचान गरेर आफन्तको जिम्मा लगाउने नभए डिएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
5: हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ। पहिचान हुन सकेका शवहरूलाई आफन्तहरू आउनु भएको छ उहाँहरूलाई बुझाउने, नभएका त्यसरी रहेका ठुलो मात्रामा शवहरूलाई पछिल्लो समय स्वीकृत भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेको। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर, खानेकुराहरू प्रदूषित भएर, सरसफाइहरू राम्रोसँग हुन नसकेर, धेरै कुहिने बिग्रिने चिजहरू आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरिको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ।
0: चितवनमा अन्य जिल्लाको तुलनामा धेरै शव संकलन भएका कारण त्यसको व्यवस्थापनको चुनौती पनि बढी देखिएको छ। शवहरू सडेर दुर्गन्ध फैलन थालेको र चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न थालिएको बताउनुहुन्छ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा।
6: डेड बोडीहरू धेरै पर्याप्त भएका र तिनलाई जोगाएर राख्न नसकिने अवस्था भएको हुनाले चाहिँ तत्काललाई डिएनए रेकर्ड राखेर गाड्ने भन्ने निर्णय भएको हो। पहिचान गर्न नसकिने अवस्था छ सबैको लगभग।
0: मृतकको शव आफन्तको भावना र धार्मिक संस्कारसँग समेत जोडिएको हुन्छ। भविष्यमा आफन्तले दाबी गर्न आएमा शव निकालेर दिनुपर्ने हुन्छ। त्यसैले नयाँ निर्देशिकाले आफन्तसँगको डिएनए मिलेमा जे जस्तो अवस्थामा छ सुरक्षित रूपमा शव दिन सक्ने गरी व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदेम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि 9 बुँदे ध्यान आकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरले स्याफ्रुबेसी, टिमुरे, मैलुङ लगायतका इलाकाहरूबाट 54 चिनिया 46 र भारतीय 8 जना पर्यटक सहित 550 जनाको

अन्त्येष्टि गरेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका 171 जना मध्ये आजसम्म 22 जना परिवार सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका 171 जना हराइरहेकामा आजसम्म टेलिफोन मार्फत 22 जना सम्पर्कमा आएका हुन्। मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसायी तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक समेत विपदको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्। रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका 82, सल्यानका 55, सुर्खेतका 17, रुकुम पश्चिमका 9, मुगुका 11, हुम्लाका 7, जाजरकोटका 3, दैलेखका 5, कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। उहाँका अनुसार कर्णाली प्रदेश अन्तर्गत 10 जिल्लाका 163 पुरुष, 27 महिला, 4 बालक र 3 बालिका गरी कुल 197 जनाको अवस्था अज्ञात रहेको छ। यसैबीच बाढीपछि 64 पुरुष, 5 महिला र 1 बालक गरी 70 जना सम्पर्कमा आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ महाराजगंजमा भोटेकोसी बाढीमा परिघाइते भएका 7 जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईका अनुसार अस्पतालमा उपचाररत 29 जना मध्ये 7 जनाको आइसियूमा उपचार भइरहेको छ। उपचाररत 6 जनाको डिस्चार्ज गरिएको तथा 1 जनाको उपचारका क्रममा मृत्यु भएको डाक्टर सेनाईले जानकारी दिनुभयो। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्र मन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने हुनुभएको छ। मन्त्री खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन भोलि सर्बियाको राजधानी बेलग्रेड जाँदै हुनुहुन्थ्यो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज संघीय सांसदसँग छलफल गर्नुभएको छ। छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ता, कपडा लगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड़ दिनुभयो। बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो। उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाई मार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सड़क तथा पैदल मार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन थालेको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यही खाना खुवाउने व्यवस्था गरेको छ। यसका लागि प्रदेश सरकारले निशुल्क 45 बसको व्यवस्था पनि गरेको छ। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ। यसबाट सो जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो। कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। यसै गरी रसुवा जिल्लाकै तुप्चे BTS पनि आजैदेखि सञ्चालनमा आएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरू त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेका र साइट सञ्चालन गरेका हुन्। साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः सुचारू भएको छ। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपदको त्यो घड़ीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53

0: 19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। विपद प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका जनप्रतिनिधि कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। उद्धार राहत तथा पुनर्स्थापनाका लागि अर्जुनधारा नगरपालिकाले 21,00,000, बुद्ध शान्ति गाउँपालिकाले 16,19,000, भद्रपुर नगरपालिकाले 11,00,000 र बिर्तामोड नगरपालिकाले 5,00,000 रुपियाँ उद्धार कोषमा उपलब्ध गराउने भएका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विधिपूर्वक मनाइएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विरल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नु पर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी कियव नजिक रहेको एक हात हतियार गोदाममा भएको रूसी ड्रोन आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु भएको छ। हात हतियार व्यवस्थापन केन्द्रमा भएको विस्फोटपछि आग लागि फैलिँदा 50 भन्दा बढी आवासीय भवनहरूमा क्षति पुगेको बताइएको छ। आक्रमणपछि घटनास्थल वरपरबाट 400 भन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो आक्रमणलाई आपराधिक घटनाको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भुटेकोशी नदीमा गएको बाढीबाट 9 जलविद्युत आयोजनाका 537 जना कर्मचारी तथा श्रमिकहरू अहिलेसम्म सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन भएका थिए। ती मध्ये 361 जनाको भने उद्धार भइसकेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 576 जना सम्पर्कविहीन भएका मध्ये 254 जनाको उद्धार भएको छ। सोही आयोजनाको सुरुङमा अझै पनि 300 जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। सुरुङमा खोजी गरी उद्धार गर्ने कार्य जारी रहेको छ। त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि 93 जना सम्पर्कविहीन भएका छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट 4 जना सम्पर्कविहीन भएको इपानले जनाएको छ। लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका मध्ये 18 जनाको उद्धार भएको छ। त्यसै गरी चिलिमे हाइड्रो पावरबाट 8 जना सम्पर्कविहीन भइरहेको जनाइएको छ। मैलुङ खोला हाइड्रो पावरबाट 7 जना सम्पर्कविहीन भएका छन्। त्रिशुली जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन भएका छन् भने देवीघाट जलविद्युत आयोजनाबाट 1 जना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका थिए। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 जना सम्पर्कविहीन भएका मध्ये 91 जनाको जीवितै उद्धार गरिएको छ। नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराएको निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि गत भदौ 10 गतेदेखि नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ। निगमका अनुसार भदौ 10 गते 12,000 लिटर, भदौ 11 हेलिकप्टर र ट्याङ्कर मार्फत 10,840 लिटर इन्धन पठाइएको थियो। त्यसै गरी 12 गते 9,000 लिटर र भदौ 13 गते 9,000 लिटर हवाई इन्धन पनि उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरहरूमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा 232 स्थान सिलिन्डर ग्यास उपलब्ध गराएको छ भने एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि 150 स्थान सिलिन्डर राहत कार्यमा पठाइएको छ। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजना सँगै रहेको टावर मार्फत सेवा पुनः सुचारू गरेको छ। त्यसबाट जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क गर्न सहज हुने भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी झण्डै 1 घण्टा दूरीसम्म मानव ध्वनि मार्फत टावर खबर पुर्याइएको थियो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गति बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.5 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबार सम्ममा 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35 औं बैठकले प्राधिकरणको कोषमा रहेको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्न उपलब्ध गराउने निर्णय भएको थियो।
0: अब खेल समाचार रमेश टमटाबाट।
3: नेपाल क्रिकेट संघ क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनाका लागि 30 लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। क्यानले सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिज अन्तर्गत भिक्टोरिया सीए 11 सँग नेपाल 1 विकेटले पराजित भएको छ। शनिबार सम्पन्न आफ्नो 6ठौं खेलमा नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम रोजर्सले 21 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 36 रन बनाए। नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले 2-2 तथा आकाश चन्दलले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले शानदार पारी खेले। उनले 56 बलमा 6 चौका र 5 छक्का सहित अभिजित 90 रनको पारी खेलेका हुन्। भिक्टोरियाका लागि कलुम स्टोर र हेरी होकेत्राले सर्वाधिक 2-2 विकेट लिए। यसपालि प्रतियोगितामा 6 खेल खेलेको नेपालले 4 खेलमा हार तथा 2 खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपर पर्फर्मेन्स 11 विरुद्ध 9 विकेटको पराजय बेहोरेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण 4थो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब 5 थर सेमी फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा चितलाङ फुटबल क्लबलाई ट्राइबेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै 5 थर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। शनिबार भएको खेलमा 5 थरका गोलकिपर मिराक खजुम म्यान अफ दि म्याच भएका छन्। फुङलिङ स्थित भान्जुन माध्यमिक विद्यालयको खेल मैदानमा भदौ 19 गतेसम्म सञ्चालन हुने खेलमा 8 वटा टिमको सहभागिता रहेको छ। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा 7 बाटो फुटबल क्लब र सबिक विजेता सलहेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुने भएको छ।
0: अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 10.2 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 20.9 मिलिमिटर। र दिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। भोटेकोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2426 जना अझै सम्पर्कविहीन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियेभ नजिक रहेको हातहतियार गोदाममा रूसी आक्रमण हुँदा कम्तीमा 37 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
6: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो, उद्धार कार्य पुनः सुरु।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम।
0: तादिङ बेसी जाने वैकल्पिक सडक पनि सञ्चालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी।
2: मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै 1-2 स्थानहरूमा चाहिँ भारी बर्ने पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विनाशकारी बाढीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चिनिया अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
1: दुर्बा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर आयो, अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ, यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
5: भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन। अब मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 चाहिँ सम्पर्कविहीन हुन्छ भइरहनु भएको छ र तपाईँको चाहिँ 219 चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बिचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
5: भुटेकोसीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ मुगलिङ सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोसीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। लिदोसहित सडकमा थुप्रिएका फोहोर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सडक भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङ बेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार कुरेनीटार हुँदै मास्टर जोडिने सडक सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसअघि 10 भदौको बाढीले धादिङ सदरमुकामलाई काठमाडौँसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सडक सम्पर्क विच्छेद भएको थियो। हाल बाढीको जोखिममा रहेका रसुवा धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मधेस प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढी प्रभावित क्षेत्र विशेष गरी रसुवा धादिङ र नुवाकोट हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
5: यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षा कर्मीले उद्धार गरी ल्याएका 250 एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यु गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यु गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
5: युरोपियन युनियन ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोसी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमेमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोट तर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 पराजित भएको छ। यससँगै नेपाल एले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृङ्खला टुङ्ग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक उम्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बङ्गलादेश हाई पर्फर्मेन्स टोली र किङ्समेन एकेडेमीसँग पराजित नेपालले होभर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
0: सन्तोषी रावल बाढीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
7: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपदेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ
0: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
0: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढीको जोखिम बढ्ने गरेको छ। बाढीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
10: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्त कमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
11: हाम्रो 2 चोटि पस्यो, पहिला त्यो साँक्रो थियो, नदी गुटा थियो, हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ, बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने, माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
10: राप्ती सुनारी 3 का कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
7: सरकारले दिएको 57 घर कति हो, त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो, यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सब स्वभाव नहुन्छ कि। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन, बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यही बस्न परेको छ जोखिम ठाउँमा। अब वर्षौँ पछि अब सिक्कालाई ढाइरा हुन्छौँ, जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ, अहिले चाहिँ बन्दैछ वर्षौँ पछि, गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ, सिनावास गलरावास यो लगभग तल
10: बाढीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनु भयो, तर यो दीर्घकालीन समाधान भने होइन।
12: अगाडिको वर्षमा त धेरै नोक्सान थियो, घर डेहरी सेहरी सबै झल्यो, त बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो, फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थियो, म त रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
10: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ?
12: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
10: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
13: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ 4 किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनिएको छ।
10: यता स्थानीय सरकारले भने बाढीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
14: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिँ छौँ।
10: विशेष गरी रातिको समयमा बाढीको सन्त्रास बढी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढी नआओस् भन्ने कामना र सचेतना
15: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
16: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौँ, तर यो दुःखद घडीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौँ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 बढी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए, र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौँ।
15: अब यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौँ, त्यसको पूर्वाधार विकास गर्न सक्छौँ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ, र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान सुरु भएदेखि हाम्रो 24 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा, सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ, र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना आउँछ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने र एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
0: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
15: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्र राष्ट्र चिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो, र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो, तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन हामी अन्दाजीको भरमा बोलिरहेछौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौँ, हामीले चाहिँ सरकारलाई दबाउने यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ, र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेकोसीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्राष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ, त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
0: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
15: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि, किन यो भइरहेको छ तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू, त्यस पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
0: साझा खबरमा अब मिलिजुली नेपाली। तादिङ बेसी जाने विकल्प वैकल्पिक सडकहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, क्यौरिनी टार हुँदै जोडिने सडकहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सडक सञ्जालमा जोडिएको छ। गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेसनल अस्पताल, मनमैजु शुभम इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपिएफ अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री सङ्कलन गर्न सरकारले 3 वटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा सङ्घ संस्थाले सरकारले तोकेको तिनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईँलाई पनि रसुवाको बाढीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईँको जानकारीले बाढीमा हराएका मानिसहरूको खोज तथा उद्धार छिटो अनि प्रभावकारी बन्न सक्नेछ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढीबाट प्रभावित भएर मृत्यु हुनेको संख्या 659 रहेको सरकारले बताएको छ। भोटेकोसीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेका सडकहरू केही मात्रामा सुचारु हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। ईयूले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृङ्खलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: 22 बाल बालिका र 22 बालिका र 20 बालक रहेका छन्। यसै गरी 211 वटा आंशिक मानव अङ्गहरू फेला परेका छन्। फेला परेका सबमध्ये 20 वटा पहिचान पश्चात कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक रहेका छन् भने 523 जना विदेशी नागरिक बेपत्ता भएका छन्।
1: तिब्बत तर्फबाट हिमताल फुटेर आएको बाढीको 4 दिनसम्म पनि जलविद्युत आयोजनामा फँसेका नागरिकको उद्धार गर्न सकिएको छैन। सबैभन्दा धेरै फँसेको हुन सक्ने अनुमान गरिएको रसुवा स्थित त्रिशुली 3A/B लगायत जलविद्युत आयोजनाको भूमिगत पावर हाउसबाट अझै पनि उद्धार गर्न नसकिएको हो। बाढीले रसुवा र नुवाकोटमा मात्र 13 वटा आयोजनामा क्षति भएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्षति भएका मध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन छन्। रसुवा गढी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भोटेकोसी जलविद्युत आयोजना 4 र लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना बेपत्ता छन्। चिलिमेमा 8 र मेलुङ खोला जलविद्युत आयोजनामा 7 जना बेपत्ता रहेको इपानले जनाएको छ। नुवाकोट तर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। माथिल्लो त्रिशुली 3A/A मा 42 जना सम्पर्कविहीन छन्। मिडिल त्रिशुली गंगामा 2, त्रिशुली जलविद्युत आयोजना र देवीघाट जलविद्युतका 1-1 जना बेपत्ता रहेको इपानले जनाएको छ। आकस्मिक बाढीबाट 11 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले हालसम्म 360 जनाको उद्धार भएको जानकारी दिनुभयो।
2: 200 रडको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनमा 254 जनाको उद्धार गरिएको छ र विभिन्न आयोजनाहरूमा गरेर अहिलेसम्म 361 जना, यो मैले खालि ऊर्जासँग मात्रै सम्बन्धित कुरा यसलाई भन्दैछु, र 361 जनाको उद्धार भइसकेको छ। अहिलेको अवस्थामा 898 जना चाहिँ अहिले पनि सम्पर्कविहीन भइरहनु भएको छ। त्यसमा नेपाल सरकारले प्रयत्न गरिरहेछ, अब जारी भए पनि सोचे जस्तो चाहिँ फुटाएको छैन।
1: जसमध्ये माथिल्लो त्रिशुली 1/1 254 र लाङटाङबाट 18 जनाको उद्धार भएको छ। त्रिशुली 3B आयोजनाबाट 91 जनाको जीवित उद्धार गरिएको छ। माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A र 3B को सुरुङमा 300 जना फँसेको र तीमध्ये केही जीवित रहेको हुन सक्ने डाङ्गीले बताउनुभयो।
2: माथिल्लो त्रिशुली 1 मा जहाँ चाहिँ धेरैजनाहरू फँस्नु भएको छ, त्यो आयोजनाको बारेमा चाहिँ थोरै मैले आशा जगाउने कुरा, मलाई आशा लागिरहेको कुरा, त्यहाँ चाहिँ 2.5 मिटरको टनेल, त्यसमा चाहिँ 6.5-9 मिटरमा चाहिँ अगाडि पछाडि ब्रेक थ्रु र सुरु गरेको अडिट गरेर 6 पालहरू छन्। त्यो 6 पालहरूबाट अक्सिजन गइरहेको भएर, त्यो अक्सिजन प्राप्त भइरहेको गरेर त्यहाँ 556-76 जना टनलभित्र भएका मान्छेहरू चाहिँ अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा छ। अन्त पनि जीवित हुनु होला, तर अझै धेरै चाहिँ यहाँ जीवित हुनु भन्ने हुनुहुन्छ भन्ने आशा छ, र यहाँ चाहिँ जति सक्दो छिटो रेस्क्यु गर्न लाग्नुपर्ने जरुरी छ, र नेपाल सरकारसँग यो चाहिँ रेस्क्यु गर्न सकेसम्म चाहिँ जति सक्दो चाँडो चाहिँ इस्काभेटरबाट रेस्क्यु मेसिन औजारबाट इक्विपमेन्टबाटै हेलिलिफ्ट गरेर भए पनि रेस्क्यु गर्नको लागि म अनुरोध गर्न चाहन्छु।
1: उनीहरूको आज साँझसम्म उद्धार गर्ने भने पनि पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन। आज बिहानबाट मात्रै चिनिया टोली र भारतीय टोली पनि खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको छ। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिय विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै भारतबाट पनि सुरुङ उद्धार सम्बन्धी 11 जनाको विज्ञ टोली पनि त्यस क्षेत्रमा खटिएको छ। बाढीको कारण प्रारम्भिक चरणमा त्रिशुली 3A/A को आयोजना स्थल पहिचान गर्न नै मुस्किल परेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारसँग भएको साधन स्रोतले नसक्ने अवस्था भएकाले विदेशीसँग सहयोग मागे र भए पनि उद्धार गर्नुपर्ने उहाँको भनाइ छ।
3: यति ठुलो छ कि त्यो 50 मिटरमा चाहिँ तपाईँको हाम्रो त्यत्रा 2-3 सुरुङहरू कहाँ छ भन्ने पत्ता नलाग्ने भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ उद्धारको लागि चाहिँ हाम्रो स्रोतहरू एक्सपर्टिजहरू होइन त्यसलाई टाइमली म्यानेज अब त्यसमा चाहिँ हामीले सक्दैनौँ भने चाहिँ अब हामीले विदेशीको सहयोग पनि लिनलाई त्यसमा हिस्क गर्नुपर्ने कुरो पनि भएन, यो त नीतिगत कुराहरू पनि पर्यो होला होइन, त्यस्तो लाग्छ मलाई चाहिँ।
0: 2072 सालको भूकम्पमा विदेशी उद्धार टोली धेरै आउँदा उनीहरूकै व्यवस्थापन गर्न सकस भएकाले यसपटक सरकारले आर्थिक तथा राहत सामग्री मात्रै स्वीकार बताएको थियो, तर विदेशी उद्धारकर्ताहरू आएर काम गरेका थिएनन्। आएका केही उद्धारकर्ताहरूले नेपाली सेनाको संयोजनमै काम गरिरहेको सरकारी अधिकारीहरूले बताउने गरेका छन्। सुरुङमा फँसेकाहरूको उद्धारका लागि दक्ष जनशक्ति र साधन स्रोत अभाव भएपछि चीन र भारतको सहयोग लिएर काम थालिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शवहरूको डीएनए परीक्षण र रिपोर्टिङमा पनि सहयोग पुर्याउन विदेशी सरकारलाई आग्रह गरिएको बताउनु भएको छ। उहाँले उद्धारको काममा धेरै नआत्तिन पनि भन्नु भएको छ।
4: कसरी बुझ्नुपर्छ भने पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन अभियसली त्यसको असेसमेन्ट ग्राउन्ड रिपोर्ट भयो, त्यसपछि हामीले इमिडिएट तेस्रो दिन मात्रै विदेशी मान्छे आइसकेको छ, विदेशबाट फ्लाई गरेर आइसकेको अर्थ संसार त भन्ने बित्तिकै त जादु मन्त्र जस्तो त भएन होला। हामीले भन्यौँ तुरुन्तै अपियर त भएन, भनेपछि गिभन फर्मल जुन जुन औपचारिक संयन्त्रले जसरी कम्युनिकेट गर्छ त्यो टाइमलाई नै तपाईँले एक्स्ट्रापोलेट गर्नुभयो भने, ब्याकवर्ड ट्र्याक गर्नुभयो भने, यदि मान्छे तेस्रो दिन आयो भने संचारको प्रक्रिया त पक्कै पहिला सुरु भयो होला नि त। त्यसले गर्दाखेरि एकैचोटि तेस्रो दिन चाहिँ भन्ने बित्तिकै मान्छे आएको भन्ने जस्तो भाष्यबाट चाहिँ हामी त्यस्तो चिन्तन त्यस्तो बुझाइबाट मुक्त हुनुपर्छ।
0: मन्त्री खनालका अनुसार रसुवा लगायतका जिल्लामा पहिचान हुन नसकेका शवको शनाखतका लागि नेपालको मौजुदा फोरेन्सिक क्षमता अपर्याप्त छ। बाढी र पहिरोका कारण 40 बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती देखिएको छ। विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनर्स्थापनाका लागि अरबौं डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। हालसम्मको तथ्याङ्क अनुसार करिब 15,000 निजी घर र 42 पुलमा क्षति पुगेको छ। यद्यपि हानि र नोक्सानीको विस्तृत अध्ययनपछि मात्रै यकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो। विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा मन्त्री खनालले सबै उडानलाई एकीकृत कमाण्ड मार्फत नै सञ्चालन गरिएको जवाब दिनुभएको छ। सरकारको कार्ययोजना स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धारमा रहेको र लगतै राहत र पुनर्निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो। बाढीका कारण परराष्ट्र मन्त्री खनालको सर्बिया भ्रमण भने स्थगित भएको छ। उहाँ असंलग्न आन्दोलन नामको उच्च स्तरीय स्मरण सभा हाई लेभल कमेमोरेटिभ मिटिङमा सहभागी हुन भोलि सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टकृत संस्था महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालको नेतृत्वमा 2 प्रतिनिधि मण्डल पठाउँदैछ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ्गी बीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्ताका क्रममा दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको हो। साथै चीनमा बाढ़ीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले विपदको यस कठिन घड़ीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चीनिया विदेश मन्त्री वाङ मार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसम सम्बन्धी तथ्याङ्क आदान प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले भविष्यमा यस्ता विपदका

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रमक रोगको रोकथामलाई तीव्रता दिएको छ। विपदमा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि निर्देशिका परिमार्जन गरी स्वीकृत गरेको हो। मन्त्रालयका अनुसार विपद प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भए पनि बाढ़ीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडे गलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उहाँले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
5: अब यो अहिले आएको बाढ़ी पश्चात चाहिँ अब जनावरहरूको शवहरूको कुरा हुन सक्छ, त्यहाँ फोहोरहरू कुहिने कुराहरू हुन सक्छ, हाम्रो वासस्थान नजिक पानी डुबेको हुन सक्छ, कतिपय ठाउँहरूमा शवहरू नभेटिने नभेटेको अवस्था हुन सक्छ। त्यस्तो अवस्थामा तत्काल कसैले त्यस्तो देख्नुभयो भने स्थानीय प्रशासनलाई प्रहरीलाई खबर गरिदिनु हुन हामी सबैलाई हार्दिक अनुरोध गर्छौँ। र त्यस्तो फोहोर भएको ठाउँहरूसम्म आफ्ना बालबालिका अथवा आफू कोही नपुग्ने गरी अलि टाढा अलि सुरक्षित ठाउँमा बस्दिनु हुन हामी अनुरोध गर्छौँ, किनभने यसले भोलिका दिनमा आउन सक्ने जनस्वास्थ्यका समस्याहरूलाई मध्यनजर गरेर हामीले पानीका स्रोतहरू, खाद्यान्नका स्रोतहरू, हामी आउजाउ गर्ने कुराहरू, हाम्रा पोषणका कुराहरू, सरसफाइका कुराहरू, सबै कुराहरू जोडिने खालका हुन्छन्, त्यसमा हामीले विशेष रूपमा ध्यान दिनुपर्ने हुन्छ।
4: हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिएको छ। यसअघि मन्त्रालयले प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा मात्र रेफर गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेको थियो। प्रभावित घाइतेहरूको प्रभावकारी उपचारका लागि काठमाडौँको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी स्टेसन अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र नेपाल प्रहरी अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ।
3: र सबबाडीबाट भेटिएका सबबाट दुर्गन्ध फैलन थालेपछि संक्रमण र महामारीको जोखिम बढेपछि सब जमिनमा गाड्न थालिएको छ। सब गाड्ने प्रक्रिया कस्तो हुन्छ, पहिचान सुरक्षित कसरी राखिन्छ भनेर हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेलाई सोधेका छौँ।
6: कतिपय अस्पतालहरूमा सब धेरै नै भएर त्यो अस्पतालमा चाहिँ सब व्यवस्थापन गर्नलाई कठिनाई भएपछि हामीले धेरै पोखरा, कपिलवस्तु, रूपन्देही, त्यसै गरी काठमाडौँ भएको धादिङ, गोर्खा, चितवनको अस्पतालहरूमा र अन्य सामुदायिक अस्पतालहरूदेखि लिएर अरू उसमा चाहिँ राखेको अवस्थाहरू छ। र अब यसलाई चाहिँ पहिचान अहिलेसम्म 20 मात्रै भएको कारणले पहिचान र सबहरूको व्यवस्थापन सम्बन्धी नयाँ संशोधन गरेको निर्देशिका 2083 अनुसार चाहिँ अब यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ। यसमा छ र त्यो निर्देशिका अनुसार खास गरी सब अहिले व्यवस्थापन गरिने हो। त्यो व्यवस्थापन गर्दाखेरि अस्थायी रूपमा एउटा सुरक्षित टावरले चाहिँ माटो मुनि खाल्डोमा समेत गाड्न सकिने हुन्छ र त्यसको सर्टेन कार्यविधिहरू छ। त्यो कार्यविधि फलो गरेर डिएनए र अन्य कानुनी प्रक्रियाहरू, प्रोसेसहरू सबै पुरा गरेर त्यसलाई डकुमेन्टेसन गरेर सबको पहिचान खुल्ने गरी ट्यागहरू, त्यसलाई चाहिँ नम्बरिङ ट्यागहरू दिएर र त्यसको जमिन पनि ट्याग ऊ गराएर त्यसलाई चाहिँ एउटा उचित सम्मानका साथ व्यवस्थापन गर्ने, भण्डारण गर्ने काम हो त्यो र त्यसको सर्टेन विधिहरू छ। त्यो विधि पुरा गरेर गर्ने कुराहरू आउँछ।
4: पछि पहिचान सुरक्षित कसरी राखिन्छ त्यसमा?
6: के हुन्छ भने कम्तीमा 4 फोटो खिचिएको हुन्छ प्रत्येक सबको र फ्रन्टको अनुहार देखिने गरी, त्यसै गरी छातीको भागको, त्यसपछि सग्लो एउटा पुरै र खुट्टाको, अब सग्लो लास्ट सब छ भने नन्द र त्यसको एउटा त्यो गएर फोटो खिच्ने काम हुन्छ भने त्यसको चाहिँ

0: साइड प्लानहरू पनि बनाएको हुनुपर्छ, कहाँ राखिएको छ त्यो, त्यसको साइड प्लानहरू हुन्छ र एउटा सब र अर्को सबको बिचमा कम्तीमा 40 सेन्टिमिटरको ग्याप गरिएको हुन्छ, सय चाहिँ त्यही अनुसारको गरेर त्यसलाई चाहिँ थिकनेसहरू प्लास्टिकले कराउने कुराहरू र त्यो ट्याग पनि ती सडी गली नजान्ने गरीको एउटा व्यवस्थापन गरिएको अवस्थाहरू हुन्छ त्यसो, र पछि उहाँहरूको आफन्तहरू चाहिँ पछि फोटो भिडियोबाट पहिचान गरेपछि डिएनए प्रोफाइलिङ डिएनए हुन्छ, डिएनएको आधारमा त्यो सम्बन्धित आफन्तको डिएनए लिएर म्याचिङ गरेर त्यो अनुसारको व्यवस्थापन सब सम्बन्धित हस्तान्तरण गर्ने कामहरू पनि छ, पछि त्यसैमा कार्यविधिमै राखिएको हुन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर छन्। बुधबार आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मान सरोवर यात्रामा जाने धेरै पर्यटकको सम्पर्क भिन भएका थिए। बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय 114 जना छन्। यस्तै दक्षिण कोरियाली 20 जना, चीनका 27 जना, जर्मनी र माल्टाका 4 र अमेरिकी इटालीका 3 जना रहेका छन्। बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढ़ी प्रभावित जिल्लाका केही खण्ड बाहेक अन्य सड़क सुचारू भएको समेत उल्लेख गरेको छ। यद्यपि यात्रामा जानु अगाडि मौसमबारे जानकारी लिन समेत बोर्डले पर्यटकलाई सूचित गरेको छ।
2: लाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। स्वेच्छाकर्मीले उद्धार गरी ल्याएका 250 जनालाई येलो गुम्बामा राख्ने गरी व्यवस्थापन मिलाइएको हो। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। व्यक्तिगत संस्थागत सहयोगहरू जुट्ने क्रममा रहेको उहाँले बताउनुभयो।
1: नेपाल आयल निगमले भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्यमा रहेका हेलिकप्टरका लागि आवश्यक 40,840 लिटर हवाई इन्धन नुवाकोट पठाएको छ। नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवाको प्रबन्ध मिलाइएको निगमले जनाएको छ। रिफ्युलिङको काम नियमित भइरहेको छ। निगमको थानकोटको बागमती प्रादेशिक कार्यालयबाट बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म सञ्चालनमा रहेका पेट्रोल पम्पमा पेट्रोल 72,000 लिटर र डिजल 62,000 लिटर उपलब्ध गराइएको निगमले जनाएको हो। सार्वजनिक विधाको दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री भइरहेको छ। यस्तै उद्धार गरेर विभिन्न स्थानबाट सेल्टरमा रहेका बाढ़ी प्रभावित व्यक्तिका लागि आवश्यक पर्ने खाने पकाउने ग्यास निगमको समन्वयमा रसुवा र
2: नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सञ्चालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुनुङ मार्गमा भइरहेको उक्त उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीसँगै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावर पुर्याइएको हो। टावरसम्म पुर्याइएको हो। कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्। यसै गरी रसुवाको तुप्चे बीटीएस पनि आजदेखि सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनका लागि पनि त्यसै गरी हेलिकप्टर मार्फत केही सामान लगिएको थियो। उक्त साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः सञ्चालन भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: जीवन में थोड़े कुराहरु छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा
3: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ देउवा समूहको महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाले सबै तहका अधिवेशन गरी महाधिवेशन गर्ने र केही समयमै मिति घोषणा गरिने जानकारी दिनुभएको हो आज विज्ञप्ति जारी गर्दै उहाँले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिले गर्ने भनेको महाधिवेशनमा सहभागी नहुन पनि कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ हाल कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ तर थापा नेतृत्वको समितिले घोषणा गरेको महाधिवेशन रोक्न माग गर्दै देउवा समूहले दिएको रिटमा सर्वोच्चले माग बमोजिम नहुने आदेश गरेको छ कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित आफूहरूको केन्द्रीय कार्यसमिति नै वैधानिक रहेको दावी गर्दै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व पनि आफूहरूकै रहेको दावी गर्नुभएको छ उहाँले विधान अनुसार आफूहरूको कार्यसमितिको पदावधि यही मंगसिर मसान्तमा सकिने र नेपालको संविधान अनुसार थपिएको 6 महिनाको अवधि पनि समाप्त हुने उल्लेख गर्नुभएको छ
4: भोटेको से बाढेपछि रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा विद्युत पूर्वाधारमा पुगेको क्षति मर्मत र प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत उद्धार र विद्युत आपूर्ति पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकता दिइएको हो
5: धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार केउरिनीटार हुँदै मास्टर जोडिने सड़क सञ्चालनमा आएको छ यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ
4: काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरेको छ हिजोदेखि एउटा गाडीबाट शुरू गरिएको सेवाको पहिलो दिन 2 बालबालिका 9 महिला र 8 पुरुष गरी 19 काठमाडौँ ल्याइएको थियो महानगरका अनुसार आजबाट 2 सवारी साधन सञ्चालनमा ल्याइएको छ
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद भएको बताउनु भएको हो दुई देश बीचको तिक्तता अन्त्य गर्ने एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले अमेरिका र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह उहाँले गर्नुभएको छ संयुक्त राष्ट्रसंघले कतार पाकिस्तान इजिप्ट साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको रुजारिकले जानकारी दिनुभयो
4: रुसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 मृत्यु भएको छ युक्रेनको राजधानी किव नजिकै रुसी ड्रोन आक्रमणपछि एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा 27 मृत्यु भएको हो किव क्षेत्रका गभर्नर तिमुर तकाचेन्कोका अनुसार बुछा जिल्लामा भएको पछिल्लो आक्रमणमा थप 42 घाइते भएका छन् घटनास्थल आसपासबाट 380 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन आक्रमणका कारण गोदाममा विस्फोट भएको र आसपासमा पूर्वाधारमा ठूलो क्षति पुगेको बताउनु भएको छ उहाँका अनुसार आवासीय भवनका साथै वृद्ध वृद्धाको हेरचाह गर्ने एक संस्थामा समेत क्षति पुगेको छ
5: नेपाल परिवेशमा अब खेल समाचार नेपाल ए अस्ट्रेलियामा जारी टप 2020 सिरिजको अन्तिम खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा भिक्टोरिया सीए 11ले नेपाललाई एक विकेटले पराजित गरेको हो। नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले 20 ओभरमा 9 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। भिक्टोरियाका टम रोजर्सले 36, ह्यारी होएकस्ट्राले अभिजित 35, ह्यारी डिक्सनले 30, साम एलियटले 16 रन बनाए। नेपालका युवराज खत्री र कुशल भुर्तेलले 3-3 तथा आकाश चन्दले एक विकेट लिए। यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित 90 रन बनाएका थिए भने दीपक डुम्रेले 16 रन बनाएका थिए।
4: र भोटे कोशी बाढी लगायत प्राकृतिक विपदबाट पीड़ित नागरिकका लागि नेपाल क्रिकेट संघ क्यानले 30 लाख रुपियाँ सहयोग गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले आज विज्ञप्ति जारी गरी विपदमा परेका नागरिकको राहत उद्धार र पुनर्स्थापनामा मद्दतका लागि संघका तर्फबाट 30 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। उनले उक्त सहयोग रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए। प्राकृतिक विपदबाट प्रभावित सम्पूर्ण नागरिक प्रति एकबद्धता जनाउँदै क्रिकेट संघले उद्धार राहत र पुनर्स्थापनामा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एक पटक।
5: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 669 पुग्यो। 2362 जना अझै बेपत्ता।
4: बाढीको 4 दिनसम्म पनि सुरुङ भित्र फसेकाहरूको उद्धार हुन सकेन। भारतीय र चिनिया टोली परिचालन सब सड्न थालेपछि गाडेर व्यवस्थापन गर्न थालियो।
5: कांग्रेसको देउवा समूहद्वारा छुट्टै महाधिवेशन गर्ने घोषणा। गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन आह्वान।
4: वार्ता पुनः शुरू गर्न अमेरिका र इरानलाई राष्ट्रसंघको आह्वान। रुसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको मृत्यु।
5: र टप एन्ड टी20 सिरिजको अन्तिम खेलमा नेपाल भिक्टोरियासँग एक विकेटले पराजित। बाढी पीड़ितलाई नेपाल क्रिकेट संघ क्यानले 30 लाख रुपियाँ सहयोग गर्ने।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
6: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
8: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना।
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास
9: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
10: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
9: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
9: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 9855-88002
8: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
8: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
8: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल रोगीको कार्डियोग्राफी सेवा,
12: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
12: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
13: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
14: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
13: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
15: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
16: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
17: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
18: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
19: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
18: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। बोटेकोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु, 2498 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। र युक्रेनको राजधानी कियेव नजिक रहेको हात हतियार गोदाममा रूसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले विपदबाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले पूर्वाधार, सड़क सञ्जाल, पुल तथा जलविद्युत आयोजना लगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले बाढीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने बताउनुभयो। विपदपछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत, चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले जानकारी दिनुभयो। मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत, बेपत्ता व्यक्ति र क्षतिको आँकडा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न अपील गर्नुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत उत्पादन गृहका सुरुङमा फँसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यू टीम परिचालन गरिएको छ। नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फँसेका नागरिकहरूको खोज तथा उद्धार कार्य जारी राखे पनि मुख थुनिएका, सुरुङहरूमा फँसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डीएनए परीक्षण तथा शवगृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
1: हाम्रै सुरक्षानिकाहरूबाट हामीले प्रभावकारी ढङ्गले रेस्क्यू सम्बन्धी कामहरू, उद्धारको कामहरू, खोजका कामहरू अगाडि बढाइरहेका छौँ। तर कतिपय अवस्थाहरू कस्ता छन् भने टनेलभित्र फँसेको अवस्था, टनेलको मुख टालिएको अवस्था, अनि बडिजहरू भेटिएको छ, ती बडिजहरूलाई आइडेन्टिफाई गर्नलाई डिएनए परीक्षण गर्नुपर्ने अवस्था, र कतै भित्र कुनै ठाउँमा अझै पनि जीवित नेपालीहरू, विदेशी नागरिकहरू हुनुहुन्छ कि भनेर उहाँहरूलाई पत्ता लगाउनुको लागि लिडार प्रविधिको अवस्था, हामीसँग कति लिडार छन् र कति लिने, कति सहयोगमा लिने, माग्ने भन्ने खालका कुराहरू लगायत प्राप्त भएका डेड बडिजहरूलाई हामीले सुरक्षित तरिकाले राख्नको लागि हामीलाई मोर्चुरीहरूको पनि आवश्यकता, ठुलो आवश्यकता भएको अवस्था लगायतलाई दृष्टिगत गरी जहाँ जहाँ हाम्रो क्षमताले नभ्याउने अवस्था छ त्यहाँ त्यहाँ सहयोगको लागि हामीले अनुरोध गर्ने, समन्वय गर्ने काम भइरहेको छ। र भारतबाट र चीनबाट पनि त्यो टनेल रेस्क्यु टिमहरू परिचालन भइरहेको अवस्था छ अहिले तत्काल, र अरू पनि आवश्यकता अनुसार हामीले सहयोगको लागि समन्वय गरिरहेका छौँ।
0: भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दात्री निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। प्रवक्ता पौडेलका अनुसार भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका 120 भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको र अझै 500 को हाराहारीमा विदेशी नागरिक हराइरहेका छन्। यसैबीच भारत सरकारबाट हालसम्म 3 चरणमा 97.5 टन मानवीय सहायता तथा औषधि प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चीन सरकारले 30 वटा बेली ब्रिज र 2000 शव व्यवस्थापनका लागि एयर टाइट ब्याग सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहतका कार्यका विषयमा छलफल भएको छ। साथै चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देशबीचको विद्यमान संयन्त्रलाई थप थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड़ दिएका छन्। यस्तै परराष्ट्र मन्त्री खनाल र भेनेजुएलाका विदेश तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री फेलिक्स प्लासेन्सिया बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको थियो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परिमृत्यु हुनेको संख्या 675 पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 13, धादिङमा 45, नुवाकोटमा 51, गोर्खामा 57, तनहुँमा 35, चितवनमा 246, नवलपरासी पूर्वमा 165 र नवलपरासी पश्चिममा 63 जनाको शव फेला परेको हो। रसुवा बाढीपछि 2498 जना अझै सम्पर्कविहीन छन्। जसमध्ये नेपाली सेनाका 45, नेपाल प्रहरीका 27 र सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 2301 जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये रसुवाका 676, नुवाकोटका 1622 र धादिङका 3 जना रहेका छन्। यस्तै विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको र उपचारपछि 140 जना डिस्चार्ज भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 187 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 15 देशका 187 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 114, चीनका 27, दक्षिण कोरियाका 20, जर्मनीका 4, बेल्जियमका 1, बुल्गेरियाका 1, इटली 3, माल्टा 4, ओमन 1, पोर्चुगल 1, रसिया 2, स्पेन 2, स्विजरल्याण्ड 2, टर्की 2 र अमेरिकाका 3 रहेका छन्। यस्तै बाढीमा परेर अझै 420 पर्यटक सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोसी बाढी प्रभावितको उद्धार र राहतको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङदेम्बेले बाढीग्रस्त नुवाकोटको डुङ्गे बजार, देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौबुदे ध्यान आकर्षण पत्र सरकारलाई बुझाउनु भएको हो। भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनु पर्ने माग राखिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढी रुपियाँ संकलन भएको छ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रुपियाँ जम्मा भएको छ भने हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको मन्त्री परिषद कार्यालयले जनाएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ। आईएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्धन गरिएका कम्पनी मार्फत भोटेको सीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज उद्धार र तत्काल राहतका लागि सहयोग उपलब्ध गराइएको हो। त्यसै गरी आईएमई ग्रुप अन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ। विनाशकारी बाढीपछि संकलन गरिएका शवहरूको संख्या बढ्दै जाँदा शवको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। संवाददाता केशव ढुङ्गानाको रिपोर्ट।
2: बाढीमा परि ज्यान गुमाउनेको संख्या निकै ठूलो भएको र शव सुरक्षित राख्ने फ्रिजर सहितको शव गृहको क्षमता सीमित भएका कारण विभिन्न जिल्लामा संकलन भएका शवहरू पहिचान गरी आफन्तको जिम्मा लगाउन समस्या भएको छ। अधिकांश शवहरू सजिलै पहिचान हुन नसक्ने गरी क्षत विच्छेद अवस्थामा संकलन भएको र डीएनए परीक्षण हुँदासम्म पनि सुरक्षित राख्न नसकिने अवस्था आएपछि सरकारले पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरी डीएनए को नमुना मात्रै राखेर जमिन मुनि गाड्ने लगायतका वैकल्पिक उपायहरू सुरु गरेको छ। सरकारको पूर्वानुमान भन्दा निकै ठूलो विपद आइपरेको र यसले भविष्यमा महामारी फैलने लगायतका अन्य चुनौतीहरू पनि थप्न सक्ने भएकाले सब व्यवस्थापनका अन्य विकल्पहरू खोजिएको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
3: यो स्तरको यति धेरै मानिसहरूको एकैचोटि मृत्यु हुने त्यति सानो ठाउँमा सबैको राखेर व्यवस्थापन गर्ने कुराहरूमा हामीलाई सबै सामग्री पर्याप्त भएको अवस्था अहिलेलाई छैन। त्यही भएर सरकारले अहिले सब व्यवस्थापन सम्बन्धी निर्देशिका नै संशोधन गरेर त्यसको वैकल्पिक व्यवस्थाहरूमा कामहरू भइरहेको छ।
2: सरकारले विपदपछि महामारी फैलने जस्ता अन्य जोखिम कम गर्न समेत समयमै ध्यान दिनुपर्ने भएकाले संकलित शवको व्यवस्थापनका लागि सबैभन्दा सजिलो उपाय खोजी गरेको हो। अहिले सकेसम्म पहिचान गरेर आफन्तको जिम्मा लगाउने नभए डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने सरकारको तयारी छ। फेरि एकपटक स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
3: हामी भोलि हुन सक्ने सम्भावित जोखिमहरूलाई कम गर्ने कुरामा बढी केन्द्रित भएर भइसकेको जोखिमबाट हामी बाहिर निस्किने गरी कसरी जान सकिन्छ भन्ने पाटोमा काम गर्दैछौँ। पहिचान हुन सकेका शवहरूलाई आफन्तहरू आउनु भएको छ भने उहाँहरूलाई बुझाउने, नभएका त्यसरी रहेका ठुलो मात्रामा शवहरूलाई पछिल्लो समय स्वीकृत भएको निर्देशिका अनुसार व्यवस्थापन गर्ने गरी लागिरहेको। त्यसबाट भोलिका दिनमा कुनै पनि रोगहरू नफैलियोस्, विशेष रूपमा पानीको स्रोतहरू प्रदूषित भएर खानेकुराहरू प्रदूषित भएर सरसफाइहरू राम्रोसँग हुन नसकेर धेरै कुहिने बिग्रिने चिजहरू आफ्नो घर वरिपरि नजिकमा आएर मानिसहरू सानो ठाउँमा बस्दाखेरिको कुराले अरू कुराले पनि बिरामी नहुन् भन्ने कुरामा पनि केन्द्रित रहेर त्यसको समयमा पहिचान गर्न सक्ने गरी त्यो हामीले निगरानी प्रणालीहरू पनि चुस्त दुरुस्त राखेका छौँ।
2: चितवनमा अन्य जिल्लाको तुलनामा धेरै शव संकलन भएका कारण त्यसको व्यवस्थापनको चुनौती पनि बढी देखिएको छ। शवहरू सडेर दुर्गन्ध फैलन थालेको र चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न थालिएको बताउनुहुन्छ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा।
4: डेड बोडीहरू धेरै पर्याप्त भएका र तिनलाई जोगाएर राख्न नसकिने अवस्था भएको हुनाले

0: देशमा
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त
0: सेवा सुचारू गर्नका लागि #1415# डायल गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: विज्ञापनपछि अब बाँकी समाचार बोटेकोसीमा गएको बाढीले बगाएर त्रिशुली नदीको गोर्खातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ हालसम्म फेला परेका 55 शवमध्ये 29 वटाको अन्त्येष्टि गरिएको प्रमुख जिल्लाधिकारी तुलसी प्रसाद श्रेष्ठले बताउनुभयो पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने गन्हाउने र रोग समेत फैलने हुँदा व्यवस्थापनका लागि शवबाट आवश्यक डीएनए स्याम्पल लिएर अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो प्रजिया श्रेष्ठका अनुसार बाँकी शव भने प्रदेश अस्पताल गोर्खा एवं एनपीआई गोर्खा अस्पतालको शवगृहमा राखिएको छ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका 197 जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका 82 सल्यानका 55 सुर्खेतका 17 रुकुम पश्चिमका 9 मुगुका 11 हुम्लाका 7 जाजरकोटका 3 दैलेखका 5 कालीकोटका 6 र डोल्पाका 2 गरी 197 जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो उहाँका अनुसार कर्णाली प्रदेश अन्तर्गत 10 जिल्लाका 163 पुरुष 27 महिला 4 बालक र 3 बालिका गरी कुल 197 जनाको अवस्था अज्ञात रहेको हो यसैबीच बाढीपछि 64 पुरुष 5 महिला र 1 बालक गरी 70 जना सम्पर्कमा आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज संघीय सांसदसँग छलफल गर्नुभएको छ छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न स्वच्छ खाने पानी औषधि लत्ता कपडा लगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको लागि झापाका 4 स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 53,19,000 आर्थिक सहयोग प्रदान गर्ने भएका छन् विपदको यो घडीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यपालिका जनप्रतिनिधि कर्मचारी तथा पालिकाको विपद व्यवस्थापन कोष मार्फत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सुचारू गरेको छ यसबाट सो जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याइएको थियो कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् अब अन्तर्राष्ट्रिय समाचार युक्रेनको राजधानी कियेभ नजिक रहेको एक हात हतियार गोदाममा भएको रुसी ड्रोन आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु भएको छ हात हतियार व्यवस्थापन केन्द्रमा भएको विस्फोटपछि आग लागि फैलिँदा 50 बढी आवासीय भवनहरूमा क्षति पुगेको बताइएको छ आक्रमणपछि घटनास्थल वरपरबाट 400 बढी मानिसलाई अन्यत्र सारिएको छ युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई आपराधिक घटनाको संज्ञा दिनुभएको छ
4: भोटेकोसी नदीमा गएको बाढीबाट 9 जलविद्युत आयोजनाका 537 जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार रसुवा र नुवाकोटमा रहेका 9 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन भएका थिए ती मध्ये 361 जनाको भने उद्धार भइसकेको छ 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 576 जना सम्पर्कविहीन भएका मध्ये 254 जनाको उद्धार भएको छ सोही आयोजनाको सुरुङमा अझै पनि 300 जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ सुरुङमा खोजी गरी उद्धार गर्ने कार्य जारी रहेको छ त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट पनि 93 जना सम्पर्कविहीन भएका छन् रसुवा भोटेकोसी जलविद्युत आयोजनाबाट 4 जना सम्पर्कविहीन भएको इपानले जनाएको छ लाङटाङ खोला जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका मध्ये 18 जनाको उद्धार भएको छ त्यसै गरी चिलिमे हाइड्रो पावरबाट 8 जना सम्पर्कविहीन भइरहेको जनाइएको छ मैलुङ खोला हाइड्रो पावरबाट 7 जना सम्पर्कविहीन भएका छन् त्रिशुली जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन भएका छन् भने देवीघाट जलविद्युत आयोजनाबाट 1 जना हराइरहेका छन् माथिल्लो त्रिशुली

0: यस जलविद्युत आयोजनाबाट 42 जना सम्पर्कविहीन भएका थिए। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाबाट 122 जना सम्पर्कविहीन भएका मध्ये 91 जनाको जीवितै उद्धार गरिएको छ। नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि 40,840 लिटर हवाई इन्धन नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि गत भदौ 10 गतेदेखि नियमित रूपमा नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकमा इन्धन उपलब्ध गराउँछ आएको जनाएको छ। निगमका अनुसार भदौ 10 गते 12,000 लिटर, भदौ 11 हेलिकप्टर र ट्याङ्कर मार्फत 10,840 लिटर इन्धन पठाइएको थियो। त्यसै गरी 12 गते 9,000 लिटर र भदौ 13 गते 9,000 लिटर हवाई इन्धन पनि उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरहरूमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा 232 स्थान सिलिन्डर ग्यास उपलब्ध गराएको छ भने एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि 150 स्थान सिलिन्डर राहत कार्यमा पठाइएको छ। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गति बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.25 करोड रुपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्ममा 6.75 करोड निकासा गरेको हो। प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको बिहिबार बसेको कार्यकारी समितिको 35औं बैठकले प्राधिकरणको कोषमा रहेको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा शोध भर्न उपलब्ध गराउने निर्णय भएको थियो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: नेपाल क्रिकेट संघ क्यानले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाका लागि 30 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्ति मार्फत विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि संघका तर्फबाट सो रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। क्यानले सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिज भिक्टोरिया सीए 11 नेपाल 1 विकेटले पराजित भएको छ। शनिबार सम्पन्न आफ्नो 6 खेलमा नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम रोजर्सले 21 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 36 रन बनाए। नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले 2-2 तथा आकाश चन्दले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले शानदार पारी खेले। उनले 56 बलमा 6 चौका र 5 छक्का सहित अभिजित 90 रनको पारी खेलेका हुन्। भिक्टोरियाका लागि कलुम स्टोर र हेरी होकेत्राले सर्वाधिक 2-2 विकेट लिए। यसपालि प्रतियोगितामा 6 खेल खेलेको नेपालले 4 खेलमा हार तथा 2 खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाइपर पर्फर्मेन्स 11 विरुद्ध 9 विकेटको पराजय बेहोरेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण 4th ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब 5 थर सेमी फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा चितलाङ फुटबल क्लबलाई ट्राइबेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै 5 थर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। शनिबार भएको खेलमा 5 थरका गोलकिपर मिरा खजुम म्यान अफ दि म्याच भएका छन्। फुङलिङ स्थित भान्जुन माध्यमिक विद्यालयको खेल मैदानमा भदौ 19 गतेसम्म सञ्चालन हुने खेलमा 8 टिमको सहभागिता रहेको छ। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेलमा 7 बाटो फुटबल क्लब र सबिक विजेता सलहेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुने भएको छ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढीबाट हालसम्म 675 जनाको मृत्यु 2498 जना अझै सम्पर्कविहीन। भोटे कोशी बाढीका कारण रसुवा र नुवाकोटका सुरुङमा फँसेकाहरूको उद्धारका लागि सरकारको समन्वयमा भारत र चीनको टोली परिचालन। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र युक्रेनको राजधानी कियव नजिक रहेको हात हतियार गोदाममा रूसी आक्रमण कम्तीमा 37 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त नमस्कार।
3: नेपालीपनको आभास, नेपाली मनको आवाज।
4: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागलेक बेसी सारा सुन।
3: स्वदेश FM 93.2 मेगाहर्ज।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
6: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
9: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
10: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
9: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
11: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनको माडीमा युवा इन्जिनियर विमल काफ्लेको रसुवा बाढीमा परि मृत्यु भएको पुष्टि भएको छ। गत भदौ 10 गतेको अप्रत्याशित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव काउसोती क्षेत्रमा फेला परेको थियो। शनिबार दिउँसो शवको शनाखत भएपछि उहाँको मृत्यु पुष्टि भएको हो। बाढी नगरपालिका साथ देवेन्द्रपुर निवासी काफ्ले हाइड्रो इन्जिनियरका रूपमा रसुवामा कार्यरत हुनुहुन्थ्यो। रसुवामा आएको बाढी पहिरोका क्रममा उहाँ सम्पर्कविहीन हुनुभएको थियो। बाढीबाट हालसम्म सो बाढीमा परेका एकजना उहाँ मात्रै रहेको ज्ञात रहेकोमा उहाँको मृत्यु पुष्टि मृत्यु पुष्टि भएसँगै समग्र माडीमा शोक छाएको छ। स्थानीयवासीले उहाँको निधनले परिवारसँगै माडी एक होनहार युवा प्राविधिक गुमाएको बताएका छन्। धुप्रास पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित वृहत निशुल्क स्वास्थ्य शिविरमा 215 जनाले उपचार सेवा लिएका छन्। बाढीचार खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट आएका उल्लेख्य संख्यामा बिरामीहरूले उपचार परामर्श र निशुल्क औषधि प्राप्त गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। यसबाहेक शिविरका क्रममा 63 जनाको बिआइए परीक्षण र 71 जनाको स्तन क्यान्सरको परीक्षण समेत भएको थियो। सोमध्ये 3 जनामा बिआइए पोजिटिभ आएको र 10 जनाको स्तनमा गिर्खा देखा परेको जनाइएको छ। उनीहरूलाई थप स्वास्थ्य परीक्षण र उपचारका लागि सिफारिस गरिएको छ। दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूप्राज पाठक स्मृतिमा गत वर्ष सो प्रतिष्ठानको स्थापना भएको थियो। शनिबारको शिविरमा बौलाकालिका अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ एवं प्राविधिक सहयोग गरेका थिए। विपदको समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका एक बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। विपदका लागि रक्तदान भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा 26 जनाले स्वैच्छिक रक्तदान गरेका हुन्। नेपाल ब्लड डोनर सोसाइटीको आयोजना तथा माडी नगरपालिका एक वडा कार्यालय स्टार स्पोर्ट्स युवा क्लब बरुवा र माडी जेएनजीको सहकारीमा सो कार्यक्रम गरिएको हो। विपद तथा अन्य आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका सदस्य रामचन्द्र लम्सालले बताउनुभयो। कार्यक्रममा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। देशमा उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै माडी चितवन काठमाडौँ सम्पर्क समाजले पूर्व निर्धारित यस कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नयाँ बानेश्वर स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शङ्कर पाण्डे मुक्तिले स्वयं रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमबाट 30 पिण्ड रगत सङ्कलन भएको आयोजकले जनाएको छ। विपद प्रभावित तथा घाइते बिरामीहरूका लागि राहत सहयोग जुटाउने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR कोड समेत राखिएको थियो। सहभागीहरूले QR मार्फत सिधै सरकारी खातामा सहयोग रकम जम्मा गरेका थिए। अध्यक्ष पाण्डेका अनुसार देश विपदमा परेका बेला उत्साहका रूपमा मनाइने त्यस कार्यक्रम स्थगित गरी विपदमा एकता भुटेको बाढी पीडितको सेवा हाम्रो प्रतिबद्धता भन्ने भावनाका साथ मानवीय सेवामा जुटिएको हो। समाजको आयोजना तथा ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सह आयोजनामा भएको कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी ललितपुर शब्द सञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो। भुटेकोसी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा नुवाकोट धादिङ गोर्खा तनहुँ चितवन नवलप्रासी पूर्व नवलप्रासी पश्चिम रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग गरिएका हुन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार व्यवस्थापनमा जुटेका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समिति आइसिआरसीको मापदण्ड अनुसार चितवनमा संकलित शव जमिनमा गाड्ने तयारी गरिएको छ। शव गाड्नका लागि भरतपुर महानगरपालिका एक देवघाटको जंगलमा खाल्टो खन्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार आइसिआरसीको मापदण्ड अनुसार लामो खाल्टो खन्नुका साथै 20 मा 40 सेन्टिमिटर फरकमा शव राख्ने गरी तयारी भइरहेको छ।
नारेटी नदीमा भेटिएका शवलाई जमिन मुनि व्यवस्थापन गर्न लागेको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलदेवी सामुदायिक वनभित्र शनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राजेश श्याम खतिवडा र पत्रकार सन्त कुमार चौधरी लगायतका संचारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार संकलनमा अवरोध पुर्याइएको हो। विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिए मोबाइलको फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ। भदौ 10 गते आएको भुटेको सिबाडीबाट भएको जनधनको क्षतिको निरन्तर जानकारी दिनु पत्रकारको पेसागत धर्म भएको स्मरण गराउँदै महासंघले सार्वजनिक सरोकारका विषयमा जुनसुकै अवस्थामा नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्न सरकारवाला पक्षसँग जोरदार माग गरेका छन्। देशभरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भोटेको सिन्हदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शनिबार अपरान्ह 4 बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म 669 भन्दा बढी शव फेला परेका छन्। प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै 158 शव फेला परेको छ। यसै नवलपरासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुँमा 31, सिधोनमा 248 र रसुवामा 13 शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि 4854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदका क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। यसै गरी बाढीमा परि घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या 2371 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या भने 140 रहेको नेपाल प्रहरीले जनाएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढी पहिरो गएको त्यस दोस्रो दिन सशस्त्र प्रहरी बल एपिएफको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब 6 वर्षीय बालिकालाई जीवितै उद्धार गरेको छ। बाढी पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपिएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो। उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ। बालिकाको अवस्था र पहिरोमा पुरिनुको थप विवरण भने खुल्न बाँकी नै रहेको छ। भदौ 10 गते भुटेको सी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि सरकारले खोज उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत विपदको पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी गराउनु भएको हो। मन्त्री खनालले हिमालयन पारिस्थितिक प्रणाली इकोसिस्टममा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकमा गम्भीर जोखिम निम्ताएको भन्दै त्यसको संरक्षणका लागि विश्व समुदायको ध्यान आकर्षण समेत गराउनुभयो। रसुवा बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको 4 दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्। स्वदेशी जनशक्ति प्रविधि र स्रोतसाधनले नभ्याउने भए अप्ठ्यारो नमाने विदेशी मित्रहरूसँग सहयोग माग्नुपर्ने उनीहरूको भनाइ छ। विपद विज्ञ डाक्टर गंगालाल तुलाधरले विपद व्यवस्थापनमा सरकार र सेनाका क्रियाकलापहरू प्रशंसनीय भए पनि सुरुङ उद्धारमा प्राविधिक क्षमता नपुग्न सक्ने बताउनु भएको हो। स्वास्थ्य त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत 2 दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। टनेलभित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अगाडि बढाएका हुन्। सुरुङ खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि रातिदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै नै चुनौतीपूर्ण बनेको छ। रसुवाको फुटेको सी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा 43 जना विदेशी सहित 208 जना नागरिक त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 सिनिया र 5 भारतीय सहित 208 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।
बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ 5 बजेसम्मको अध्यावधि विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी सञ्चालन गर्न दिएको छ। काठमाडौँ उपत्यका जोड्ने नागढुङ्गादेखि मुगलिन सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि हाल एकतर्फी रूपमा सवारी सुचारू गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने सो सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ। र नेपाली काङ्ग्रेसको संस्थापन इतरपक्षले 15 महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो। पार्टीको केन्द्रीय कार्य समितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्य समितिको पदावधि सकिन लागेको कोइरालाले बताउनुभयो। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसित

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 MHz।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: निष्पक्ष
1: निष्पक्ष
0: स्वदेश FM 93.2 MHz।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: So This FM 99.2 MHz.
1: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयो, जे आज तिम्रो छ त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्य

ले वाचनको मन्त्र रहेको छ 39 औं अध्याय 4 श्रद्धावान लभति ज्ञानम तत्पर समेतेन्द्रिय ज्ञानम लब्धा पराम शान्ति मचिरेणाधिगच्छति भन्नुहुन्छ परमात्मा। श्रद्धावान लभति ज्ञानम भन्नुहुन्छ। जो कोहीलाई ज्ञान लाभ हुँदैन, जसले श्रद्धा गर्दछ, जसले यो कुरालाई मनन गर्न चाहन्छ, त्यसलाई मात्रै ज्ञान हुन्छ भन्नु। कुरुक्षेत्रमा धेरै मान्छे थिए, 18 अक्षौणी मान्छे थिए। ती मान्छेहरू कसैलाई पनि गीताको सुन्ने श्रद्धा भएन। त्यस कारणले श्रद्धावानले मात्रै ज्ञान प्राप्त गर्दछ भनिकन यहाँ यसरी बताइएको छ। भगवान् श्रीकृष्ण जुन श्रद्धालु व्यक्ति ब्रह्म ज्ञानका लागि समर्पित छ र जसले इन्द्रियहरूलाई वशमा राखेको छ, त्यही नै यो ज्ञान प्राप्त गर्ने आधिकारिक व्यक्ति हो र यस्तो ज्ञान पाउना साथ उसले तुरुन्तै आध्यात्मिक शान्ति प्राप्त गरिहाल्छ। आध्यात्मिक शान्ति, भौतिक शान्ति हुँदैन। भौतिक शान्तिले कोही पनि तृप्ति भएको पाइँदैन। भगवान् परमात्मा दृढ विश्वास राख्ने व्यक्तिले नै यस किसिमको परमात्मामा भावना भावित भएको ज्ञान प्राप्त गर्न सक्छ। परमात्मामा विश्वास नभएका मान्छेहरू कर्म गर्नाले नै परम सिद्धि पाउन सकिन्छ भनेर विचार गर्ने व्यक्ति नै श्रद्धावान मानिस हो। यस्तो ज्ञान श्रद्धा र भक्तिले पाउन सकिन्छ र परमात्माका नाम स्मरण गरेर भगवानको कीर्तन गरेर नाम मन्त्रको उच्चारण गरेर जप गर्नाले पनि उक्त ज्ञान प्राप्त हुन्छ। किनभने यसरी भगवानको नाम जप गर्दा हृदयभित्र जमेको सम्पूर्ण भौतिक मैलोपना सफा हुन्छ, भगवानको नामले सफा पारिदिन्छ। यस बाहेक मानिसले आफ्ना इन्द्रियहरूलाई संयममा पनि राख्नु उत्तिकै आवश्यकता रहन्छ। जुन मानिस कृष्णप्रति अथवा परमात्माप्रति श्रद्धावान छ र जसले आफ्ना इन्द्रियहरूलाई संयममा राख्दछ, त्यसैले छिट्टै नै परमात्माको अमृत पूर्ण उपदेश पूर्ण ज्ञान प्राप्त गर्न सक्छ। अज्ञात छ श्रद्धान छ संशय आत्मविनश्यति नायम लोकोस्ति न परो न सुखम संशयात्मना। गुरुको आज्ञामा उसलाई विश्वास छैन, शङ्का छ भने ऊ चाहिँ सफल हुँदैन, त्यसलाई संशय आत्मा भनिन्छ। संशयै संशय छ, जता हेरे नि ऊ सङ्घै मात्रै गरिरहन्छ भने उसले निशङ्क भएर परमात्माको सेवा गर्न सक्दैन, ऊ असफल हुन्छ। शास्त्रप्रति शङ्का गर्ने अज्ञानी श्रद्धाहीन व्यक्तिले ईश्वरीय चेतना प्राप्त गर्न सक्दै सक्दैन। त्यस्तो व्यक्ति तल झर्छ, तल माने संसारी जीव भएर अत्यन्त दुःख भोग्ने यस्ता जीव कोटीमा ऊ प्रवेश गर्न सक्छ। संशयी व्यक्तिले न त यस लोकमा सुख पाउँछ न त परलोकमा मुक्ति हुन सकेन भने लोकस्तु भयो भने जाने भनेको छ। परलोक माने

भगवद गीता सम्पूर्ण प्रामाणिक शास्त्रहरु मध्येको श्रेष्ठ हो। यो भगवद गीता अति श्रेष्ठ। जो व्यक्ति पूर्णतया पशुतुल्य छ, तिनमा न प्रामाणिक शास्त्र प्रति कुनै श्रद्धा छ, न त शास्त्रको ज्ञानै छ। कतिपयलाई त शास्त्रको केही ज्ञान हुन्छ र यदा कदा शास्त्रीय वचनहरू उद्धरण पनि गर्दछ, तापनि तिनीहरूमा ती वचनहरूप्रति वास्तविक विश्वास हुँदैन। बाहिर शास्त्रका कुरा त गर्छन्, गर्ने मात्रै हो, उनीहरू त्यो शास्त्रले बताएको विधि अनुसार कर्म गर्दैनन्, उनीहरू देखावटी, यस्तो किसिमको देखावटी पहिरन। त्यो देखावटी पहिरनले, त्यो देखावटी टिकाटालाले ज्ञान हुँदैन। कतिपय मानिसहरू जसले भगवद् गीतालाई शास्त्रका रूपमा श्रद्धा त गर्छन्, तर भगवान प्रति अथवा भगवानको पूजा आराधनामा विश्वासै गर्दैन। यस्ता व्यक्तिहरू परमात्मा अथवा त्यस्तो परमात्मा अमृतमय रहस्य बुझ्नै सक्दैन र पतित हुन जान्छन्। माथि उल्लिखित सबै प्रकारका व्यक्तिहरू जो श्रद्धालु छैनन् र सधैँ शङ्का मात्रै गरिरहन्छन्, तिनीहरूको कहिल्यै पनि, एकपटक होइन कहिल्यै पनि, आध्यात्मिक ज्ञानको स्तरमा उनीहरू पुग्नै सक्दैनन्। शङ्कै शङ्काले भगवान र भगवानका वचनमा श्रद्धा नगर्ने व्यक्तिले न यस लोक न परलोकमा नै सुख पाउँछन्। उनीहरू यो लोक पनि समाप्त हुन्छ, परलोक पनि समाप्त हुन्छ। त्यस कारणले यस्ता परलोक विश्वासीहरूले भगवानका वचनामृतको धारणा गर्नुपर्छ। तिनीहरूले कुनै किसिमको पनि सुख पाउन सक्दैनन्। अत मानिसले श्रद्धापूर्वक प्रामाणिक शास्त्रका नियमहरूको अनुसरण गर्नुपर्दछ, अनि मात्र ज्ञानका स्तरमा पुगिन्छ। ज्ञानले मात्रै उसलाई आध्यात्मिक अनुभूतिको दिव्य स्तरमा पुर्याउन सहयोग गर्दछ। त्यो हामी निम्न स्तरमा

0: डलर चाहिने सुरुङमा फसेकाको उद्धार गर्न विदेश
1: 350 धारा निर्माण गरेका छौं। अहिले घर घरमा धारा पुगेको छ। करिब 700-800 जनसंख्यालाई यो पानीले पुगेको छ। वडाध्यक्ष श्रेष्ठले भन्नुभयो 75 mm को पाइप 1.5 किलोमिटरसम्म मेन लाइनबाट बिछ्याइएको छ। धारासम्म जान 10 मिटर थप पाइप दिइएको छ। बाँकी होल खन्ने धारा निर्माण गर्न उपभोक्ताको लागत साझेदारीमा काम भएको छ। उपभोक्तालाई धारा निर्माणका लागि पनि एक बोरा सिमेन्ट र प्रति धारा 1,000 रुपियाँका दरले ओडाले उपलब्ध गराएको छ भने धारा निर्माण गर्न बालुवा र गिट्टीको जिम्मा भने उपभोक्तालाई दिइएको थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाल चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौं रूपियाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ। उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनर्स्थापना र पुननिर्माण बन्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढ़ीबाट 4-5 अर्ब अमेरिकी डलर खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यो रकम नेपालको वार्षिक अर्थतन्त्रको करिब 10% हाराहारी हो। पूर्ण क्षतिको मूल्याङ्कन अझै जारी रहेकाले वास्तविक आवश्यकता अझ बढ़न सक्ने देखिएको छ। यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा देशभित्रैबाट ठूलो रकम जम्मा भएको छ। पछिल्लो सार्वजनिक विवरण अनुसार कोषमा 4,38,08,52,252 रूपियाँ जम्मा भएको उल्लेख छ। यसअघि अर्थ मन्त्रालयले कोषमा आह्वानपछि 36 घण्टामै विभिन्न 10 वाणिज्य बैंकका खातामा 1,91,86,00,000 रूपियाँ भन्दा बढ़ी जम्मा भएको थियो। सरकारले संघीय निजामती कर्मचारीबाट समेत जुटाउने निर्णय गरेको छ। भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रूपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले उद्धार राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोड़ौं डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सड़क, पुल, जलविद्युत, विद्युत, प्रसारण, संचार, निजी घर, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक, अरबौंको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
1: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक कभर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई टिमुरेमा माटो मुनि पुरिएकी एक छ वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढ़ीका कारण पुरिएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर, भत्किएका भवनमा हुने खोज, कुकुरको प्रयोगबाट गरिने खोज, हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यू, चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेसन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीड़ितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमिन मुनि सब व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म सब राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका सबलाई देवघाटस्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 सब मध्ये 5 मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका सब सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सब व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ। सब व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। सबबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा सब व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका एक स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह्न राष्ट्रिय दैनिकमा छापिएका खबर हुने।
0: त्यस्तै बाढ़ीले बगाएका मानिसको खोजी जारी छ, तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, धादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्र त्रिशुली र नारायणी नदीबाट भेटिएका स्वयं शव व्यवस्थापन गर्नु परेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिसे शवलाई व्यवस्थापन गर्नु अघि डीएनए नमूना संकलन, संकेत नम्बर र लेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
1: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी रेखा देवी गोसाई मधुमेह, उच्च रक्तचाप र थाइराइडकी बिरामी हुन्। उनले लामो समयदेखि 3 रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढ़ीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ, तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने, आमाको औषधि छुटेको 3 भइसक्यो, अब के पो गर्ने हो। समस्या यतिमा मात्र सीमित छैन। शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोशी बाढीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्, विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढीबाट विस्थापित भएकी ढुङ्गेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ तर उनीसँग औषधि छैन। आमाले 2-3 खाले औषधि खानुपर्छ। कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ। उनले भनिन् कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउनै नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल लोसाटान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घ रोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल चीन सीमाना स्थित भोटेकोशी र लेहेन्दी खोलामा आएको बाढीबाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा, नुवाकोट र धादिङको 4-4 तथा गोरखाको 1 र तनहुको 2 स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया, गोसाईकुण्ड, कालिका र आमा छोदिङमो, नुवाकोटको विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर, धादिङको गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक, गोर्खाको गण्डकी तथा तनहुको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
1: भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्नेबारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4.10 अर्ब अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो सम्भावित दात्री सम्मेलनबारे मन्त्री स्तरमै छलफल चलिरहेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले कति क्षति पुर्याएको छ त्यो यकिन भइसकेको छैन। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भौतिक क्षति मात्र 2 खर्ब रूपियाँ बराबर भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि 4-5 अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर